हुन झण्डै एक वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्को 18 महिना लाग्न सक्ने खबरमा उल्लेख छ। समाचार प्रतीक्षाको घड़ी सकिएको छ। हिजो बिहिबार नेपाली समयअनुसार मध्यराति 12:45 बजे मेक्सिको र दक्षिण अफ्रिका बीचको खेलमा रेफ्रीले विजल बजाएसँगै फुटबलको महाकुम्भ शुरू भएको छ। 48 टोली 104 खेल र 39 दिनको रोमाञ्चक यात्रा पछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ। मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको शुरूआत पनि हो, किनभने विश्वकप इतिहास पहिलोपटक 48 टोली सहभागी हुँदैछन्। यसअघि 32 टोली खेल्ने प्रतियोगितामा अब थप 16 राष्ट्रहरूले विश्व फुटबलको सबैभन्दा ठूलो रोमाञ्च उपस्थिति जनाउने अवसर पाएका छन्। सोह्र शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडाका 2 शहर समावेश छन्। जुलाई 19 न्यूयोर्क न्यूजर्सी स्थित मेटा लाइफ रंगशालामा हुने फाइनल खेल सहित च्याम्पियन टोलीले कुल 8 खेल खेल्नेछ। पछिल्लो पटक अमेरिकाले सन् 1984 विश्वकप आयोजना गरेको थियो, जति बेला मात्र 24 टोली थिए। 15 संस्करण त्यति बेला 52 खेल भएका थिए। यसपालि टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ। गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचार शीर्षक पुनः एकपल्ट। नक्कली भूटानी शरणार्थी प्रकरण माउली सहित बयानमा बोलाउन पर्ने माग गर्दै निवेदन दर्ता। दीपक र भट्ट सहित 4 व्यवसाय विरूद्ध 42 करोड़ बैंकिङ कसुर मुद्दा। आफूमाथि लागेको भ्रष्टाचारका आरोपको प्रतिवाद गर्दै अनियमितता गरेको प्रमाणित भए मन्त्री पद त्याग्ने अर्थमन्त्रीको घोषणा। 38 वटा जलविद्युत आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिको सिफारिश। विदेशी मुद्रा सहित मलेसिया जान लागेका 2 बंगलादेशी नागरिक विमानस्थलबाट पक्राउ। 15 दिनभित्र अवैध संरचना हटाउन बागलुङ नगरपालिकाको निर्देशन। पोखरामा फ्लाई दुबईको सेप्टेम्बर 23 दैनिक सीधा उडान हुने बुकिङ खुल्ला। दुर्घटनामा पूर्व बैंकर थापाको मृत्यु। र हिजोदेखि विश्वकप फुटबल महाकुम्भ शुरूआत।

0: हवस् सामलाटिन्जेलसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ बिहान 6 बजेको काया कैलन शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0654143778 इमेल NEWSSUKLAGANDEKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: एकान्छी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, सेरिजाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडि पट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोमगोबु बस पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको,
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ सेवा पुरानो, तपाईँकै सेवामा समर्पित, यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
11: पोखरा जाने बाटोतिर।
13: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
11: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नड्कै भएन।
15: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर शोरूम।
15: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर शोरूम दिल्लीगौडा त नहुँ,
16: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0765709604, मोबाइल नम्बर 9850661268,
15: 9850606268।
18: प्रसन्न, होमवर्क देखाउ त।
19: हस् टिचर।
18: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
19: टिचर, मेरो मम्मीले त सधैँ जाँदा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
18: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
20: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484, मोबाइल 9850603384 र 9850607988।
21: हाम्रो मोबाइल पसल दुलेगौडामा
22: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
21: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
23: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
21: प्रोपाइटर संतोष श्रेष्ठ, हमारो मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक, सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 9850606596।
24: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
25: तर महँगो होला नि?
24: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
26: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
27: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
26: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
27: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0365414411, मोबाइल 9850602938 र 9800282938।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 6 बज्यो।

0: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू। सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
1: चैते धानबालीमा घाँटी मरुवा अर्थात नेक ब्लास्टको समस्या। तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण। उत्पादन घट्ने चिन्ता।
2: मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
0: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको ट्रम्पको दावी। थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
1: र विश्वकप 2026 को भव्य उद्घाटन। मेक्सिको विजयी शुरूआत। उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड।
3: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
5: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
0: काया कैरनमा अब खबरको सिलसिला। वित्तीय घोटाला अभियोगमा शंकर समूह, इन्फिनिटी होल्डिङ्स र हिमालयन री इन्सुरेन्सका संचालक लगायत विरूद्ध हिजो एकै दिन 3 अदालतमा मुद्दा दायर भएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र कसुरमा 81 र बीमा कसुरमा 42 जना विरूद्ध मुद्दा चलाइएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा 39 जना विरूद्ध विशेष अदालत र बैंकिङ कसुरमा 4 जना विरूद्ध उच्च अदालत पाटनमा मुद्दा लगिएको छ। शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल तथा उपाध्यक्ष द्वय सुलभ र साहिल अग्रवाल र इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट विरूद्ध 4 वटै कसुरमा मुद्दा दायर गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले बीमा ऐन अन्तर्गतको कसुरमा 3,73,85,24,227, धितोपत्र ऐन बमोजिम कसुरमा 1,14,86,09,900 रूपियाँ बिगो दावी गर्दै मुद्दा चलाएको हो। विशेष अदालतमा दायर भएको सम्पत्ति शुद्धिकरण कसुरको मुद्दामा करिब 22.5 अर्ब र उच्च अदालतमा दायर बैंकिङ कसुरको अभियोगमा 42,14,88,000 बिगो दावी गरिएको छ। तीनवटै अदालतमा गरी 27,80,86,22,127 रूपियाँ बिगो दावी गरिएको हो। विभिन्न कसुरमा प्रतिवादी दोहोरिएका छन् जसका कारण कुल प्रतिवादीको संख्या 86 छ। बीमा ऐन र धितोपत्र ऐन अन्तर्गतको कसुरमा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा, लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, जाउलाखेल ग्रुप अफ इण्डस्ट्रीजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई प्रतिवादी बनाइएको छ। आशिष श्रेष्ठ, सिद्धान्त झुन्झुनावाल, लतिका कल्याण, सुमेर शमशेर जबरा, शालिनी संगाई, सन्दीप चाचन अग्रवाल, सुबी अग्रवाल लगायत विरूद्ध पनि मुद्दा दायर गरिएको छ। धितो पत्र सम्बन्धी कसुरमा निकोलस पाण्डे, सौरभ दुगड़, दिगम्बर झा, नितेश मालपानी, ज्योति प्रकाश पाण्डे लगायतलाई प्रतिवादी बनाइएको छ। चार वित्तीय अपराधमा 3 अदालतमा मुद्दा, 27 अर्ब 80 करोड़ बिगो दावी, 86 प्रतिवादी, धितोपत्र कसुरमा 81, बीमा कसुरमा 42, सम्पत्ति शुद्धिकरणमा 39 र बैंकिङ कसुरमा 4 प्रतिवादी, एकजनालाई 4 वटासम्म मुद्दा। कान्तिपुरमा खबर छ।
1: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले मस्यौदा लेखन कार्य अगाडि बढ़ाएको छ। कार्यदलले अहिलेसम्म प्राप्त सुझाव समेट्दै मस्यौदा लेख्न थालेको हो। कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणाली सहित मुख्य 8 वटा विषयलाई केन्द्रमा राखेर संकलित सुझावका आधारमा मस्यौदा तयार गर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपति, राजनैतिक दल, नागरिक समाज, संवैधानिक कानूनका ज्ञाता, पूर्व महानिधिवक्ता सँगै सरकारवाला निकायका प्रतिनिधिसँग चरणबद्ध छलफल सम्पन्न गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले प्राप्त सुझावका आधारमा साझा दृष्टिकोण समेटेर मस्यौदा लेखन आरम्भ गरिएको जानकारी दिनुभयो। संविधान संशोधनका लागि आधारपत्र तयार गर्न मन्त्री परिषद, संहिताको प्रभावकारी कार्यान्वयन, प्रदेश र पालिका तह, निर्वाचन न्यायालयमा सुधार सहितका विषयमा सुझाव लिएको छ। यसैबीच देशमा बहुदलीय व्यवस्था पुनस्थापनापछि सार्वजनिक पदमा आसीन तथा पूर्व पदाधिकारीको सम्पत्ति छानबिन गर्न गठित सम्पत्ति छानबिन आयोगमा पछिल्लो समय विवरण बुझाउनेहरूको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। आयोगले पहिलो चरणमा विक्रम सम्वत 2062-63 को राजनैतिक परिवर्तनपछि विभिन्न सरकारी ओहदा र उच्च पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन अघि बढ़ाउन सम्पत्ति विवरण माग गरेको हो। आयोगका अनुसार अहिलेसम्म पूर्व कर्मचारी तथा विभिन्न संवैधानिक निकायका गरी झण्डै 8,000 आयोगमा स्वयं उपस्थित भई अनलाइन तथा हुलाक मार्फत सम्पत्ति विवरण बुझाएका छन्। पछिल्लो समय दैनिक औसत 1,000 भन्दा बढ़ीले सम्पत्ति विवरण बुझाइरहेको आयोगले जनाएको छ। दैनिक ठूलो संख्यामा पूर्व कर्मचारी तथा पदाधिकारीहरूले

0: मन्त्री केपी शर्मा ओलीले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिश कार्यान्वयनका लागि बनेको कार्ययोजनाले विदेशमा सशर्त लगानी खुला गर्ने निर्णय गरेको थियो। त्यसपछि बनेको सुशीला कार्की नेतृत्वको चुनावी सरकारले पनि यसलाई अपनत्व लिएको थियो भने अहिलेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष 2083-84 बजेटमा यसलाई समावेश गर्नुभएको छ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाएका छौं उहाँले बजेट मार्फत उल्लेख गर्नुभएको छ। बजेटपछिका कार्यक्रममा पनि मन्त्री वाग्लेले विदेशमा लगानी गर्न दिने विषयको मोडालिटी आगामी आर्थिक वर्षभित्रै बनिसक्ने बताउनु भएको छ। विगतमा पूँजी पलायनको जोखिम रोक्न सकिने भन्दै अनुदार रहेको सरकार पछिल्ला दिनमा भने युटर्न भएको छ। सरकारले गरेको नीतिगत सुधारसँग विज्ञहरूको सुझाव समेतले सरकार विदेशमा लगानी खुला गर्ने सन्दर्भमा उदार देखिन थालेको छ। यसका कारण नेपाली नागरिकलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने विद्यमान कानूनी व्यवस्था परिमार्जनका लागि सकारात्मक वातावरण बन्दै गएको खबर कारोबार दैनिकले लेखेको छ।
1: काया कैरनमा चैते धान बालीमा मरुवा रोग बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यति
1: समय भइसक्यो,
0: केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टाढा नहो। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानका

0: गराउँदछौ। मोबाइल नम्बर 98-2-61-52-67 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
0: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
2: केही ठाउँमा ठूलो पानी परेको छ। धनुषा, महोत्तरी, बारा, मोरङ, मकवानपुर, नवलपरासी पूर्व, तनहुँ लगायत ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी र बाग मधेस प्रदेश लगायत देशका हिमाली र पहाड़ी भूभागका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। यसैबीच यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ, तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन। मनसूनी वायुको गतिविधि देखिए पनि परिपक्व भइ नसकेको विभागको भनाई छ। भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बंगालको खाड़ी हुँदै विस्तार भएको मनसूनी वायु नेपाल प्रवेश गरिसकेको जनाएको छ। नेपालमा सरदर जुन 13 तारीकमा मनसून भित्रिने गर्छ। आज जुन 12 तारीक हो, यसपालि औसत मिति आसपासमै मनसून भित्रिने मौसमविदको अनुमान छ।
3: सरकारले चैते धान बालीको उत्पादन बढ़ाउन विगतदेखि नै प्रयास गर्दै आएको छ। किसानलाई प्रोत्साहन सहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका बेला यस वर्ष पहिलो पटक चैते धानमा घाँटी मरू अर्थात नेक ब्लास्ट प्रकोपको रूपमा देखिएको छ। किसानले पुरानै जात लगाउनु र जलवायु परिवर्तनको कारणबाट यस वर्ष रोग देखिएको प्रारम्भिक अनुमान छ। चैते धान बाली लगाएका क्षेत्रमा रोग देखिएपछि बाली नोक्सान भएको छ भने उत्पादन घट्ने चिन्ता बढ़ेको छ। थप जानकारी सहित मदन पौड्याल।
4: विगतमा बर्खे धान बालीमा मरुवा रोग देखिनु नौलो समस्या थिएन। धानको मरुवा रोग धान बालीमा लाग्ने प्रमुख रोग हो, त्यो पनि पहाड़ी क्षेत्रमा बढ़ी देखिन्छ। मरुवा रोग धानको पातमा, डाँठमा अनि घाँटीमा लाग्छ। अहिले पहिलो पटक चैते धान बालीमा घाँटीमा रोग देखिएको हो। बाला पाक्ने बेला रोगले खेतमै बाली सर्लक्कै सुकेपछि किसान चिन्तामा परेका छन्। नार्कका विज्ञ सहितको टोलीले रोग प्रभावित केही क्षेत्रको अनुगमन पनि गरेको छ। अनुगमनबाट देखिएको अवस्थाबारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
5: महामारीको रूपमा देखियो र एकै रातमा यसले चाहिँ 80%देखि 100%सम्म नोक्सान गरेको चाहिँ प्लटहरू हामीले देख्यौं। 81 किसानहरूले कस्तो भने यो रिपोर्टिङ गर्न पनि भ्याउनु भएन। छिमेकीको अर्कोको सफा भएको देखेपछि हाम्रोमा पनि हुन्छ कि भनेर केही किसानहरूले रिपोर्टिङ गर्नुभयो। उहाँहरूले रिपोर्ट गर्नुभयो, त्यसको दुई दिनमा हामी जाँदाखेरि सफा भइसकेको छ।
4: बिउबाट सर्ने हानिकारक ढुसीजन्य यो रोग एक रातमै पूरै बालीमा फैलिने गर्छ। रोग फैलिन उसका लागि मौसम अनुकूल हुनुपर्छ। यस वर्ष वैशाख यता लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढ़ाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्।
5: यो नर्मल्ली चैते धान जुन तल्लो पहाड़मा अलिकति न्यानो ठाउँमा यो ठाउँको लागि ब्लास्ट भन्ने त्यस्तो अहिलेसम्म मरुवा रोग त्यहीमाथि त्यो नेक ब्लास्ट चाहिँ समस्याको रूपमा थिएन। अहिले यो वर्ष चाहिँ ठ्याक्कै त्यो जलवायु परिवर्तनको कारण हामी त्यसलाई पनि जोड्न सक्छौँ। ठ्याक्कै त्यो मौसमी अवस्था चाहिँ त्यो ब्लास्टको लागि अति उपयुक्त भइदियो, त्यसले गर्दा यो महामारीको रूपमा 81 देखियो।
4: चैते धानमा नेक ब्लास्ट रोग चितवन, नुवाकोट, गोरखा, तनहुँ, धादिङ, लमजुङ, नवलपरासी लगायतका जिल्लामा धेरै देखिएको छ। भित्र्याउने बेलाको बाला नै सुकेपछि रोग फैलिएका क्षेत्रमा धानको उत्पादन घट्ने भएको छ। जहाँ समस्या देखिएको छ त्यहाँ अब उपचार सम्भव छैन। त्यसैले रोगको शुरूआती चरणमै किसानले समस्या पहिचान गर्न सकेमा तत्कालै सिफारिस रासायनिक विषादीको प्रयोग गर्न सल्लाह छ, अनि अर्को वर्ष जात छनौटमा ध्यान दिनुपर्ने हुन्छ। अहिले चाहिँ किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्तो समस्या धेरै देखिएको प्रारम्भिक अनुमान गरिएको छ। फेरि नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
5: अधिकतम तापक्रम कम भयो र सापेक्षिक आर्द्रता बढ़ी अथवा पानी बढ़ी परेको कारणले गर्दा 81 यो रोग देखिन गयो। जहिले पनि यो रोगका जीवाणुहरू भनेको के हुन्छ भने वायुमण्डलमा फिल्डमा बसिरहेको हुन्छ। यो मरुवा रोग आफैमा बिउबाट सर्ने रोग हो। यो रोगका जीवाणुहरू जीवित रहिरहन सक्ने र भोलि उपयुक्त वातावरण पाउने बित्तिकै त्यो चाहिँ नयाँ बालीमा सरेर यसले चाहिँ महामारीको रूप लिन सक्ने भएको हुनाले ठ्याक्कै त्यही अहिले पनि देखिएको हो।
4: अहिले भित्र्याउन बाँकी चैते धानको नियमित अनुगमन गर्न तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई बाली विज्ञको सल्लाह छ। साथै अबको बर्खे धान बालीको तयारीमा जुटेका किसानलाई पनि उपयुक्त जात छनौटमा मुख्य ध्यान दिन सल्लाह छ।
3: चैते धान बालीमा मरुवा रोग कारण अनि अब बर्खे धान बालीको तयारी बारे नाटका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरी घिमिरेसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
6: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हिन्द महासागरको समुद्रको भेदमा रहेका लाखौं वर्ष पुराना ह्वेलका अवशेष वरिपरि आश्चर्यजनक रूपमा समुद्री जीवहरू फस्टाइरहेको वैज्ञानिक अनुसन्धानबाट खुलेको छ। दक्षिण पूर्वी हिन्द महासागरको सतहबाट 7 किलोमिटर मुनि रहेको यो क्षेत्रमा जेलीफिश, ट्यूबमर, भंगुर तारा, समुद्री काँकडी, स्क्वाटा, लोबस्टर, निलो पानीका सिप लगायत थुप्रै जीवहरूको बसोबास रहेको अनुसन्धानमा खुलेको छ। वैज्ञानिकहरूको अनुसार यीमध्ये धेरै जीव सम्भावित रूपमा विज्ञानका लागि नयाँ प्रजाति हुन सक्छन्। यसको अहिलेसम्म कुनै अभिलेख छैन। व्हेल मरेपछि त्यसको विशाल शरीर समुद्रको भिदमा पुग्छ र त्यहाँ रहेका जीवहरूका लागि लामो समयसम्म खाद्य स्रोत बन्दछ। यसका कारण समुद्रको भिदमा पनि विशेष पारिस्थितिक प्रणालीहरूको निर्माण गर्ने गर्दछ। चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गतको गहिरो समुद्र विज्ञान तथा इन्जिनियरिङ संस्थानका प्राणी तथा वनस्पति अनुसन्धानकर्ता जिकुन संघका अनुसार व्हेलको विशाल आकार र त्यसका हड्डीमा पाइने विशेष रसायनले अन्य जीवका लागि अनुकूल वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्दछ। समुद्रको गहिरो र कठिन वातावरणका कारण यस्ता ठाउँहरूमा पत्ता लगाउन वैज्ञानिकहरूलाई अत्यन्त कठिन हुने बताइएको छ। अनुसन्धान टोलीले सन् 2023 समुद्री पनडुब्बी अभियानका क्रममा त्यस क्षेत्रका विस्तृत अध्ययन गरेका थिए। अध्ययनका क्रममा नमूना संकलन गर्नका साथै व्हेलको चिहानको फैलावटको नक्साङ्कन पनि गरिएको छ। टोलीले वलिन व्हेल र अन्य प्रजातिका व्हेलका टाउको र हड्डी सहितको अवशेष फेला पारेको जनाएको छ। सबैभन्दा पुरानो हड्डी झण्डै 53 लाख वर्ष पुरानो रहेको अनुमान गरिएको छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चितता गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। सहमति सम्बन्धी दस्तावेजहरू लगभग अन्तिम चरणमा रहेका र छिट्टै औपचारिक हस्तान्तर हुन सक्ने सम्भावना रहेको ट्रम्पको भनाइ छ। यो सहमति भएपछि विश्वकै महत्वपूर्ण पेट्रोलियम भवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन समेत उहाँले बताउनुभयो। तर इरानले भने ट्रम्पको दावीलाई तत्काल स्वीकार गरेको छैन। इरानी परराष्ट्र मन्त्रालयको प्रवक्ता इस्माइल बगाईले अहिलेसम्म कुनै अन्तिम सहमति नभएको बताउनु भएको छ। उहाँले अमेरिकाले वार्ताका क्रममा थप नयाँ तथा अत्यधिक मागहरू अघि सारेको आरोप लगाउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप 2026 को औपचारिक उद्घाटन मेक्सिको सिटीको ऐतिहासिक अजेटा रंगशालामा भव्य सांस्कृतिक तथा सांगीतिक कार्यक्रमका बीच सम्पन्न भएको छ। आदिवासी कलाकारहरूको प्रस्तुति लोक नृत्य तथा सांस्कृतिक कार्यक्रम समारोहका मुख्य आकर्षक बने। 80,000 भन्दा बढ़ी दर्शकको उपस्थितिमा आयोजित समारोहले विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सवको शुरूआत गरेको छ। उद्घाटन समारोहमा मेक्सिको प्राचीन सभ्यता, सांस्कृतिक सम्पदा तथा आधुनिक कला संस्कृति प्रस्तुत गरिएको छ। समारोहमा विश्व प्रसिद्ध गायिका साकिरा र गायक बर्ना बायले विश्वकपको आधिकारिक गीत प्रस्तुत गरेका छन्। अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितालाई विश्व इतिहासकै सबैभन्दा ठूलो संस्करणको रूपमा हेरिएको छ। यसैबीच फिफा विश्वकप 2026 को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूह ए को खेलमा जुलियन क्वेन्सियोनेस र राहुल हिमेजेनेजले गोल गरे। खेलको 90 मिनटमा जुलियन क्वेन्सियोनेसले पहिलो गोल गरेका थिए। खेलको 60 मिनटमा राहुल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सेथोले सिधै रातो कार्ड पाउँदा मैदानबाटै बाहिरिए। त्यसपछि 10 खेलाड़ीमा सीमित बनेको दक्षिण अफ्रिका विरूद्ध खेलको 67 मिनटमा मेक्सिकोका राहुल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। 84 मिनटमा दक्षिण अफ्रिकाका थेम्बा जोनेले भीएआर समीक्षा मार्फत रातो कार्ड पाएका थिए। इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि 10 खेलाड़ीमा सीमित भयो। जितसँगै मेक्सिको समूह एमा महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। यस समूह अन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकिया बीच अहिले बिहान 7:45 प्रतिस्पर्धा हुँदैछ।
3: आयाकै रनमा अब केही खबर संक्षेपमा। स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल इपानको आसन्न चुनावमा समूहगत प्यानल प्रतिस्पर्धा हुने भएको छ। आज हुने चुनावका लागि हालका उपाध्यक्ष उत्तम पलोन लामा र वर्तमान महासचिव बलराम खतरोडा नेतृत्वमा 2 समूह चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका कुल 132 जना ऋणीको नामावली सार्वजनिक भएको छ।
2: संघ सरकारको परिपत्र अनुसार बागमती बाहेक सबै प्रदेशमा नयाँ सार्वजनिक गाड़ी दर्ता रोक्का गरिएपछि सरकारवालाहरूले असन्तुष्टि जनाएका छन्। यातायात व्यवस्था विभागले जेठ 7 प्रदेश यातायात मन्त्रालय र यातायात व्यवस्था कार्यालयलाई नयाँ सार्वजनिक गाड़ी दर्ता नगराउन परिपत्र गरेसँगै दर्ता रोक्का गरे।

0: 80 करोड़ बिगो दावी, 86 प्रतिवादी।
1: संविधान संशोधन कार्यदलद्वारा मस्यौदा लेखन शुरू, सम्पत्ति छानबिन आयोगमा कर्मचारीले विवरण बुझाउँदै राजनीतिक पदाधिकारीको बाँकी।
0: चैते धानबालीमा घाँटी मरूवा अर्थात नेक ब्लास्टको समस्या, तापक्रममा भएको उतार चढ़ाव मुख्य कारण, उत्पादन घट्ने चिन्ता।
1: इरानसँगको युद्ध अन्त्य गर्ने सहमति, अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, थप सैन्य आक्रमण स्थगित गरिएको भनाई।
0: र विश्वकप 2026 भव्य उद्घाटन, मेक्सिको विजय शुरूआत, उद्घाटन खेलमै 3 खेलाड़ीले पाए रातो कार्ड।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। करका दर हेरफेर बारे समाचार लेख्ने पत्रकारलाई अर्थमन्त्रीले माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन भनेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्तै देखिने मान्छे कोठाभित्र आरामसँग बसेर टेलिभिजनमा विश्वकप हेर्दैछन् अनि खेल हेर्दै उनी भन्दैछन्, के खेलेको यार, यो खेलाड़ीलाई माइक्रोसफ्ट वर्ड चलाउन आउँदैन कि क्या हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटीई, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
1: होइन, कति पुन मोबाइल भन्दै कराएको?
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
1: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9891974888 र 9948484000।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9161-38981।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
7: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलीगुडा बजारमा छ नि दीर्घाई फर्निचरहरू, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए

0: म गइहाले, चिया त पिएर जाउ। अहिले हतार छ, पछि आउँदै गरौलाई।
1: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, वोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर शोरूम, दिलगढ़ का नहुं,
1: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765597964, मोबाइल नम्बर 9847061268,
2: 9856602068।
4: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना, चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने व्यवहार समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
5: हाम्रो मोबाइल पसल दुलेगौडामा
6: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
5: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
5: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
8: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बिपी चोक तनहु, फोन 0564300377, मोबाइल नम्बर 9856044343।
9: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
10: तर महँगो होला नि?
9: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
11: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: बाराही एल्युमिनियम, अब यूपीबीसीको साथमा।
11: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9856228938 र 9800282938।
13: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
14: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
13: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
10: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
16: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
17: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
16: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
17: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
16: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969902।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843328811।
20: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
20: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
21: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार,
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9855602630।
21: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: शुक्ला गण्डकी एफएम 97.6।
23: कसले त्यसो गरे हो, हामी पनि त्यो चाहिँ यदि हामी त्यसमा फसेका हौ, त्यसमा फसेर कोही मान्छेले चाहिँ कोही नेताले, कोही नेतृत्वले, कोही पदाधिकारीले त्यस्तो गरेको यदि ठहरियो भने त्यस्ता चिजहरूमा अगाडि बढौं, हामी एमाले पनि शुद्ध हुन चाहन्छौ, एउटा कुरा। अर्को दोस्रो कुरो, वर्तमान सरकारका पदाधिकारीहरू, मन्त्रीजीहरू, उनीहरू पनि त्यसमा नफसोस् होइन, त्यस्तो गर्न खोज्ने अब आफ्नो कमाउन खोज्ने प्रवृत्ति त मैले अघि नै भने विश्वव्यापी नै हुन्छ, नेपालमा पनि छ, र त्यस्ता मान्छेहरूको प्रभावमा परेर अब सत्तामै तपाईँको चाहिँ त्यस्ता मान्छेको प्रभाव पर्ने कुरा गलत कुरा हो। र हिजो एमालेको सत्ता सरकार हुँदाखेरि कति प्रभाव पर्यो यो कुराको अब छानबिन पार्टीभित्र पनि होस् र पार्टी बाहिर पनि होस् होइन, अब सम्बन्धित निकायबाट पनि होस् र त्यस्तोबाट चोखो हुनुपर्छ। तर अब हिजोका ती सबै चीजहरू अहिले वर्तमानमा पनि उही जस्ताको तस्तै दोहोरिएको, जस्ताको तस्तै नराम्रा चीजहरू जति चाहिँ जस्ताको तस्तै दोहोरिने होइन, अनि राम्रा चीजको चाहिँ
0: अर्थमन्त्रीले चाहिँ भन्नुभएको छ नि त दुई अर्ब होइन दुई रुपियाँ मात्रै घोटाला भएको देखाऊ म चाहिँ यो राजनीति नै छोडिदिन्छु भन्नुभएको छ नि त होइन,
23: त्यो भनाइ नै हो होइन, अब त्यो त अब देखाऊ भन्ने भन्ने अब संसदीय छानबिन समिति बनाउनु त सकिएको नि, बाहिर किन बोल्दै हिँड्ने, संसदीय छानबिन समिति बनाऊ, त्यसपछि सकिएको छानबिन समितिले जे देखाउँछ अब त्यही प्रतिवेदन आउँछ, त्यही प्रतिवेदनको आधारमा अगाडि
0: बढ संसदमा किन अवरोध गरेर आयो क्या बारम्बार,
23: अनि संसदीय छानबिन समिति बनोस् न, त्यस पछाडि चाहिँ अवरोधहरू हट्छ, सबै हुन्छ, निष्पक्ष ढंगले अगाडि बढ्छ। अब छानबिन समितिबाट छानबिनमा चाहिँ यदि निर्दोष देखियो भने क्लिन चिट पाउनुहुन्छ, स्याबास भनौंला, त्यसैले तपाईँको चाहिँ अब त्यति बनाउन पनि डर लाग्ने, अनि छानबिन समिति बनाउनु पर्यो भने आफ्नै मान्छे राखेर अनि आफूलाई नै चोख्याउने खालको चाहिँ राखेर चाहिँ अब गर्ने खालको प्रवृत्ति
0: बढी फर्केर आए नि त,
23: त्यही त सत्ताको प्रभाव भने त्यही नै हो, तपाईँको चाहिँ आफैले चाहिँ आदेश गरेर आफ्नै मान्छे राखेर बनाउने अनि त्यस पछाडि चाहिँ क्लिन चिट दिन लाउने, प्रतिवेदनमा के छ भन्ने पनि पार्लियामेन्टमा नपुग्ने होइन, पहिलो कुरो त प्रतिवेदन पार्लियामेन्टमा त पुग्नु पर्यो नि त, अब पार्लियामेन्ट चलिरहेछ, पार्लियामेन्ट चलेको बेलामा त पार्लियामेन्ट मुख्य कुरा हो नि त, संसद भने त जनताको प्रतिनिधिमूलक संस्था भनेको त संसद हो नि, सबै कुरा संसदमा पारदर्शी हुनु पर्यो, संसदमा चाहिँ सर्लङ्ग हुनु पर्यो नि त, संसदमा नहुने बाहिर अनि त्यस पछाडि चाहिँ अब चोख्याउने हिसाबले चाहिँ एउटा समिति बनायो अनि चोख्याइदियो अनि चोख्यारे भन्ने एउटा चाहिँ होइन रहेछ भन्ने त्यतिकै समाचार बनायो, त्यस पछाडि होइन भनेर अब भन्यो, त्यो कसले त्यो पुष्टि गर्ने के, त्यसो भएको हुनाले यस्ता चीजले यसले चाहिँ अराजकता बढ्छ, यसले सत्ताको स्वेच्छाचारिता बढ्छ, यसले चाहिँ तपाईँ जिम्मेवारीपन घट्छ, त्यसो भएको हुनाले सरकार सत्ता संसद यी सबै चीजहरू जनताप्रति उत्तरदायी र पूर्ण जिम्मेवार बन्नुपर्छ र ऐना जस्तै छर्लङ्ग हुनुपर्छ।
0: अहिलेको अवस्थामा सुनपानीले धुइपखाली गरियो गृहमन्त्रीलाई भन्ने नै हो तपाईँहरूको शंका आशंका, त्यसो भए
23: अब तस्तै देखियो नि तपाईँको चाहिँ ठिक छ, अहिले चोख्याउनु होला, ओके यो पनि हामीले स्वीकार दियौं, चोख्याउनु होला, आफ्नो समिति बनाउला, आफूलाई चोख्याउने समिति बनाउला, सम चोखिएला, जसरी अब तपाईँको चाहिँ उहाँ चोखिए भनेर भनिराख्नु भएको छ, अब ठिक छ नि त, कुनै दिन फेरि त्यो फाइल फेरि खोल्ने दिन पनि त आउँछ नि,
0: अब अहिले
23: दिन आउँछ नि, समय त गतिवान छ, अगाडि बढ्दै गर्छ, त्यसो भएको कारणले उहाँलाई चाहिँ म चोखे, म चाहिँ फ्री भएँ, मैले चोख्याउने मान्छे राखेर चोख्याएँ भन्ने लाग्यो होला मनमा, तर अब यो चिज त सधैँ रहि नै रहने
0: भयो,
23: सबै फाइलहरू चाहिँ होइन, उहाँ भन्दै हुनुहुन्छ पुराना फाइल सबै खोल्छु, खोल्नुहोस् न, कसले नखोल्नु भने
0: त्यस
23: पछाडि यी फाइल पनि त फेरि अब डार्क फाइलको रूपमा रहन्छ नि त, अब होइन यी फाइल पनि डार्क फाइलको रूपमा रहन्छ र यी फाइल पनि खोल्लान् कुनै दिन, त्यसो भएको हुनाले अहिले चोखिए एकदम चाहिँ उन्मुक्ति पाए भनेर खुसी नमनाए हुन्छ कसैले,
0: होइन तपाईँ पनि स्वास्थ्य मन्त्री बन्नुभएको थियो होइन, स्वास्थ्य र शिक्षामा अनि विद्युत लगायतकाहरूमा चाहिँ कर लगाउनु भएको छ, अर्थमन्त्री सोनी वाग्नेले करका दर हेरफेर गरेको कुरा तपाईँले अगाडि नै भनिसक्नु भएको छ, यो बजेट आइसके पछाडिको तपाईँको टिप्पणी के छ?
23: अनि यस्तो अब बजेट चाहिँ कस्तो हुन्छ भने अब नेपालको बजेट वास्तविकता बजेट हुँदै हुँदैन कहिले पनि होइन, बजेट त अब फुलेर बनाउने हो, अब सेलिङ बजेट हो, अब यसको कार्यान्वयन त अब एकदमै कम हुन्छ, अब केही विकासका बजेटहरू अब पूर्वाधार क्षेत्रका तपाईँको चाहिँ त्यो भनौँ न साधारण खर्च नगरी नहुने खर्च बाहेक अरू विकास बजेटहरू भनेको ठ्याक्कै अब बजेटले अलिकति चाहिँ पैसा हुँदा टेन्डर हुन्छ, काम हुन्छ, पैसा नहुँदा त अब शीर्षक राखिया हुन्छ, अब काम त हुँदैन, त्यसो भएको हुनाले वर्षौं वर्ष शीर्षक राख्दा पनि काम नहुने क्षेत्रहरू धेरै क्षेत्रहरू छन्, त्यसै स्वास्थ्य शिक्षा जस्ता ठाउँहरूमा कर लगाउने कुरा त यो एकदमै नाजायज भयो, एकदमै यो त ब्लन्डरै भएको छ, अब यस्तो चीजले अब स्वास्थ्य शिक्षा जस्ता क्षेत्रलाई तपाईँको चाहिँ एकदम दूषित बनाएको, अब यो एकदमै दूषित बनाएको छ। त्यसो भएको हुनाले अब स्वास्थ्य त मैले जस्तो तपाईँको चाहिँ 100% बिमाको चाहिँ अवधारणा हिजो स्वास्थ्य मन्त्री हुँदै गर्दाखेरि त्यो अवधारणाको बारेमा एउटा अध्ययन गरेर त्यो अगाडि बढाउने कुरा म गर्दैछु गर्दै थिएँ, तर अहिलेको अर्थमन्त्रीज्यू भन्दै हुनुहुन्छ अहिलेको बिमा सिस्टमले अब सिस्टमले धान्दैन भन्ने जस्तो कुरा गर्दै हुनुहुन्छ। अब ठिकै छ त, अब यदि धान्दैन भने नयाँ सिस्टम लिएर आउँ, नयाँ सिस्टम चाहिँ कस्तो हुन्छ भने 100% बिमा पोलिसीलाई अगाडि बढाउँ होइन, युनिभर्सल हेल्थ कभरेज सिस्टमलाई अगाडि बढाउँ, र त्यो सिस्टमलाई अगाडि बढाउने हो भने खर्च पनि कम हुन्छ र धान्न पनि सकिन्छ र नेपाली जनतालाई स्वास्थ्यको ग्यारेन्टी गर्न सकिन्छ, 100% ग्यारेन्टी गर्न सकिन्छ। अब नयाँ एकदम दुई तिहाई सहितको अब जनताले चुनेको अब यति आँट त गर न होइन, हिजो हामी ठिक छ हामी यसो सामान्य बहुमत हुँदा यसो बीचमा केही तलमाथि भएर बनेको सरकारहरू हुँदा त हामीले त्यस्तो चिजहरू आँट गरेर छलफल चलाएको थियौँ होइन, अब अहिलेको बिमा समेत पनि धान्न नसक्ने भने पछाडि कुन चाहिँ बिमा सिस्टम लिएर आउनुहुन्छ त अब त्यसो भएको हुने त अब त अगाडि बढौ अब त, किनभने जनताले त्यसै मत हालेको त होइन होला नि त, जनताले त अब रुचाएरै हालेका छन् होइन, कि त जनताले गल्ती नै गर्यो मिस्टेकै गर्यो भन्नु पर्यो होइन, यसपटकलाई जनताले मिस्टेक गरेरै भोट हाल्यायो भन्नु पर्यो, यदि त्यसो होइन भने त जनताले विश्वास गरेर उहाँहरूलाई दिइसके पछाडि त केही न केही पोलिसी त ल्याउनु पर्यो नि, नयाँ बजेट उही पुरानो ढाँचाको बजेट हो, त्यसमा अलिकति थपथाप गरेर ल्याएको न होइन। अब हिजो हामीले रेल मार्गको कुरा गर्दै गर्दाखेरि अब के गर्ने विरोध गर्ने कहाँ बनेर कहाँ बन्छ भन्दै थियो, उही रेल मार्गको कुरा गर्छ अहिले पनि, हिजो हामी सुरुङ मार्गको कुरा गर्दै सुरुङको प्रवेश मार्गहरू सुरुङ मार्गहरूको अध्ययन गर्दै सुरुङ मार्गहरू खन्दै अगाडि बढ्दा गर्दा हिजो गाली गर्नेहरू आज उही बजेटमा उही कुरा हो। बजेटको प्याटर्न हेर्दाखेरि हामीले 51 सालमा जुन बजेट लिएर आयौं त्यसपछिको बजेट नै वास्तवमा 51 सालको बजेट नै त्यो एउटा चाहिँ त्यतिखेर एउटा भनौँ न टर्निङ पोइन्ट थियो बजेटको, त्यसपछिको बजेटमा खासै तपाईँको चाहिँ भनौँ न कुनै सुधार कुनै अर्को टर्निङ पोइन्ट बजेटमा ल्याउन सकेको छैन, त्यही बजेटको बेसमा अहिलेको बजेटहरू हो। त्यसो भएको हुनाले अब यसमा के न ल्यायो भन्ने ठाउँै छैन, र त्यसैले त पार्लियामेन्टमा मान्यज्यूहरूले एकदमै अब भनिराख्नु भएको छ बोलिराख्नु भएको छ, फेरि बोल्न पनि पाइराख्नु भएको छैन मान्यज्यूहरूले पार्लियामेन्टमा।
0: यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
23: हजुर नमस्ते।
0: वाञ्छु नेकपा एमालेका नेता शेरबहादुर तामाङ आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित गर्नेछौ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: हजारमा त्यसो वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: खुसीको कनेक्सन
2: हरो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
3: जीशोच। यतिखेर नेपाली बहसमा अमेरिकाको बोस्टन शहरबाट वैज्ञानिक जेतु उपाध्याय जोडिनु भएको छ। उपाध्यायजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: धन्यवाद खेमजी।
3: अब तपाईँ अमेरिकाको बोस्टनबाट हामीसँग प्रत्यक्ष रूपमा जोडिरहँदाखेरि तपाईँको सेक्टरको नवप्रवर्तन तथा अब यो होइन एउटा नयाँ मन्त्रालय नेपालमा पनि स्थापना भयो, अब विज्ञान र प्रविधिमा चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। के छ तपाईँको फिडब्याक भन्नु?
4: म अहिले घुमाइको सिलसिलामा यता आएको हो। खास मेरो बसाई नेपाल र पछिसम्म क्यानाडा हो र निश्चित रूपमा विज्ञान र प्रविधिलाई छुट्टै विशिष्टकृत गर्नको लागि मन्त्रालय गठन गरिएको छ वर्तमान सरकारले। यो स्वागत योग्य छ। यसले नेपालको विकासमा विज्ञान प्रविधि र इनोभेसन को क्षेत्रमा होइन फोकसली काम गर्नको लागि अब विषयगतै मन्त्रालय तोकिसकेपछि यसमा चाहिँ डायस्पोरामा रहेका या नेपालभित्र रहेकाहरू जो नवप्रवर्तनसँग चासो राख्ने र त्यसबाट कन्ट्रिब्युसनबाट देशलाई विकास गर्नका निम्ति आफ्नो कन्ट्रिब्युसन गर्नको लागि ठूलो प्लेटफर्म भएको भनी महसुस गरेका छौँ।
3: अब अहिलेको अवस्थामा डायस्पोरामा बसेका नेपालीहरूको स्थिति के छ? होइन अब देशमा नयाँ सरकारहरू आउँछन्, नयाँ ढंगले चाहिँ अगाडि बढ्ने भनेर चाहिँ होइन विभिन्न किसिमका चाहिँ योजनाहरू ल्याउँछन्, अब देशलाई कायापलट गर्छौं भनेर आउँछन्, तर विदेशमा बसेका नेपालीहरू अझ विशेष गरी तपाईँले जुन ठाउँमा हुनुहुन्छ त्यहाँ बसेका नेपालीहरूको अहिलेको नेपाल प्रतिको धारणा अर्थात नेपाल प्रतिको हेराइ चाहिँ कस्तो छ?
4: निश्चित रूपमा अहिले यो सरकार विशेष गरी जेनजी आन्दोलन पश्चात जुन देशभित्र देश कतातिर जाँदैछ भन्ने कुरा एउटा चिन्ताजनक विषय भएको भेटिएको थियो भने जेनजी आन्दोलन पश्चात बनेको सरकार, सरकारले गरेको निर्वाचन, निर्वाचन पश्चात जुन जनताको म्यान्डेट अलमोस्ट टू थर्ड मेजोरिटीको सरकार बने पश्चात डायस्पोरामा रहेका नेपालीको धेरैकोमा सकारात्मक सोच भएको भेटिएको छु खेमजी। विशेष गरी लामो समयसम्म हामी व्यवस्था परिवर्तन गर्यौं, अवस्था परिवर्तन भएन र त्यति मात्र होइन एउटा सरकार फुल फेज पाँच वर्ष पनि नचलेको स्थिति थियो लामो समयसम्म र अहिले स्थिर सरकार स्टेबल गभर्नमेन्ट बनेकोले यसले नेपालको लाई सही दिशामा डोर्याउँछ भन्ने कुरामा धेरै डायस्पोराकाहरू आशावादी छन्।
3: होइन अब नेपालीहरूले एउटा आशाको किरण चाहिँको शुरूआत त गरे फागुन 21 गते, तर अहिले समग्रतामा हेर्दाखेरि चाहिँ विवादमा मुछिँदैछन् धेरै मन्त्रीहरू। होइन मन्त्री विवादमा मुछिने, समिति बन्ने, समिति बनिसके पछाडि चाहिँ धोइपखाली क्लिन चिट दिएर चाहिँ फेरि फिर्ता पठाउने, समितिको प्रतिवेदन बाहिर बजेटका करका दरमा हेरफेर हुने, होइन सीमानाकाबाट आएका गाड़ीहरू चाहिँ विवादास्पद बन्ने, संसदीय छानबिन समिति चाहिँ गठनै नहुने, नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको छ भनेर पार्लियामेन्टमै प्रधानमन्त्री जस्तो व्यक्ति बोलिदिने, यी यावत कुराले तपाईँहरूलाई छुँदैन?
4: अहिले निश्चित रूपमा धेरै डायस्पोरामा बस्ने या भनौँ नेपालभित्र बस्ने पनि ले पनि के सोच गरेको थियो भने भनेको बहुमत टू थर्ड मेजोरिटीको सरकार यसले लाई कमी कमजोरी र गर्ने छुट छैन यो अर्थमा बुझेका थिए र अहिले पनि तपाईँले जुन प्रसंग उठाउनुभयो कि ट्याक्सको कुरादेखि लिएर यो आयोग बन्ने कुरा निश्चित रूपमा एउटा चिन्ताको विषय बनेको छ र यसमा पनि थोरै मत विभाजन भएको पाइएको छ। यसलाई एक थरीले होइन यसलाई सामान्य रूपमा लिएको छ कि संसदको रोस्टममा अहिलेको अर्थमन्त्री व्यक्तिगत रूपमा पनि म उहाँ चिन्दछु, उहाँलाई मेरो व्यक्तिगत रूपमा पनि, तर त्यो करको दायरा हेरफेर भएको भन्ने कुरामा धेरैजनाले भएन होला भन्ने नै बढीको बुझाइ छ मेरो बुझाइअनुसार। रह्यो अर्को तपाईँ गृहमन्त्रीको कुरा उठाउनुभयो, अब त्यो कुरा चाहिँ पारदर्शी रूपमा गरिदिएको भए होइन ल यो यो कार्यमाले क्लिन चिट पाउनुभयो यो संलग्नता छैन भनेर भनिदिएको भए अझ बढी ठिक हुन्थ्यो भन्ने छ। रह्यो अर्को कुरा संसदमा राष्ट्रियताको विषय लागि
3: होइन डायस्पोरामा बसेका नेपालीहरू देशप्रति के चाहन्छन्, मुलुक कस्तो भइदियोस् भन्ने चाहन्छन्, लगानीको वातावरण नेपालमा देखिन्छ कि देखिँदैन त्यो क्षेत्रबाट हेर्दा, उनीहरू एउटा विज्ञताको हिसाबले हरेक क्षेत्रमा काम गरेका पनि छन्, विश्वका धेरै ठाउँहरूमा नेपालीहरूले नेपाल फर्किन चाहन्छन् नेपालीहरू।
4: सिप र ज्ञानलाई भौतिक रूपमा आफू उपस्थित भएर नेपाललाई कन्ट्रिब्युसन गर्न चाहने ग्रुप पनि छ भने जहाँ यदि राम्रो उपयोगहरू पनि हुन्छ भने अर्को कुरा
3: तपाईँको अडियोमा अलिकति क्लियरिटी आएको छैन जितु उपाध्यायजी, अलिकति यो नेटको समस्या वा इन्टरनेटको समस्या हो, अलिकति क्लियर ठाउँमा गइदिनु प्लिज।
4: निश्चित रूपमा डायस्पोरामा रहेका साथीहरू लिएको ज्ञान सिप र पुँजी रूपमा नेपालमा उपस्थित भएर आफ्नो ज्ञान र सिपलाई चाहिँ नेपालको समृद्धिमा लगाउन चाहने ग्रुप पनि छ भने अर्को थरीले हेलो
3: सुन्दै हुनुहुन्छ, सुन्दैछु कन्टिन्यू गर्नु।
4: हजुर, अरू जुन कुरामा भएको पुँजीलाई नेपालमा लगानी मैत्री वातावरण भएको खण्डमा आफ्नो पुँजीलाई चाहिँ लगानी गरी देश विकास या देशको जुन समृद्धिको बाटोमा चाहिँ आफूलाई समावित र गर्नको लागि भन्ने दुई थरी अलिक बढी भेटिन्छ।
3: अब
4: निश्चित रूपमा आफू संसारको जुन कुरामा भए पनि नेपालको प्रगति र समृद्धिको लागि चाहिँ निकै चिन्तित, चासो र जिज्ञासु बढी।
3: तपाईँहरूलाई आशा छ अब नेपाल बन्छ, नेपाल कहाँनिर के को कमजोरीले चाहिँ देश समृद्ध बन्न सकेन, देशमा के चाहिँदो रहेछ? तपाईँ त धेरै देशहरूमा घुम्नु पनि भएको छ, डायस्पोराका नेपालीहरूका समस्याहरूलाई पनि बुझ्नु भएको छ। देश अहिले यो विकसनोन्मुखतर्फ नै अहिले रहिरहनुको कारण एउटा राजनीतिक अस्थिरताको त एउटा कारण रह्यो, तर अन्य कारणहरू के हुन् नेपाल चाहिँ समृद्धितर्फको यात्रातर्फ नडोरिएको नजानुको?

0: get connected, stay connected.
1: नया जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 7 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 9560-60554.

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सरकारले काठमाडौँ उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी भइरहेको जनाएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सहजीकरणमा पूर्वाधार विकास मन्त्रालयले भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई सामूहिक तथा व्यक्तिगत दुर्घटना बीमाका साथै बाल बालिकाहरूका लागि बाल शैक्षिक योजनाको समेत सुविधा उपलब्ध गराउने योजना बनाएको छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, स्वास्थ्य बीमा बोर्ड र नेपाल राष्ट्र ब्याङ्कले आवश्यक तयारी गरेको जनाइएको छ। हाल काठमाडौँ उपत्यकाभित्रका विभिन्न 6 होल्डिङ सेन्टरमा करिब 1488 जना आश्रय लिँदै आएका छन्, जसमध्ये 95% भन्दा बढ़ीको डिजिटल लगत संकलन भइसकेको छ। बाँकी रहेका करिब 5% पनि विवरण समेटेर सरकारले उपलब्ध गराएको पहिचान कार्ड वा अन्य कुनै आधिकारिक माध्यमबाट पहिचान गरी बीमा प्रक्रियामा सहजीकरण गरिने जनाइएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणका मुद्दामा अन्तिम सुनवाई शुरू भएका बेला केही हाई प्रोफाइल व्यक्तिहरूलाई पनि बयानमा बोलाउनु पर्ने भनी जिल्ला अदालत काठमाडौँमा निवेदन दर्ता भएको छ। 3 उजुरीकर्ताहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, पूर्व मन्त्री डाक्टर आरजू राणा, तत्कालीन गृह सचिव प्रेम कुमार राईलाई बयानका लागि झिकाउनु पर्ने माग गरी जिल्ला अदालतमा निवेदन दर्ता गरेको जनाइएको छ। जारीकर्ताहरू रामकुमारी रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले उहाँहरू बाहेक पूर्व मन्त्री बालकृष्ण खाँडकी पत्नी एवं पूर्व सांसद मन्जु खाँड, पूर्व मन्त्री थापाकी पत्नी नयनकला थापा, पूर्व प्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश वज्राचार्य, पूर्व सांसद अजय क्रान्ति साक्य र काठमाडौँका पूर्व मेयर विद्यासुन्दर साक्यलाई समेत अदालतको बयानमा झिकाउन माग गरेको जनाइएको छ। उनीहरूले निवेदन मार्फत अदालतमा माग गरेका छन्। उनीहरूले यस मुद्दाका प्रतिवादीहरूबाट रकम बुझी लिएको प्रमाणित हुने विभिन्न डिभाइसहरू यस अगाडि नै सम्मानित अदालतमा बुझाइसकेको सम्बन्धमा निजहरूलाई नै अदालतमा उपस्थित गराई निजहरूको बयान बकपत्र मार्फत कानून बमोजिम प्रमाण मूल्याङ्कन गरी पाऊ। जारीमा उनीहरूको नाम भएको, कतिपयले बकपत्रमा समेत नाम उल्लेख गरेकाले उनीहरूलाई छानबिनका लागि झिकाउनु पर्ने निवेदकहरूको माग हो। नेपाली कांग्रेसका 5,38,622 जनाले सदस्यता अध्यावधि गरेका छन्। बिहिबार राति विज्ञप्ति जारी गर्दै कांग्रेसले सदस्यता अध्यावधिकताबारे जानकारी गराएको हो। 1,49,309 जनाले स्वयं अध्यावधिक फारम पेश गरी वडा सभापति मार्फत अध्यावधिक प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख छ। पार्टीका संस्थापन इतरका नेताहरू सदस्यता अध्यावधिको विपक्षमा छन्। सोही विषयले कांग्रेसभित्रको आन्तरिक विवाद तीव्र बन्दै गएको छ। तर संस्थापन पक्षले भने पार्टी संगठनलाई थप सुदृढ व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ क्रियाशील सदस्यता अध्यावधि गरिएको जनाएको छ। कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अध्यावधि गर्न 7,82,209 सदस्य योग्य रहेको उल्लेख गरेको छ। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 को बजेट लेखन अन्तिम चरणमा पुगेको छ। मन्त्रालयहरूलाई तोकिएको बजेट सिलिङ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। चालू खर्चतर्फको प्रविष्टि भइसकेको र पुँजीगत तर्फका योजना तथा कार्यक्रम प्रविष्टिको अन्तिम चरणमा रहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डेली राम रिजालले बताउनुभयो। आर्थिक विधेयक, विनियोजन विधेयक, मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ। उहाँले भन्नुभयो, चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउने सम्भावना छ। संघ सरकारको अनुदानमा हेरफेर भएकाले बजेटको आकार केही तलमाथि हुन सक्छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31,97,99,00,00 बजेट ल्याएको थियो। प्रदेशको आन्तरिक स्रोत बढ़न नसक्दा वर्षेनी बजेट निर्माणमा प्रदेश सरकारलाई दबाव पर्ने गरेको छ। प्रदेशभित्रका स्थानीय तह, निजी क्षेत्र लगायत सरोकार भएका पक्षहरूसँग प्री बजेट छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढ़ाइएको महाशाखा प्रमुख रिजियालले बताउनुभयो। यसैकि आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रदेशसभामा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। जिल्ला प्रहरी कार्यालय कास्कीले जेठ महिनामा मात्रै विभिन्न विधाका 206 मुद्दा दर्ता गरी कार्यवाही अगाडि बढ़ाएको छ। जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणका क्रममा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित 65 फरार प्रतिवादी र 5 विदेशी नागरिकलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीले बिहिबार सार्वजन गरेको तथ्याङ्क अनुसार जेठ महिनामा सबभन्दा धेरै 66 बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। अभद्र व्यवहारका 40, ठगी तथा आपराधिक विश्वासघातका 20 र लागू औषधका 14 मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरी यस अवधिमा लागू औषध कारोबारमा संलग्न ठूलो गिरोहलाई पक्राउ गर्न सफल भएको छ। रौतहट घर भई पोखरा 29 तालचोक बस्ने 22 वर्षकी रूबिना खातुनलाई 31 ग्राम भन्दा बढ़ी खैरो हिरोइन र 11,48,000 रूपियाँ नगदसहित पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा उहाँको कोठा खन्तलासी गर्दा प्लास्टिकको कचौरामा लुकाइराखेको अवस्थामा लागू औषध र ठूलो रकम फेला परेको हो प्रहरीले भनेको छ। उहाँलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। पोखराका पूर्व बैंकर रेशम बहादुर थापाको दुर्घटना परि निधन भएको छ। हिजो बेगनास भोरलेटार सड़क खण्डको पचभैयामा कार दुर्घटना परि उहाँको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उक्त सड़क खण्ड हुँदै पोखरा आउने क्रममा उहाँले चलाएको 12-13-4209 नम्बरको कार हिजो बेलुकी 6:25 पचभैयामा दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते थापालाई तत्काल मोहरिया स्थित सामुदायिक अस्पताल ल्याइएकोमा चिकित्सकले 7:15 मृत घोषणा गरेको जानकारी जिल्ला प्रहरी कार्यालय काशीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। दुर्घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको बताइएको छ। डीएसपी पासवानका अनुसार कारमा अरू सवार नरहेको प्रारम्भिक जानकारी छ। थापा पोखराको गण्डकी विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ। निकै मिजासिला स्वभावका उहाँ विभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्थ्यो। उहाँका दुई भाई छोरा मध्ये जेठा छोराको पनि यसअघि काठमाडौँमा दुर्घटनामा परि ज्यान गएको थियो। बागलुङ नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ। बागलुङ बजारसहित ओडाभर सार्वजनिक जग्गा मिचिएको र अवैध संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो। बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन 15 सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्माले बताउनुभयो। अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न निर्देशन दिँदै समयभित्रै खाली नगरे नगरपालिकाले भत्काउन र खाली गर्न शुरू गर्ने बताउनुभयो। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सरकारी सार्वजनिक ऐलानी तथा प्रति जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लगत संकलन गरिएको छ। सड़क खोला तथा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले खाली गर्न आग्रह गरेको हो। मुलुकी देवानी संहिता 2074 तथा स्थानीय सरकार सञ्चालन 2074 व्यवस्था अनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले तत्काल अतिक्रमण गरिएको जग्गा तथा संरचना हटाउन सूचना जारी गरेको हो। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचार कमिसन अन्तर्क्रिया तथा गोष्ठी गरिएको छ। हिजो तनहुँको दमोलीमा डिभिजन वन कार्यालय तनहुँद्वारा आयोजित मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचार कमिसनसँग अन्तर्क्रिया गरिएको हो। सोही कार्यक्रम बोल्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणावारले मानव र वन्यजन्तु बीचको सह अस्तित्व कायम राख्न सचेतना समन्वय र जिम्मेवार संचार आवश्यक रहेको बताउनुभयो। उहाँले मानव वन्यजन्तु द्वन्दका घटनाबारे शक्ति सन्तुलित र तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न संचार कर्मीलाई आग्रह गर्दै अफवाह र भ्रामक सूचनाले समस्या थप जटिल बनेको पनि जिकिर गर्नुभयो। राणाभाटले समुदाय स्तरमा समर्थन सम्बन्धी सन्देश पुर्याउन तथा वन्यजन्तुसँग सुरक्षित व्यवहारका उपायबारे जनचेतना फैलाउन संचार कर्मीको योगदान महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। पत्रकार महासंघ तनहुँका सभापति तनहुँका अध्यक्ष डीपी अधिकारीले मानव वन्यजन्तु द्वन्दका विषयमा संचार माध्यमले संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले प्रभावित समुदायको आवाज सम्बन्धित निकायसँग पुर्याउनुका साथै संरक्षण र सह अस्तित्वका सन्देशलाई प्रभावका रूपमा प्रवाह गर्न पत्रकारहरू अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। निर्धारित समयसम्म पनि काम हुन नसकेपछि पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वीचोक स्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्यापथप गरिएको छ। मुगिङ पोखरा सड़क आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद 2083 फागुन 21 गतेसम्म पुर्याइएको हो। सेतीको हालको पुलको अपस्ट्रीम र डाउनस्ट्रीम 190 मिटरका दुईवटा पक्की पुल 1,07,00,00,000 लागतमा निर्माण गर्नका लागि 2079 भदौ 26 गते ठेक्का सम्झौता गरिएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सड़क विभाग अन्तर्गत निर्माण भइरहेको पुल 3 वर्षभित्रमा सम्पन्न गर्ने गरी एमएस रस्व कन्स्ट्रक्सन कम्पनी प्रालीसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलो पटक म्यापथप गरिएको थियो। हालसम्म पुलको 61% हारिमा भौतिक प्रगति भएको मुगलिन पोखरा सड़क आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताउनुभयो। उहाँका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ। मुस्ताङको लोगेकर दामोदर कुण्ड गाउँपालिका एकमा करिब 700 वर्ष अघि ढुङ्गा र माटोले निर्माण गरिएको प्राचीन चराङ दरबार संरक्षणको प्रतीक्षामा छ। मुस्ताङका प्रथम राजा आमी पालको पालामा निर्माण गरिएको उक्त दरबारको एक भाग भत्किएको छ भने उचित संरक्षण र मरमत सम्भारको अभावमा सम्पूर्ण संरचना जीर्ण बन्दै गएको छ। उपल्लो मुस्ताङ जाने पर्यटकका लागि यो दरबार प्रमुख आकर्षणको रूपमा रहेको छ। 13 शताब्दीमा निर्माण गरिएको पाँचतले दरबार पूर्ण रूपमा रैथानी शैलीमा ढुङ्गा माटो र काठको प्रयोग गरी बनाइएको चरणका वडाधीशी के धुण्डु ठकुरीले बताउनुभयो। उहाँका अनुसार दरबार संरक्षणका प्रयास भए पनि स्थानीय तहको बजेटले मात्र सम्भव नहुने भएकाले संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन आवश्यक छ। उहाँले दरबारसम्म जाने सड़क सहितका पूर्वाधार व्यवस्थित गर्न सके मुख्य संरचनाको संरक्षण तथा पुरानी शैलीमा मरमत सम्भव हुने बताउनुभयो। तनहुँको देवघर गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 1 जोड्ने त्रिशुली नदीमाथिको 44 वर्ष पुरानो झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालन स्थायी रूपमा रोक्न संरचनागत अवरोध निर्माण गरिएको छ। पुल अत्याधिक जीर्ण बन्दै गएपछि सम्भावित दुर्घटना रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले पुलको चितवनतर्फको प्रवेशद्वारमा फलामे ब्यारिकेड जडान गरी मोटरसाइकल गुडाउनै नमिल्ने व्यवस्था गरेको हो। यसअघि बाँसको अस्थायी अवरोध राखिएको भए पनि त्यसलाई व्यवस्था गर्दै सर्वसाधारणले पुलमा मोटरसाइकल निकाल्न थालेपछि प्रशासनले स्थायी प्रकृतिको फलामे अवरोध निर्माण गरेको जनाएको छ। अब पुलबाट मोटरसाइकलमा यात्रा गर्न मिल्ने छैन। 2037 सालमा निर्माण भएको उक्त झोलुङ्गे पुल पैदल यात्रीको लागि मात्र डिजाइन गरिएको पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ। दुबईमा आधारित वायुसेवा कम्पनी फ्लाई दुबईले नेपालको पर्यटकीय राजधानी पोखरामा आगामी 23 सेप्टेम्बर 2026 लागू हुने गरी दैनिक सीधा उडान शुरू गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो वेबसाइट मार्फत बिहिबारदेखि बुकिङ खुल्ला गरेको हो। यो सँगै फ्लाई दुबई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान प्रस्ताव गर्ने संयुक्त अरब इमिरेट्स यूएईको पहिलो वायुसेवा कम्पनी बनेको छ। काठमाडौँ पछिको यो नयाँ गन्तव्य विस्तारले नेपालमा फ्लाई दुबईको उपस्थितिलाई थप बलियो बनाएको कम्पनीले जनाएको छ। कम्पनीले 17 वर्षदेखि काठमाडौँमा सफलतापूर्वक उडान सञ्चालन गर्दै आइरहेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल 3 बाट सञ्चालन हुने दैनिक उडान इमिरेट्स एयरलाइन्स संघको कोड शेयर साझेदारी अन्तर्गत हुनेछ। कोर्सियर साझेदारीका कारण यात्रुहरूले सहज यात्रा तालिका एउटै टिकट लगेजको सीधा ट्रान्सफर र दुवै एयरलाइन्सको वृहत अन्तर्राष्ट्रिय सञ्जालमा पहुँचको फाइदा लिन सक्नेछन्। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी मधेस बागमती लुम्बिनी परिसरका स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। आज कोशी मधेस बागमती प्रदेश लगायत देशको हिमाली पहाड़ी भूभागमा साधारणतया तथा बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थान तथा बागमती गण्डकी लुम्बिनी प्रदेशका तराई भूभाग एक दुई स्थानमा मेघगर्जन चट्टङसहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको जनाइएको छ। खेल समाचार। फिफा विश्वकप 2026 को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई 2-0 गोलले पराजित गरेको छ। मेक्सिको सिटी रंगशालामा आज बिहान सम्पन्न समूहको खेलमा जुलियन क्विनेस राहुल हेनेजले गोल गरेको जनाएको छ। खेलको 9 मिनटमा जुलियन क्विनेसले पहिलो गोल गरेका थिए। खेलको 60 मिनटमा राहुल हिमेजेनलाई फल गरेपछि दक्षिण अफ्रिकाका या सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएको जनाइएको छ। त्यसपछि दश खेलाड़ीमा सीमित बनेको दक्षिण अफ्रिका विरूद्ध खेलको 67 मिनटमा मेक्सिकोका राउल हिमेनेजले हेड मार्फत गोल गर्दै अग्रता दोब्बर बनाएको जनाइएको छ। खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो। खेलको 84 मिनटमा दक्षिण अफ्रिकाका थेम्बा जेन्यूले बीएआर समीक्षापछि रातो कार्ड पाएको जनाइएको छ। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन कि भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460829। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
9: हजुर, दान गरौ।
10: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
11: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
9: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
10: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
12: सुन्नु सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
19: विगत लामो समयदेखि तपाईँहरूको मनसिकन सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
21: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
22: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
23: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
24: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
25: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
18: मोबाइल 9856055770।
17: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना, चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
26: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
27: किन आमा, के भएर?
26: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
27: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
26: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
17: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
18: मोबाइल 9856043952,
0: र 98

0: शुक्लागंधकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर।
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856 62 827 र 9864 35 031।
11: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
9: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
15: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
16: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
15: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
16: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
17: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
9: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक।
17: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 9856 33 878 78, 9841 56 58।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
18: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
19: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141042, मोबाइल 9850603128 र 9462614726।
20: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्लागण्डकी चार बीपी चोक तनहु, फोन 0564143177, मोबाइल नम्बर 9850644343।
21: यामाहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै विश्वास साथमा चाबी हातमा। No guarantor or no home visit or no income statement. Yehi jet 22 gate dekhi 28 gate samma Bhimad Nagarpalika ko karyalaya gaadi.
1: Junsukai company ko purano motorcycle liye aunuhos ra naya chadera januhos. Naya kinda ru 6000 cash discount. Fast and best finance ko byabastha. Helmet free. Purano bike liye auda anibare bill book liye aunuhola.
22: सम्पर्क सुन्दर अटोक दुलेगौडा यामाहा शोरूम, फोन 0564142121, मोबाइल 9850635921 र 9008954290।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी
4: नमस्कार कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुता रिमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँहरूको राशिफल तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ आज मिति 2083 साल जेठ महिनाको 29 गते शुक्रबार सम्म 2026 जुन 12 तारिक सम्म 1948 नेपाल सम्म 1146 सूर्यदेव बिहान 5:08 भने सूर्यास्त साँझ 9 हुनेछ आज अर्थिक ज्येष्ठ कृष्ण पक्षको द्वादशी तिथि कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय ध्वनिसँग विभिन्न मंगल धुनहरू सुन्नुभयो 5:25 सम्म भक्ति गीत संगीतहरू 5:25 देखि 5:50 सम्म शुक्ला गण्डकी सम्म 6:00 36 कार्यक्रम 36 7:00 नेपाली बस 7:20 शुक्ला गण्डकी समाचार 7:20 7:45 सम्म राष्ट्रिय गीत संगीतहरू 7:45 8:00 अध्यक्षन हुन्छ कार्यक्रम सुखद बिहानी 8:15 देखि 9 विभिन्न राष्ट्रिय गीत संगीतहरू 9:15 नेपाल खबर 9:15 देखि 10 काम ऋषिको भाका 10:10 शुक्ला गण्डकी समाचार 10:15 11 हेलो शुक्ला गण्डकी 12:00 देखि 12:15 नेपाल खबर 12:15 देखि क्वेसम्म विभिन्न पौगी संगीतहरू 1:00 2:00 लोकगीत संगीत 2:00 3:00 गीत संगीतहरू 3:00 3:15 नेपाल खबर 3:15 देखि 4:00 फिल्मी गीत संगीत 4:00 देखि 5:00 आधुनिक गीत संगीतहरू 5:00 देखि 5:15 शुक्ला गण्डकी समाचार 5:15 देखि 6:00 विभिन्न बालगी संगीतहरू 6:30 नेपाल दर्पण 6:30 देखि 7:00 विभिन्न भाषा भाषा गीत संगीतहरू 7:00 देखि 7:30 शुक्ला गण्डकी समाचार 7:30 देखि 8:00 विभिन्न गीत संगीतहरू 8:00 देखि 8:30 नेपाली भाषा कार्यक्रम 8:45 देखि 9:00 विभिन्न नेपाली सेवाको साझा पख 9:00 देखि 10:00 श्रुति सम्बिक 10:00 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचार पछि आज हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन् भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसार हुने गर्दछन् एउटा थियो दिनभरि प्रसार हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी पश्चात पनि पालो रहेको तपाईँको राशिफलको राशिफल शुरूआत गरौं मेष राशिबाट मेष राशिमा माछे चुचे चोला लिलु लिलो सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ रमाइलो जमघटका विश्वादिष्ट भोजनका आनन्द प्राप्त होला प्रतिष्ठित काम गर्दै नामदामी कमाउने बेला छ नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ वृष राशि माघ बाबी बुबे धेरै लगानी गर्दा कम मात्र फाइदा हुनेछ अर्थ अभावहरू खड्किनाले कामहरू पूरा गर्न समस्या पर्न सक्छ नियमित काम बीचमा रोकिनुपर्ने स्थिति आउन सक्छ आफन्त र परिवारबाट टाढा भइनेछ भने साथीभाइसँग समझदारी बनेछ व्यवसायमा लगानी बढ़ाउनु पर्ने समय छ भने पछिका लागि केही वस्तु ल्याक्नुपर्ने हुन सक्छ खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकमहरू जुटाउनु पर्ला मिथुन राशिमा माघ काकेको गङ्गा छकेको दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको राम्रो फल प्राप्त हुनेछ आमदानी बढ़नाले उत्साह जाग्नेछ श्रमको उचित मूल्य पाइनेछ दिगो फाइदा हुने काम प्रारम्भ हुँदा साझेदारीमा पनि फाइदा उठाउन सकिनेछ व्यापारमा राम्रो फर्को मार्ने समय छ छोटो समयमै राम्रो उपलब्धि हात लागि हुनेछ रोकिएका कामहरू सम्पादन हुनेछन् भन्ने जिम्मेवारी समेत राम्रो हुनेछ कर्कट राशिमा माघसेर युए डाडी डुडेडो विशेष काममा जग बसाउने अवसर छ मेहनतले पदै जिम्मेवारी दिलाउनेछ भने पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ धेरैले कामको तारिफ गर्नेछन् भने का साथीभाइ नजिकिनेछन् पुरानो मित्रता दिगो परिवर्तनको सम्भाग बन्न सक्छ शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन् भने चुनौतीहरू हट्नेछन् भने विभिन्न अवसर पछ्याउनेछन् कर्मयोगले मन प्रफुल्लित गराउनेछ सिंह राशि आफ्ना कमजोरीहरू बाहिरिनाले समस्या पर्ला सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ नियमित कामलाई निरन्तरता दिन सकिनेछ जीवनशैली व्यस्त रहनेछ र उपलब्धि विहीन काममा समय बित्न सक्छ चुनौतीपूर्ण कामको जिम्मेवारी बहन गर्नु पर्ला, नयाँ कामतर्फ लगानीमा जोखिम बनेछ भने अवसर प्राप्त भए पनि आफ्नै काम बिगार्न सक्छ। कन्या राशि, कन्या राशिमा आफै टोप पिपु सहर ठपेको परिबन्धले अप्ठ्यारो स्थिति निम्ताउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। धेरै श्रम गर्नु परे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्च पर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारमा विशेष ध्यान पुर्याउनु होला। आफ्नो वस्तुमा अरूले दावी गर्लान्। दोहोर्याएर पर्यटन गर्दा रुकेका कामहरू सम्पादन हुनेछन्। तुला राशिमा अक्षर रिरु रिरु ताती तुते समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरोले व्यक्तित्व निखार्दा आउनेछ भने विशेष उपहार प्राप्त हुने सम्भावना छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मृदुङको समय बित्नेछ भने मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक पर्दा साधनहरू जुट्नेछन् र व्यापारमा आमदानी बढ़ाउन सकिनेछ। वृश्चिक राशि, वृश्चिक राशिमा सेतो नानी नुन्यानु याइयु मिहिनेतका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार्का नेछन्। पराक्रमदर अधिकारी स्थापित गर्न सकिनेछ। चुनौती सिधै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ। धनुराशि, धनुराशिमा एयो भविभु दफा दफे अवसरको साथै चुनौतीहरू समय देखा पर्ने समय छ। तत्काल फाइदा दिँदा लाभांशहरूलाई बाँड्नु पर्ला। निर्णय अलमल गर्दा काममा पछि परिनेछ भने छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्ताउनेछ। अरूको लागि बुद्धि र श्रम खर्चाउनु पर्ला। अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। मकर राशिमा भोज जिखेको खेको गागे फाइदा मात्र हेर्दा आलोचित भइनेछ भने पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। प्रक्रिया नमिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनु पर्ला। सामान्य उपलब्धि हात पार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीहरूले समय साथ नदिन सक्छ। साथीभाइहरूसँग सन्तुलित व्यवहार गर्नुहोला। कुम्भ राशिमा अक्षर गुगेको शासी सुशेषोध बेलामा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ भने प्रतिस्पर्धीहरूले हार्खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। पर्यटन गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइहरूले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यवसायमा मनको धन लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। अन्तिममा मीन राशिमा अक्षर रुथा झाङ्या देदो चर्ची भोलिको गलत दशा लाग्नाले वाद विवादमा पनि परिने सम्भावना। साथी नेपालीले काम बिगार्नुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिलाउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। राशिफलमा जस्तो भन्दा तपाईँ भाग्यभन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि अपालो रहेको छ। जन्मदिनको शुभकामनाको

आज मिति 2083 साल जेठ महिनाको 29 गते शुक्रबार आज तपाईँ जस जन्मदिन परेको छ। तपाईँ जस जन्मदिन मनाउँदै हुनुहुन्छ। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आँटी चालेका र तपाईँले इच्छाएका काम कुराहरू रहोस्, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

तर पनि आफ्नो स्टेम दाजुभाइ साथी सङ्गी आफ्नो कसैको जन्मदिन परेको छ हाम्रो यस कार्यक्रममा प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउन सक्नुहुनेछ। शून्य पछाडि 4 3 7 8 शून्य पछाडि 4 1 1 0 28 34 1 11 34 1 12 मा तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि म कार्यक्रम प्रस्तुता रिमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ नि सुखर बितोस्। तपाईँहरू सुन्दै गर्नुहोला शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज। नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 8 बज्यो।
4: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
5: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
6: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9847814357 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
7: मेरिया मैनी, कस्तो राम्रो गहना!
8: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
10: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
10: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
10: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
10: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
9: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका तुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
10: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
9: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
12: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
13: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
12: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
13: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
12: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
13: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
14: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
12: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
15: सुन, होमवर्क देखाउ त।
16: हस् टिचर।
15: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
16: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
15: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
17: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0765414484, मोबाइल 9856033384 र 9856067988।
18: आहा, कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
19: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
18: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
19: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
18: प्रोप्राइटर रोशनी श्रेष्ठ।
19: मोबाइल नम्बर 9827109066 र 9840694543।
20: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
21: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
22: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
20: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856026676।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौँडा वा तिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98625342493 र 98625383।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
4: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562928938 र 98028922938।
6: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
7: पुन मोबाइल
8: होइन, कति पुन मोबाइल भन्दै कराएको?
7: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
8: कहाँ छ पुन मोबाइल?
7: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
8: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
8: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400000।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
11: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
14: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98568285।
15: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
16: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
17: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
3: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
17: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
18: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
17: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
19: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
20: पण्डित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
21: ओमकार
20: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
21: ओमकार
20: अनि घरमा पूजा सामग्री पनि छैन भने
21: ओमकार
20: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
21: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
20: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: थियो र उहाँहरूको उम्कियो जति उत्पादन लिनुभयो उहाँहरूले अब उत्पादन लिइसक्नुभयो होला। तर यो बीचमा जुन अब लगातार पानी परेपछि चार पाँच दिनसम्म खडेरी जस्तो भयो, त्यसपछि ह्युमिडिटी चाहिँ घटेन तर तापक्रम अलिकति बढ्दियो, ठ्याक्क त्यो चैते धानलाई उपयुक्त तापक्रम सबै म्याच गरेर यो रोग बढी देखियो। तपाईँको अब अलिकति ढिलो लगाउनु भएको किसानहरूको जसको भर्खर बाला निकाल्दै गरेको अवस्था छ, त्यो अवस्थामा चाहिँ उहाँहरूले अलिकति रासायनिक विषादी बाहेक अरू विकल्प त छैन। रासायनिक विषादी मुख्यत अहिले बजारमा आएको चाहिँ एउटा नेटिभो भन्ने छ फङ्गिसाइड, अर्को टिल्ट भन्ने पनि छ। टिल्ट भन्दा पनि अझ नेटिभो इफेक्टिभ छ, अझ दुइटै मिलाएर अल्टरनेट गरेर मिसाएर होइन कि अब एक चार पाँच दिनको अन्तरालमा एकपटक नेटिभो अर्कोपटक टिल्ट अर्कोपटक नेटिभो गरेर तीन चारचोटि छर्किन छर्न सक्यो भने यसको चाहिँ नियन्त्रण गर्न सकिन्छ। तर अब कति ठुलो एरियामा छ, किनभने थोरै एरियामा छ भने उहाँले छरेर पनि वरिपरि सबै अरूको सखा भएको छ भने कन्ट्रोल हुन गाह्रो होला। त्यसले गर्दा अझै पनि यदि भर्खर दुध बस्ने अवस्था अथवा भर्खर फुल खेल्दै गरेको अवस्था कसैको छ भने अझै पनि किसानहरूले यो विषादी छर्न सक्नुहुन्छ। तर मलाई लाग्छ धेरै किसानहरूको चाहिँ अहिले सुकिसकेको अवस्था छ।
1: भनेपछि उत्पादनमा पनि फरक पर्ने जोखिम देखियो चैते धान बालीको?
0: पक्कै पनि उत्पादन त अहिले हामीले जहाँ जहाँबाट रिपोर्ट भएको छ त्यो ठाउँको हेर्दाखेरि चाहिँ आधाभन्दा बढी उत्पादन राष्ट्रिय रूपमा भन्दाखेरि चैते धानको चाहिँ उत्पादन बढी हुन्छ। बर्खे धानको अथवा नर्मल सामान्य अवस्थाको बर्खे सिजनमा खेती गर्ने धानको उत्पादन अहिले हाम्रो राष्ट्रिय औसत 4.1 टन प्रति हेक्टर छ भने चैते धानको मात्रै चाहिँ करिब 5 टनको हाराहारीमा 4.9 5 टनको हाराहारीमा हाम्रो उत्पादन छ। तर अहिलेको चैते धानको त्यो हाम्रो एरिया हेर्दाखेरि झन्डै आधाले उत्पादन घट्ने अनुमान चाहिँ हामी गर्न सक्छौँ।
1: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। तपाईँले भने जस्तै चैते धानमा चाहिँ समस्या आयो, विशेष गरी रोग, तर मौसम कस्तो हुनु पर्थ्यो भनेर किसानलाई चासो छ।
0: यो सबैभन्दा तपाईँको सिंचित अवस्था हो, सिंचित अवस्थाको खेतमा यो रोगको अलिकति यसलाई व्यवस्थापन गर्न सक्ने अरू पनि तरिकाहरू, किनभने नियमित खेतमा पानीको व्यवस्था गर्न सकियो भने 8-10 सेन्टिमिटर पानी तलाएर राख्न सकियो भने यो रोगको समस्या अलिक कम गर्न अलिकति व्यवस्थापनमा अलिकति कम गर्न सकिने थियो। तर अब त्यो छैन, सुक्खा खेत छ, बाली त्यसै पनि अलिकति संवेदनशील भएको हुन्छ, फुल खेल्ने बेलामा झन् पानी चाहिएको हुन्छ, त्यही बेलामा अब तपाईँको आकाशबाट नियमित पानी परिरहेको छ, त्यसले ह्युमिडिटी चाहिँ बढायो तर बोटलाई आवश्यक पर्ने पर्याप्त चिस्यान पुगेन, बोट चाहिँ संवेदनशीलै छ बिरुवा चाहिँ, त्यो अवस्थामा रोगको प्रकोप देखिनु स्वाभाविकै हो। अब सामान्यतया चैते धानमा अब हामीले अब मौसमलाई मात्रै दोष दिनुभन्दा मौसम त हाम्रो नियन्त्रणमा नभएको हुनाले मौसमलाई मात्रै दोष दिनु, किनभने यो त अनप्रेडिक्टेबल छ नि, हामीले अनुमान गर्न सकिन्न। त्यो हिसाबले चाहिँ हामीले नयाँ अलिकति रोग अवरोध रोग प्रतिरोधी जातहरू लगाउनतिर नै हामी किसानहरूलाई अनुरोध गर्न चाहन्छौँ।
1: त्यो भनेको अब आउँदो वर्षदेखि चाहिँ ध्यान दिनुपर्ने भयो।
0: अब यो वर्ष त अब जे हुनु भइहाल्यो यसको चाहिँ छैन, अब राज्यले सम्भव छ भने यसको क्षतिको राम्रोसँग आकलन गरेर किसानहरूलाई कसरी हुन्छ उचित क्षतिपूर्ति दिने, अथवा किसानहरूले पनि कसैले जसले अब बिमामा जोडिनु भएको छ अथवा अरू कुनै परियोजनाहरू मार्फत जोडिनु भएको छ भने परियोजनाबाट नै कुनै सपोर्ट होला कि होला, स्थानीय सरकारहरूले सपोर्ट गर्लान्, राज्यले सकेसम्म किसानहरूलाई क्षतिपूर्ति दिनुपर्ने अवस्था चाहिँ हामीले फिल्डमा हेर्दा पायौं। तर अर्को वर्षको लागि चाहिँ कम्तीमा यो अवस्था नआओस् भन्नको लागि अब मौसम हामीले सोचे जस्तो नहुन पनि सक्छ, हुन पनि सक्छ, अनुकूल वातावरण पनि होला, अर्को वर्ष रोग कति पनि नदेखिन पनि सक्ला, तर अब त्यो हाम्रो हातमा नभएको कारणले गर्दा हामीले गर्न सक्ने भनेको चाहिँ यो रोग अवरोधी नयाँ जातहरू, किनभने चैते धानको लागि थुप्रो जातहरू सिफारिस भएका छन्, जस्तै अब हरिनाथ एक भन्ने जात छ, यो हुन त यो पनि 20 वर्ष पुरानो भइसक्यो, तैपनि अहिले पनि किसानहरूले हरिनाथ एक जात चाहिँ व्यापक रूपमा लगाइराख्नु भएको छ र यसमा अहिलेसम्म यो रोग देखिएको छैन। यो छिटो पाक्ने जात हो, छिटो पाक्ने जात भएको हुनाले यसको दुईटा फाइदा छन्, एउटा तपाईँको कुनै समय धेरै सुक्खा पर्यो भने पनि यसले तपाईँको त्यो फूल खेल्ने बेलामा भएको जुन सुक्खा खडेरीलाई चाहिँ जेठतिर पर्ने खडेरीलाई चाहिँ यसले छल्न सक्छ, र उत्पादन लिन सक्छ यो छिटो पाक्ने भएको हुनाले। अर्को छिटो पाक्ने भएको हुनाले फाइदा के छ भने त्यो ठ्याक्क पाक्ने बेलामा अरू असारमा पाक्ने बेलामा चाहिँ निरन्तरको झरीले गर्दा राम्रोसँग सुकाउन नपाउने राम्रोसँग पाक्न नपाउने समस्याबाट पनि यो चाहिँ अलिकति अगाडि त्यो मनसुन सुरु हुनुभन्दा अगाडि नै पाक्ने भएको हुनाले त्यसबाट पनि बच्न सकिन्छ। त्यसले गर्दा यो हरदिनाथ एक चाहिँ एउटा राम्रो विकल्प हुनसक्छ। तर त्योभन्दा पनि अझ पछि आएका नयाँ जातहरू छन्। हरदिनाथ 4 छ, यो सुक्खामा पनि राम्रो हुन्छ। अर्को हरदिनाथ 6 छ, हरदिनाथ 6 चाहिँ तपाईँको मसिनो छ र यो चैते धान सामान्यतया किसानहरूले खेती गर्नलाई अलिकति कम रुचि राख्नुको कारण चाहिँ चैते धानको स्वाद चाहिँ त्यो गुणस्तर चाहिँ अलिकति कम भएर पनि हो, किनभने यो प्रायः जस्तो मोटा धानहरू मात्रै छन्, मसिनो खालको धानहरू नभएको कारणले पनि हो। तर हरदिनाथ 6 चाहिँ मसिनो खालको छ र उत्पादन पनि राम्रो छ, यो राम्रो मूल्यमा बजारमा बिक्री हुन सक्ने भएको हुनाले हरदिनाथ 6 एउटा विकल्प राम्रो हुनसक्छ। त्यस्तै अर्को चैते 3, चैते 4, चैते 5 भन्ने जातहरू छन्, यिनीहरू पनि चैते धानको लागि राम्रो हुन जातहरू हुन्।
1: यो भयो किसानहरूले अब अर्को वर्ष माघ फागुन पछाडि चैते धान बालीको चाहिँ तयारी गर्दै गर्दाखेरि ध्यान दिनुपर्ने एउटा विषयलाई हामीले यो कुराकानीमा जोड्यौं। खास गरी फागुन चैत यता र अहिले जेठको अन्तिमसम्म आइपुग्दाखेरि चैते धानमा किसानहरूले अरू केही गुनासा गर्नुभयो कि नयाँ त्यस्ता यो रोग बाहेकका जोखिमहरू देखिए कि अथवा अब भण्डारणसम्म पुग्दाखेरि के कुरामा चाहिँ ध्यान पुर्याउने त
0: होइन, अरू त्यस्तो गुनासो त थिएन। यो वर्ष चैते धानको उत्पादन राम्रो हुन्छ भन्ने नै किसानहरूको आशा अपेक्षा थियो, तर चाहिँ अकस्मात यो महामारी आइदियो। अब जो किसानले जति उत्पादन लिनुभयो त्यसलाई चाहिँ अलिकति अब यो फेरि यो चैते धानको मुख्य समस्या नै किसानहरूले भोग्ने गरेको नियमित भोग्ने गरेको समस्या चाहिँ यो थन्क्याउने बेलामा पानी परिराख्ने भएको हुनाले कहिलेकाहीँ राम्रोसँग सुकाउन नपाउने अनि पछि भण्डारणमा पनि छिटै बिक्री गर्न सकियो अथवा छिटै सुकाएर थन्काउन सकियो भने मात्रै यसलाई जोगाउन सकिन्छ, नत्र भण्डारमा विविध समस्या भएको हुनाले जहिले पनि किसानको गुनासो त्यो रहने गर्छ। त्यसले गर्दा हामीले चाहिँ किसानहरूलाई के सल्लाह दिन्छौँ भने अलिकति दिन हेरेर घाम लागेको घमाइलो दिन पारेर राम्रोसँग सुकेपछि अनि चैते धान काट्नुहोस्। अरू त्यस्तो अब धेरै समस्या अरू किसानको गुनासो त्यति थिएन, यही रोग हो मुख्य अहिलेको समस्या।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अब बर्खे धानबालीमा किसानले गर्नुपर्ने तयारी बारे नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाझोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यसअघि सुन्नुभयो चैते धानबालीमा मरुवा रोग र रोग फैलिनुको कारणबारे कुराकानी। मनसुन भित्र नै तर्खरमा छ, धेरै किसान बर्खे धानबालीको तयारीमा हुनुहुन्छ। किसानले अब कस्तो तयारी गर्ने? फेरि नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे।
3: हजुर, अब अहिले ठ्याक्क अब हाम्रो बर्खे धान बालीको मुख्य नेपालको प्रमुख बाली बर्खे धान, त्यसको पनि मुख्य सिजन बर्खे धान बालीको चाहिँ सिजन सुरु हुने बेला भएको छ। र अहिले सबैभन्दा ठूलो किसानले ध्यान दिनुपर्ने कुरा त अब बिउ नै हो, राम्रो उपयुक्त जातको बिउ बेलैमा जो गरेर त्यो लगाउने भन्ने हो। र यो वर्षको चाहिँ मौसमी पूर्वानुमान हेर्दाखेरि यो वर्ष चाहिँ हुन त अहिलेसम्म निरन्तर पानी परिरहेको छ, यो वर्ष राम्रो मौसम होला जस्तो सामान्य मान्छेलाई लाग्छ। तर विगतका वर्षहरूमा भन्दा अहिले चाहिँ जलवायु मौसमी पूर्वानुमानहरू चाहिँ अलि मिल्दै गएका छन्। र यो वर्षको पूर्वानुमानले के भन्छ भने सरदर भन्दा वर्षा कम हुने, तापक्रम बढ्ने, अधिकतम तापक्रम पनि न्यूनतम तापक्रम पनि बढ्ने र वर्षा कम हुने भनेर पूर्वानुमान गरिएको छ। र यो एल निनो भन्छ, यो चाहिँ प्रशान्त महासागरबाट पूर्वी दक्षिण पूर्वी सागरबाट आउने पानी चाहिँ पानीयुक्त त्यो बाष्पयुक्त जलबाष्पयुक्त हावा जुन छ त्यो चाहिँ त्यसको कारणले गर्दा हाम्रो यो मौसममा परिवर्तनहरू आउने देखिएको छ। त्यसले गर्दा अलिकति किसानहरूले ध्यान दिनुपर्ने कुरा छ। हाम्रो नियमित जसको सिँचाइ छ उहाँहरूले चाहिँ नियमित सधैँ लगाउने समयमा नै धान लगाउनु, धान खेतीको तयारी गर्न सक्नुहुन्छ। जसको सिँचाइ छैन, आकाशीय खेतीमा भर पर्नुहुने किसान पर्नुपर्ने किसानहरूले चाहिँ यसमा अलिकति विचार गर्नुपर्ने छ। र धानको बियाड राख्ने बेलामा अब कस्तो किसिमको जातहरू खोज्ने लगाउने भन्ने कुरामा अलिकति ध्यान दिनुपर्ने छ। अब सुक्खा पक्कै पनि यसमा सुक्खा सिजन हुन्छ भन्ने पूर्वानुमान भइसकेको छ। त्यसले गर्दा सुक्खा सहने जातहरू, सुक्खा एकदेखि लिएर सुक्खा छसम्मका जातहरू छन्, त्यसमा अलिकति बढी सुक्खा दुई सुक्खा तीन जातहरू छन्। यसको बिउ हाम्रो राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम र उहाँहरू मार्फत विभिन्न सहकारी कृषक समूहहरूले उत्पादन गरिराख्नु भएको छ, त्यहाँबाट हामी अझै पनि प्राप्त गर्न सक्छौ। अहिले तराईमा धानको बियाड राख्ने बेला लगभग भयो, पहाड़मा पनि उच्च पहाड़मा त अब ढिला भइसक्यो। उच्च पहाड़को लागि केही जातहरू छन्, जस्तो अलिकति सुक्खाको लागि छुम्रोङ भन्ने जात राम्रो छ, उच्च पहाड़ी 1500-1600 भन्दा माथिको लागि। अब जुम्ला क्षेत्रको लागि चन्दनमा तीन अलिकति राम्रो देखिएको छ। तर मध्य पहाड़को लागि अब हाम्रा अलिकति सुक्खाको लागि कुमल 10 भन्ने जात राम्रो छ। अब अलिकति सिन्चित ठाउँ हो भने सुक्खा क्षेत्रको लागि कुमल बासमती 16 पनि, किनभने अलिकति छिटो पाक्ने भएको हुनाले जुन पछि बाला भरिने बेला दुध भरिने बेलामा फुल खेल्ने बेलामा अलिक सुक्खा पर्न सक्छ भने त्यस्तो ठाउँको लागि कुमल बासमती 16 पनि उपयुक्त छ। किनभने यसले पनि तपाईँको चाहिँ त्यो सुक्खालाई छल्न सक्छ छिटो पाक्ने भएको हुनाले। र अरू सामान्य सिंचित क्षेत्रको लागि कुमल 12, कुमल 14, कुमल 15, कुमल 16, कुमल 11 यी जातहरू छन्, कुमल 18 यी जातहरू छन् पहाड़ी क्षेत्रको लागि। तराई क्षेत्रको लागि हजुरको चाहिँ अब मसिनोमा चाहिँ अब यो अहिले सबैभन्दा बढी चलेको हरिनाथ छ भन्ने जात छ। सुक्खाको लागि मैले अघि नै भने यो सुक्खा धान सुक्खा एकदेखि छसम्मको अलावा बहुगुणी धान 1 र 2 भन्ने पनि छ तराईको लागि। अहिले यिनीहरूको पनि निकै माग छ, अब यसको बिउ पनि प्रशस्त मात्रामा उपलब्ध छ बहुगुणी 2 खास गरेर। यसमा सुक्खा र डुबान दुवै सहन सक्ने गुणहरू छ। अब हामीले सुक्खा हुन्छ भन्दा भन्दै पनि कहिलेकाहीँ अकस्मात आधी घुप्टी वर्षाहरू भइराखेका छ, अहिले पनि हामीले फिल गरेका छौँ। एकै आधी घण्टा 15 मिनट आधी घण्टा पानी पर्ने भरेर पानी पर्ने आधी घोप्टिए जस्तो, अनि ठ्याक्कै दिनभरि 2 दिन 3 दिनसम्म पनि त्यो डुबान हुने त्यस्तो अवस्था पनि देखिएको छ। त्यस्तो अवस्था आइहाल्यो भने पनि यो बहुगुणी धान 1-2 राम्रो छ। अर्को डुबान सहने जातहरू पनि छन् केही, जस्तो गंगासागर 1, गंगासागर 2 भन्ने जातहरू

0: जातहरू पनि छन् कतिपय, जस्तो ललका बासमती, शुद्धोधन, काला नमक, यी जातहरू छन्। बढी मूल्यमा बिक्री गर्न सकिन्छ। मुख्यत अहिले उपयुक्त जातको आफ्नो क्षेत्रलाई सुहाउँदो जातको चाहिँ बिउको जो गर्ने नै सबभन्दा महत्वपूर्ण कुरा हो किसानले।
1: डाक्टर घिमिरेज्यू, तपाईँले बर्खे धान बालीको खेती तयारी गर्नु पूर्व चाहिँ अलिकति जात छनौटमा चाहिँ किसानले ध्यान दिनु पर्यो भनेर भन्नुभयो। अघि हामीले चैते धानको प्रसंग जोड्यौं र कतिपय जिल्लामा चाहिँ रोग लागेको चाहिँ सन्दर्भलाई पनि जोड्यौं। अब त्यो रोग लागेको क्षेत्र पनि छ, अब लगत्तै किसानहरूले चैते धानबाट त लाभ लिन सक्नु भएन, जसले समस्या भोग्नुभयो, बर्खे धानको तयारी गर्नुहुन्छ, त्यो ठाउँको जग्गा जमिन, त्यो रोगग्रस्त ठाउँ जमिनलाई जुन उपयोग गर्नुपर्ने हो, अब चाहिँ के कुरामा ध्यान दिएर बर्खे धान बालीको चाहिँ तयारी गर्ने त?
0: बर्खे धान बालीको लागि चाहिँ त मैले भने पहाड़ी क्षेत्रमा जहाँ अहिले तल्लो पहाड़मा यो टारहरूमा जुन चैते धानमा मरुवाहरू देखियो, त्यो ठाउँमा उहाँहरूले चाहिँ यो परालहरूलाई अलिकति राम्रोसँग व्यवस्थापन गर्नु, जता पाए उता फालिदिनु भएन, किनभने त्यहाँ प्रशस्त मात्रामा यो रोगका जीवाणुहरू बसिरहेको हुन्छ, त्यो बर्खे धानमा पनि सर्न सक्ने हुन्छ। हुन त अब त्यो ठाउँमा बर्खे धानको बेलामा अलिकति तापक्रम चाहिँ बढी हुने भएको हुनाले अब सुरुमा त मैले अब वनस्पति चरणमै अब त्यो गाँझ हाल्ने बेलामै पातहरूमा पनि त्यसको लक्षण देखिनुभयो भने हामीले नियन्त्रणका उपायहरू रासायनिकतिर पनि हामी जान सक्छौँ। होइन भने एकैचोटि फूल खेल्ने बेलामा देखियो भने पनि रासायनिक नियन्त्रणको उपायहरूमा जानुपर्ने जरुरी छ। मुख्यत अहिले पहाड़ी क्षेत्रमा त्योभन्दा यो तल टारभन्दा माथि मध्य पहाड़ उच्च पहाड़हरूमा चाहिँ बढी समस्या हो यो बर्खे सिजनमा मरुवा रोगको। तराईतिर मरुवा रोगको त्यति समस्या हुँदैन किनभने तापक्रम बढी हुन्छ, त्यसले गर्दा तराईमा त्यति समस्या हुँदैन। किसानहरूले अब अरू अब ध्यान दिनुपर्ने भन्ने कुरा त अब मैले
1: तपाईँले भने जस्तै जग्गा जमिनको चाहिँ व्यवस्थापनमा एउटा ध्यान दिने, त्यसै गरी खेतको आफ्नो भू बनोट क्षेत्र चाहिँ कस्तो छ त्यही अनुसारको चाहिँ बिउ छनौट गर्ने, यो आवश्यकता चाहिँ किन पर्ने हो?
0: होइन, यो त अब किनभने हरेक जात अब हामीले परीक्षण गरेर कुन हावापानीको लागि यो जात उपयुक्त छ भनेर धेरै वर्ष परीक्षण गरेर यो जात सिफारिस गरेका हुन्छौँ, उन्मोचन गरेका हुन्छौँ। त्यो हिसाबले हामीले जुन आवापानीको लागि भनेर सिफारिस गरेको छ त्योभन्दा अरू क्षेत्रमा लगाउने बित्तिकै यसमा विविध समस्याहरू आउन सक्छन्। हामीलाई समस्या भएको आइराखेको कारण पनि त्यो हो, धेरै पुरानो जातहरू अथवा गलत ठाउँमा प्रयोग भएको, कतिपय अब तराई क्षेत्रको लागि सिफारिस भएका वर्णशंकर धानहरू किसानहरूले किनेर एग्रोबेटबाट किनेर पहाड़तिर पनि लगाइराख्नु भएको अवस्था छ। त्यस्तो अवस्थामा अकस्मात यस्तो समस्याहरू आउन सक्छ, यो त एउटा रोगको समस्या भयो, यो बाहेक अरू थुप्रै अन्य समस्याहरू पनि हुन सक्छन्। त्यसले गर्दाखेरि जात छनौटमा त पक्कै पनि ध्यान दिनु परिहाल्यो, अर्को चाहिँ अब धान बाली पक्कै पनि अब यो बर्खे बाली हो, यसले बढी पानी मन पराउँछ, बढी मलजल मन पराउँछ, अब त्यो कति त्यो मलजल सहन सक्ने मल कति सहन सक्ने जात छ, यसको सिफारिस मलको मात्रा उपयुक्त मात्रामा राम्रोसँग जग्गा तयार गरेर सन्तुलित रूपमा रासायनिक मल पनि प्रयोग गर्न सकियो, गोबर मल पर्याप्त मात्रामा प्रयोग गर्न सकियो भने बिरुवा चाहिँ स्वस्थ हुन्छ, रोगसँग लड्ने क्षमता बढ्छ, किसानहरूले अलिकति नयाँ जात त्यसै पनि रोग प्रतिरोधी हुन्छ, त्यो सबै कुराहरू एकीकृत रूपमा गर्नुपर्ने हुन्छ।
1: एकीकृत व्यवस्थापन किसानहरूले ध्यान दिनुपर्ने कुरा राष्ट्रिय बाली प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले यो कुराकानीमा जोड्नुभयो। अब चैते धान प्राय किसानहरूले थन्काइसक्दा भण्डारण गरिसक्दाखेरि बर्खे बालीको धान रोपाई गर्नुपर्ने अवस्था छ, मनसुन ढिलो चाँडो भित्रिएला, कति लामो अवधिसम्म चाहिँ क्षेत्रगत रूपमा चाहिँ अब रोपाई गर्ने कामलाई चाहिँ निरन्तरता दिन सकिएला त?
0: हजुर, यो पनि अब धेरै किनभने हामीले बर्खे बाली भनेको असारमा अथवा साउनमा रोप्ने अनि कार्तिक मङ्सिरमा काट्ने हाम्रो परम्परागत जुन थियो, अहिले नयाँ जातहरूले गर्दा नयाँ जातहरू पहिलाभन्दा छिटो पाक्ने, त्यसको बाली चक्र त्यसको बाली अवधि छोटो भएको कारणले गर्दा कतिपय जातहरू चाहिँ हामीले अलिकति पछाडिसम्म पनि खेती गर्न सक्छौँ। हुन त समग्रमा धान खेती अब नेपालमा बर्खे मात्रै नरहेर हामीले चैते धानको यत्रो कुरा गऱ्यौँ, अर्को चाहिँ पहिलो हाम्रो अलिकति तल्लो पहाड़ टारहरूमा चाहिँ घैया धान खेतीको पनि चलन थियो, अहिले घैया धान चाहिँ गन्जाउने अवस्थामा छ, त्यसमा पनि यो मरुवा रोगको समस्या कता कति, हिजो मलाई चाहिँ हाम्रो धादिङको साथीहरूले चाहिँ सल्यान टारमा धेरै घैया खेती हुन्छ त्यहाँबाट स्याम्पलहरू पठाउनु भएको थियो, त्यसमा चाहिँ ध्यान दिनुपर्ने छ भने अब यो बर्खे सिजनमा हामीले रोप्ने भनेको चाहिँ अब अहिले उपयुक्त बिउ राख्ने बेला हो, तर हामीले तराई क्षेत्रमा यदि मौसम

0: ढिला हुन गयो भनौँ न, अब यसरी नै पानी पर्ने क्रम रहिराख्यो भने त हामी एउटा अनुमान गर्न सकौँला, समयमै रोप्न सकिन्छ भनेर। अब हाम्रो चाहिँ भोलि सुक्खा खडेरी राम्रै पर्यो अथवा चाहिँ हाम्रो ट्युबवेलबाट पनि पानी आउन नसक्ने अवस्था आयो भने त्यसको अवस्थामा चाहिँ हामी त्यसलाई रोप्ने कामलाई चाहिँ हामी एक महिनासम्म पनि पछाडि सार्न सक्छौँ। भनेको साउनको अन्तिमसम्म रोपनी गर्न सकिन्थ्यो भने भदौको 15 पनि रोप्न सकिने नयाँ जातहरू छन्, जुन छोटो अवधिमा तयार हुने जातहरू छन्, त्यसलाई हामी साउनको आधा आधी अथवा साउनको 15-20 पनि बिउ राखेर भदौको 10-15 पनि रोप्न सकिने अवस्था छ। तराईको लागि भने पहाड़को लागि चाहिँ हामी साउनभरिमा रोप्न सक्छौँ, साउनको अन्तिमसम्ममा। त्यसको लागि साउनको सुरु पहिलो हप्तासम्म ब्याड राखिसक्नुपर्छ। सामान्यतया ब्याडमा हामीले अहिले नै ब्याड राख्यौँ, जेठमै ब्याड राख्यौँ, तर रोप्ने बेलामा पानी भएन, त्यसले गर्दा हामीले 2 महिनाभन्दा बढ़ीको बिउ रोप्नुपर्ने अवस्था आयो भने एक त त्यो रोप्न नै नपाउने अवस्था हुनसक्छ, बिउ त्यतिकै खेर जानुपर्ने अवस्था हुनसक्छ भने अर्को रोप्नलाई भरेर पानी आइयो र रोपिहालियो भलसकेर भने पनि त्यसको उत्पादकता चाहिँ घट्छ, किनभने बिरुवा चाहिँ हामीले 20-25 बिरुवा सबैभन्दा उपयुक्त भन्छौँ। त्यो हिसाबले पनि हामीले अब मौसमको पूर्वानुमानलाई हेरेर, सामान्यतया अहिले 1 हप्ता 15 दिनको पूर्वानुमान भइराखेका हुन्छ, त्यो हेरेर पनि हामीले ब्याड राख्नलाई हतारिनु हुँदैन। आफ्नो जात कति छिटो पाक्छ, आफूले लगाउन खोजेको जात, जस्तो कमल बासमती 16 जस्तो जात हो भने अरूभन्दा 1 महिनै छिटो पाक्छ, त्यसले गर्दा 1 महिना ढिलो बिउ राख्दा केही समस्या हुँदैन। है हरिनाथ 1 त्यस्तै छिटो पाक्छ, 1 महिना ढिला बिउ राख्दा पनि। मैले यो हरिनाथ 1 जस्ता जातहरूको केसमा जुन मैले भने भदौको 15 पनि रोप्न सकिन्छ भनेको चाहिँ त्यो छिटो पाक्ने जातहरूको केसमा, तर सामान्यतया ढिलो पाक्ने जातहरू अथवा 4 महिना 5 महिना 130 दिनदेखि 140 दिन लाग्ने जातहरूलाई चाहिँ साउनको अन्तिमसम्ममा रोपिसक्नुपर्छ तराईको लागि। पहाड़को लागि हो भने साउनको 15 उच्च पहाड़को लागि हो भने त असार मसान्तसम्म रोपिसक्नुपर्छ।
1: डाक्टर घिमिरेज्यू, तपाईँ हामीले कुराकानी गर्दै गर्दाखेरि किसानहरूले पर्याप्त चाहिँ बुझ्न नसकेको पनि हुन सक्छ, मैले मेरो क्षेत्रमा चाहिँ कुन धानको चाहिँ जात लगाउँदा उपयुक्त होला, भोलिको मौसम कस्तो होला, 1 महिने मौसम अवधि कस्तो होला भनेर जानकारी लिन खोज्नुभयो, अझै विस्तृतमा चाहिँ बुझ्न खोज्नुभयो भने उहाँले चाहिँ कहाँ जाने, कसरी सल्लाह पाउने त?
0: हजुर, अब यो धानबालीकै लागि त हामीसँग नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम छ, सबैभन्दा उपयुक्त एउटा त्यही नै बुझ्न सक्नुहुन्छ। अर्को चाहिँ अब हरेक पालिकामा कृषि प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूसँग सम्पर्क गरेर उहाँहरूसँग बुझ्न सक्नुहुन्छ। उहाँहरूले अब सिधै यहाँहरूको जिज्ञासा समाधान गर्न तत्कालै सक्नु भएन भने उहाँहरूले चाहिँ अब नार्कमा अथवा चाहिँ जिल्लाको स्थित कृषि केन्द्रहरूमा सम्पर्क गर्न सक्नुहुन्छ, राष्ट्रिय धानबारी कार्यक्रममा सम्पर्क गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि उहाँहरूले चाहिँ सल्लाह सुझाव दिन सक्नुहुन्छ। अर्को चाहिँ म के भन्छु भने, जस्तो नार्कको चाहिँ एउटा टोल फ्री नम्बर छ, हरेक शुक्रबार बेलुकी 4 बजेदेखि 6 बजेसम्म विभिन्न विषयका विज्ञहरूको टिम चाहिँ त्यहाँ प्रत्यक्ष फोन सम्पर्कमा रहन्छ। 11:35 नम्बरमा चाहिँ किसानहरूले सम्पर्क गरेर पनि आफ्नो समस्या, अब यो मेरो यो क्षेत्रको लागि यस्तो किसिमको हावापानीको लागि कुन जात उपयुक्त होला, त्यसको बिउ कहाँ पाउन सकिएला, अथवा के कुरामा ख्याल गर्नुपर्ला भन्ने कुराहरू चाहिँ जिज्ञासा राख्न सक्नुहुन्छ।
1: उसो भए त अहिले चाहिँ बिउ छनौट, जात छनौट र पूर्व तयारीमा चाहिँ किसानहरूले ध्यान दिनुपर्छ भनेर तपाईँले अघि कुराकानीमा पनि जोड्नु भएको छ। बिउ छनौट भयो, किसानले आफूलाई पुग्दो चाहिँ बिउ राख्नुभयो, अब त्यसमा थप भोलिका दिनमा चाहिँ रोग किरा नलागोस् अथवा बिउबाट जति क्षमतामा चाहिँ उत्पादन उत्पादकत्व हुनुपर्ने हो त्यसैलाई नै गुणस्तर कायम राख्न पर्ने हो भने त्यो बिउलाई उपचार गर्न आवश्यक पर्छ कि पर्दैन?
0: यो पनि महत्वपूर्ण, किनभने अहिले ठ्याक्कै बिउ राख्ने बेला भएको हुनाले धेरै ठाउँमा बिउ उपचार गर्न जरुरी छ। अब यो ढुसीनाशक, यो धेरै जसो धानबालीमा लाग्ने रोगहरू ढुसीनाशक रोगहरू छन्, त्यसले गर्दा यो ढुसीनाशक विषादीले चाहिँ उपचार गरेर बिउ राख्न सकियो भने यो रोग धेरै हदसम्म नियन्त्रण हुन्छ। त्यसको लागि सामान्यतया यो मेन्कोजेब भन्ने 50%को ढुसीनाशक विषादी हुन्छ, यो बेबिस्टिन भनेर तपाईँहरूले बजारमा किन्न पाउनुहुन्छ। यो बेबिस्टिन 2-3 ग्राम 1 केजी बिउको लागि 2-3 ग्रामको दरले उपचार गरेर हामीले चाहिँ राम्रोसँग बिउमा त्यसलाई चाहिँ चलाएर सबैतिर मिल्ने गरेर मिसिनी गरेर त्यसलाई चाहिँ बियाडमा छर्न सक्यौँ भने ढुसीजन्य जीवाणुहरूले गर्दा लाग्ने रोगहरूको चाहिँ नियन्त्रण हुन्छ। अब अर्को चाहिँ हामीले धेरै पहिला धेरै वर्षदेखि भन्दै आएको के भने किसानहरूलाई बिउ राम्रै बिउ छानेर ल्याउँदा पनि कहिलेकाहीँ त्यसमा पर्याप्त मात्रामा गुणस्तरको कमी चाहिँ हुनसक्छ। कहिलेकाहीँ उमार शक्ति अब 100% नभए पनि 85% हुनुपर्ने भनेर हामी भन्छौँ, तर त्यसमा चाहिँ 85% उमार शक्ति नहुनसक्छ। त्यसले गर्दा यो सामान्यतया यो बिउ छानेर रोप्ने भन्ने एउटा प्रविधि छ, सामान्य प्रविधि हो। किसानहरूले जो साँच्चीको किसान हुन्छ उहाँहरूले चाहिँ झन्झट मान्नुहुन्न भन्ने लाग्छ मलाई। यो नुन पानीको घोलमा धानको बिउलाई डुबाएर अनि तैरिएका दाना जस्तो सामान्यतया 3 लिटर पानीमा आधा केजी नुन घोल्ने, त्यसपछि त्यसमा चाहिँ 1-1 केजी गरेर त्यो बिउ डुबाउने अनि तैरिएका पोल्टाहरू तैरिएका बिउहरू राम्रोसँग नपुष्टिएका बिउहरू, किनभने त्यो नुन पानीको घोलमा चाहिँ एकदम 100% स्वस्थ बिउ मात्रै थिग्रिन्छ, अरू चाहिँ तैरिन्छ कि, अस्वस्थ बिउहरू तैरिन्छ। त्यसले गर्दा त्यस्तो किसिमको थिग्रिएको बिउहरूलाई मात्रै त्यो तैरिएको बिउहरूलाई फालेर थिग्रिएको बिउहरूलाई चाहिँ अर्को भाँडामा खन्याएर सफा पानीले चाहिँ 2-3 चोटि पखालेर त्यसपछि त्यसलाई बियाडमा छर्ने गर्यो भने चाहिँ उमार शक्ति हामीले जति त्यो बिउ छर्या छौँ त्यसको 100% अथवा 95% भन्दा बढी उमार शक्ति पाइन्छ र बिउ स्वस्थ पनि उम्रिन्छ, बेर्ना स्वस्थ हुन्छ, भोलि चाहिँ नर्सरीमै लाग्ने रोगहरू पनि कम हुन्छ। त्यो हिसाबले चाहिँ हामी तर यो अहिले मैले बिउ जुन गैविष्टीले बिउ उपचार गर्ने भने यो नुन पानीमा को घोलमा डुबाएर पोटिला पोटिला जुन दानाहरू तल बस्छन् त्यो दानाहरूलाई फेरि पखालेर अनि छायामा सुकाएर त्यसपछि बेबिस्टिनले उपचार गर्नु पर्यो। पहिला बेबिस्टिनले उपचार गरिसकेपछि नुन पानीको घोलमा डुबाउनु चाहिँ भएन।
1: यसरी पनि ध्यान दिन सक्नु हुने भयो किसानहरूले। कुराकानीमा हुनुहुन्छ वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरे। हामीले आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा विशेष गरी अहिले भइरहेको चैते धानको अवस्था, अहिले रोग संक्रमण क्षेत्रमा चाहिँ किसानहरूले गर्नुपर्ने उपाय, सावधानीका कुरा र अब तयारी गर्दै गर्दाखेरि बर्खे धान बालीका लागि के कुरामा चाहिँ ध्यान दिने भन्ने विषयमा चाहिँ कुराकानी गरिरहेका छौं। पानी कम पर्न सक्ला भन्ने एउटा पूर्वानुमान अनुसार चाहिँ धानको बिउ छनौट जात छनौटमा चाहिँ तपाईँले कुरा जोड्नुभयो। सुक्खा क्षेत्रमा त्यही अनुसार चाहिँ तयारी गर्नु पर्ला भनेर पनि व्यवस्थापनका कुराहरू जोड्नुभयो। अब किसानहरूले उत्पादन बढाउनु छ, सरकारको लक्ष्य पनि सकभर रासायनिक मललाई चाहिँ सन्तुलित प्रयोग गरेर धान बालीबाट चाहिँ अधिकतम उत्पादन लिनुपर्नेछ भनेर भनिरहेको हामी पनि सुन्छौँ। खास गरी सन्तुलित मलको चाहिँ प्रयोग, धानका लागि मल अत्याधिक मात्रामा चाहिने हुन्छ, रासायनिक मल नपाउने अवस्थाहरू किसानका गुनासाहरू उत्तिकै हुन्छन्। के छन् होला किसानलाई विकल्प, उत्पादन उत्पादकत्व सबै बढाउन तपाईँहरूले भन्दै आएको पनि लक्ष्य पूरा गर्न?
0: यो धेरै महत्वपूर्ण कुरा हो वास्तवमा। अब यो भन्नलाई जति सजिलो छ गर्न पुर्याउन गाह्रो नै छ, किनभने हाम्रो पहाडतिर त अझै पनि हाम्रो एकीकृत कृषि प्रणाली भएको हुनाले पशुपालन गर्ने अझै पनि हुनुहुन्छ कतिपय किसानहरू। अब तराईतिर बिस्तारै यो पशुपालनको ऊ कम भइसक्यो र अब गोरु भनेको एउटा मिनी ट्र्याक्टर अथवा पावर टिलर, मल भनेको चाहिँ बारीमा चराले बिस्ट्याए मात्रै देखिने जस्तो स्थिति आयो। त्यसले गर्दा तैपनि भन्नलाई चाहिँ अब हामी के भन्छौँ भने यदि उपलब्ध छ भने अब अहिले कतिपय नजिकमा पशु फार्महरू पनि हुन सक्छन्, त्यहाँबाट पनि प्राप्त गर्न सक्नुहुन्छ, अथवा आफ्नै बारीमा भएका विभिन्न झारपात पतिङ्गर कुहाएर पनि कम्पोस्ट मलहरू बनाउन सक्नुहुन्छ। उपलब्ध छ भने हामीले प्रति कट्ठा 200 केजी अथवा प्रति रोपनी 300 केजीको दरले गोबर मल प्रयोग गर्ने भन्छौँ सबैभन्दा राम्रो विकल्प त्यो हो।
1: त्यो भनेको उपलब्ध छ भने,
0: उपलब्ध छ भने, उपलब्ध छैन त्यो भने पनि अब अरू कतिपय अवस्थामा यदि सम्भव छ भने विभिन्न बायो फर्टिलाइजर अथवा जैविक मलहरू पनि छन्, त्यसमा जीवाणु मल पनि भन्छौँ, एजेटोब्याक्टर भन्ने छ, अर्को फस्फोरस घोलक ब्याक्टेरिया भन्ने छ, यिनीहरू चाहिँ यो 20 ग्राम प्रति केजी बिउको दरले उपचार गरेर पनि हामी छर्न सक्छौँ भन्ने छ। अब त्यसलाई फेरि बेर्नामा पनि एकचोटि उपचार गरेर बेर्नालाई पनि राम्रोसँग भिजाएर रोप्यो भने त्यो त्यो फस्फोरसको उपलब्धता चाहिँ बढ्छ माटोमा भन्ने छ। अझ अब भन्नुपर्दा चाहिँ अब हामीले माटोको यदि हामीले जाँच गरेका छौँ र माटो धेरै नै अम्लीय छ भने, अब सामान्यतया धान बालीले चाहिँ अम्लीय माटो नै मन पराउँछ, सामान्य जस्तो अब सात पिएच भएको माटो भनेको चाहिँ तटस्थ माटो हो, सातभन्दा बढी जति बढी पिएच भयो उति क्षारीय हुन्छ, जति कम भयो उति अम्लीय हुन्छ। धान बालीले मन पराउने भनेको पाँचदेखि साढे छसम्मको पिएच भएको माटो अथवा हल्का अम्लीय माटो चाहिँ धानबालीले मन पराउँछ। यदि पाँच पिएच अथवा त्योभन्दा कम पिएच भएको माटो छ भने चाहिँ कृषि चुन प्रयोग गर्नको लागि म किसानहरूलाई सल्लाह दिन्छु। कृषि चुन चाहिँ प्रतिरोपणी तपाईँको 150 सयदेखि 200 केजी कृषि चुन प्रयोग गरियो भने यो अम्लीय माटो पाँच पिएच भएको अथवा त्योभन्दा अम्लीय माटोलाई चाहिँ निर्मलीकरण गर्नलाई सहज हुन्छ। त्यो बाहेक रासायनिक मल सन्तुलित रूपमा राख्ने त छँदैछ, म त्यो पनि भनिहालेँ। जस्तो रोपनीको हिसाबले हामीले भन्दाखेरि एक रोपनीमा 12 केजी युरिया, 5 केजी डिएपी, 4 केजी पोटास र अहिले हामीले युरिया डिएपी पोटास सँगसँगै यो जिङ्क र बोरेक्स भन्ने पनि मलहरू जिङ्क र बोरन तत्त्वको लागि दिनुपर्ने अवस्था छ। पहिला हामी जिङ्क बोरनको कुरा गर्दैनथ्यौँ, अहिले जिङ्कको बोरनको कारणले पनि विभिन्न समस्याहरू आउने भावनाले यो दिनुपर्ने छ। तर हामीले विचार गर्नुपर्ने कुरा चाहिँ के छ भने यो युरिया मल जुन मैले 12 केजी भने युरिया मल चाहिँ अरू डिएपी पोटास र अरू जिङ्क बोरेक्स यिनीहरू चाहिँ जग्गा तयारी गर्ने बेलामा दिने हो रोपाइँ गर्नुभन्दा पहिले नै। तर युरिया चाहिँ तीन भाग लगाउने, 12 केजी हो भने 4-4 केजीको दरले तीन भाग लगाउने अथवा 5-5 केजी 10 केजी पछि राखेर 2 केजी चाहिँ रोपाइँ गर्ने बेलामा अरू डिएपी पोटास सँगसँगै मिलाएर माटोमा छर्न सकिन्छ। र त्यो दुई भाग जुन हामीले राखेका छौँ त्यो चाहिँ पहिलो गुडाइ गर्दा अथवा रोपेको 20-25 दिन 30 दिनभित्र र दोस्रो गुडाइ गर्दा अथवा 2 महिनाभित्र 50-60 दिनभित्र हामीले युरिया टप ड्रेस गर्यौँ भने एक त त्यो युरिया सबै बिरुवाले चाहिँ राम्रोसँग लिन सक्छ, खेर जान पाउँदैन, पानीले बगेर जान पाउँदैन अथवा लिचिङ भएर जमिन मुनि त्यसरी जानु पाउँदैन, त्यो राम्रो हुन्छ भने अर्को यसरी स्प्लिट गरेर युरिया दिँदाखेरि चाहिँ रोगहरू जुन मरुवा रोग लगायत अरू पनि जो रोगहरू कृषिजन्य रोगहरू लाग्ने चाहिँ समस्या पनि कम हुन्छ। एकैचोटि धेरै युरिया पर्यो भने यो रोगको प्रकोप बढी हुन्छ, त्यसले गर्दा सन्तुलित मात्रामा खास गरेर पोटास मल चाहिँ किसानहरूले हाल्ने चलन हुँदैन, त्यो चाहिँ छुटाउनै हुँदैन। र अहिले मैले जिङ्क र बोरेक्स पनि भने मल भन्ने बित्तिकै युरिया मात्रै हो, रासायनिक मल भनेको युरिया पाए मल पाएँ भने जस्तो जुन किसानको सोचाइ छ त्यो चाहिँ त्यो बुझाइले अलिकति परिवर्तन गर्नु पर्यो। सन्तुलित रूपमा रासायनिक मल उपलब्ध भएसम्म प्रयोग गर्नु पर्यो, उपलब्धै भएन भने त अब के गर्न सकिन्छ र हामीले जति फल्छ त्यति खाने हो होइन।
1: तराईमा चाहिँ विगतको एउटा अभ्यास पनि थियो, धैँचा भनेर पनि सुनिन्थ्यो, अरू चाहिँ सेउला पात पतिङ्गरको चाहिँ मल बनाएर कुहाएर राख्ने भन्ने पनि चलन थियो। अब कतिपय चलनहरू त हराइ पनि सके, तपाईँले अघि भने जस्तो गोबर मल पाउनै कठिन हुने अवस्था आइसकेको छ। यस्ता विकल्पहरू यो बर्खे धानबालीमा चाहिँ के कस्ता छन्, ती अभ्यासहरू गर्न सकिने अवस्था कति प्रभावकारी छ त?
0: यो पनि राम्रो कुरा तपाईँले सम्झाउनु भयो। मैले अब ढैँचाको कुरो चाहिँ यहाँ हामी चैते धानको कुरा गर्दै थियौँ, त्यसपछि तुरन्तै बर्खे धान लगाउनु पर्ने भावनाले मैले त्यो नजोडेको हो। तर यदि किसानहरूसँग कम्तीमा 2 महिना अथवा 1.5 महिनाको अवधि छ, जग्गा खाली जग्गा छ भने धान लगाउनुभन्दा अगाडि जस्तो गहुँ तराईतिर गहुँ खेती गर्नुभएको किसानहरूले चैतमा चाहिँ गहुँ काट्नुभयो, वैशाख जेठ यदि उहाँहरूसँग खाली छ भने गहुँ काट्ने बित्तिकै ढैँचा छरिदिन सक्नुहुन्छ। ढैँचा चाहिँ तपाईँको हरियो मल एउटा राम्रो स्रोत हो हरियो मलको रूपमा, र धान रोप्नुभन्दा ठ्याक्क त्यो धानको लागि जग्गा तयारी गर्नुभन्दा अथवा हिल्याउनुभन्दा अगाडि चाहिँ त्यसलाई जोतेर माटोमा मिलाएर राम्रोसँग मिलाएर त्यसपछि त्यो चाहिँ कुहिन्छ, एक हप्तामा कुहिहाल्छ, त्यो हिसाबले पनि गर्न सक्नुहुन्छ, राम्रो स्रोत हो हरियो मलको। तर अब ढैँचामा केही छ, किसानहरूले किन ढैँचा कम खेती गर्दै, हामीले जति धेरै वर्षदेखि भन्दा भन्दै पनि अब किन किसानहरूले त्यति पर्याप्त मात्रामा यसलाई चाहिँ ग्रहण गर्नुभएको छैन भन्दाखेरि यो ढैँचाको चाहिँ एउटा समस्या, एक त त्यो जग्गा खाली, अब पहाडी क्षेत्रमा त सम्भवै भएन किनभने कतिपय किसानहरूले बसन्ते मकै लगाउनु भएको हुन्छ, ठ्याक्क मकै काटेपछि धान रोप्नलाई भ्याइ नभ्याइ हुन्छ, त्यहाँ अब अर्को बाली लगाउने ठाउँ हुँदैन, एक हप्ता पनि टाइम हुँदैन। गहुँ नै पनि पहाडमा ढिलो पाक्छ, त्यसले गर्दा गहुँ पछि पनि भ्याउँदैन। तराईमा पनि तराईमा भ्याउँथ्यो, तर त्यो ठ्याक्क त्यो ढैँचालाई माटोमा मिलाउनलाई, ढैँचा कुहिनको लागि पनि अलिकति माटोमा प्रशस्त मात्रामा चिस्यान चाहिन्छ, त्यसले गर्दा त्यो माटोमा पानी पर्याप्त मात्रामा छैन भने ढैँचा अलिक ठुलो भइसकेको ढैँचाहरू कुहिनलाई गाह्रो हुन्छ, काम गर्न अलिकति झन्झट मान्नुहुन्छ किसानहरूले, त्यो कारणले हो। नत्र ढैँचा चाहिँ अति राम्रो हरियो मलको स्रोत हो। ढैँचा जस्तै अर्को सनाइ भन्ने बाली छ, त्यस्तै
1: छिटो एजोला भन्ने पनि सुनिन्थ्यो।
0: एजोला भन्ने चाहिँ तपाईँ एजोलालाई पनि हामीले हरियो मलकै रूपमा लिन्छौँ, एक किसिमको यो लेउ जस्तै हो। यो चाहिँ यसको लागि पानी, निरन्तर पानी तालिराख्ने स्रोतमा चाहिँ हामीले एजोलाको बिउ राखिदिएर त्यसले चाहिँ माटोको उर्वरा शक्ति बढाउनलाई, धान बालीलाई उत्पादन बढाउनलाई सहयोग गर्छ
1: भनेको विकल्पहरू सक्ने किसानका लागि छन्,
0: विकल्पहरू छन्।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालको हामी अन्तिमतिर पनि छौं। नारको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे आजको यो कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। हामीले यसभन्दा अगाडि कार्यक्रमको शुरूआतमा चैते धान र अहिले किसानले भोग्नु परेको समस्या, त्यसै गरी पछिल्लो चरणमा चाहिँ अब बर्खे धान बालीको लागि गर्नुपर्ने तयारीमा चाहिँ केन्द्रित रहेर कुराकानी जोड्यौं। जलवायु परिवर्तनका कुरा र यसका चाहिँ प्रभावका कुराहरू किसानहरूले पनि भोग्नु भएको छ भनेर चाहिँ तपाईँले जोड्नुभयो। धानमा चाहिँ बर्खे चैते यो जुन दुवै खालको चाहिँ धान बाली हुन्छ, त्यस्तो अरू चाहिँ समस्याहरू के देखिएका छन् र किसानले चाहिँ अबका दिनमा कस्तो पूर्व तयारी गर्ने?
0: यो धानमा देखिन सक्ने दुईटा अब हामी भनौँ न अब जैविक र अजैविक मुख्य समस्याहरू भनेका तनावहरू। अब हामीले चाहिँ अनुसन्धानको हिसाबले भन्दाखेरि एउटा जैविक तनावहरू भन्ने हुन्छ, त्यो चाहिँ रोग किराहरू भए होइन, अर्को अजैविक तनावहरू हुन्छन्, त्यो भनेको सुक्खा भयो अथवा खडेरी भयो, बढी पानी अथवा डुबान भयो, कम तापक्रम अथवा चिसो भयो, बढी तापक्रम हिट भयो, यस्ता कुराहरू चाहिँ हामी अजैविक जुन जैविक स्रोतबाट नभइकन अरू वायुमण्डलीय कारणले गर्दा तापक्रम र वर्षामा आउने फरक भेरिएसनले गर्दाखेरि बिरुवालाई पर्ने समस्याहरू भयो। यी जैविक अजैविक दुवै किसिमका तनावहरूले बिरुवालाई चाहिँ दुःख दिन्छन् र धानबाली पनि त्यसबाट अछुतो रहँदैन। मुख्य चाहिँ धानबालीको समस्या भनेको चाहिँ अब यो सुक्खा, अब यो बर्खे बाली भएको हुनाले, बढी पानी मन पराउने बाली भएको हुनाले अब उपयुक्त समय समयमा पानी पर्दैन, हाम्रो चाहिँ सिँचाइको व्यवस्था छैन भने सुक्खा नै खडेरी नै प्रमुख समस्या हो। त्यसको लागि मैले मुख्य अब रोग आइसकेपछि भन्दा पनि अब रोग लाग्न नै नदिने भने जस्तै अब यो सुक्खा खडेरी परिसकेपछि के गर्ने भन्नु भन्दा पनि पहिले नै सुक्खा सहने खालका जातहरूको बिउ व्यवस्था गर्नलाई मैले अनुरोध गरेँ। अर्को अब कोही किसानहरूले अब किसानहरूलाई त आर्थिक रूपमा चाहिँ फाइदा भयो भने उहाँहरूले धान नलगाइकन अरू बालीहरूमा पनि त जान सक्नुहुन्छ नि। धेरै सुक्खा भएको अवस्थामा किसानहरूले ध्यान दिनुपर्ने वैकल्पिक बालीहरू पनि छन्। यदि साँच्चै नै अहिले फोरकास्टिङ गरे जस्तै अथवा त्योभन्दा पनि ठूलो खडेरीको अवस्था आयो र किसानहरूले बियाड राख्नै सक्नु भएन अथवा बियाड राखे पनि रोप्न सक्ने अवस्था नै भएन भने पनि मैले जुन अघि भने छिटो पाक्ने जातहरू त भदौको 15 पनि रोप्न सकिन्छ भन्ने तराईतिर, त्यो अवस्था पनि नभएको स्थिति आयो भने चाहिँ हामीले भदौ महिनासम्म पनि रोप्न सक्ने केही वैकल्पिक बालीहरू छन् जसबाट त्यो बालीहरू खेती गरेर किसानहरूले लाभ लिन सक्नुहुन्छ। जस्तै मकै छ तपाईँको अरुण 2-4, अरुण 6, यी चाहिँ छिटो पाक्ने 90 पाक्ने बालीहरू हुन्। तपाईँको भदौको अन्तिमसम्म पनि रोप्नुभयो भने किसानले 2 अढाई महिनामा हरियो घोगाको रूपमा बेचेर आमदानी लिन सक्नुहुन्छ। अर्को चाहिँ बोडी छ, बोडीका चाहिँ तपाईँको प्रकाश, सूर्य, गाजले बोडी भन्ने जातहरू छन्। हाम्रो राष्ट्रिय कोसे बाली अनुसन्धान कार्यक्रम खजुरा छ, त्यहाँबाट यसको बिउ पाउन सकिन्छ। यो बोडी चाहिँ 70-75 दिनमा तयार हुन्छ, किसानहरूले हरियो कोसा अथवा दानाको रूपमा पनि मङ्सिर पुसम्म तयार गरेर बिक्री गर्न सक्नुहुन्छ। अर्को मास छ, खजुरा मास भन्ने, रहर पनि यदि हिउँदमा गहुँ नलगाउने किसानहरूले खजुरा रहर 1 भन्ने रहरको जात पनि भदौभरिमा लगाउन सक्नुहुन्छ, त्यसबाट हाम्रो चैत वैशाखसम्ममा रहर तयार हुन्छ अर्को धान बाली गर्ने बेलासम्म। त्यो बाहेक कोदो पनि छ, तराईमा तपाईँले यदि कोदोबाट पनि कोदो खेती गर्न चाहनुहुन्छ भने तपाईँको भदौ अन्तिमसम्ममा पनि कोदो चाहिँ सिधै छरेर अथवा नर्सरी राखेर पनि कोदो पनि रोप्न सक्नुहुन्छ। तर यसको लागि कम्तीमा यी जुनसुकै बालीहरू उम्रन सक्ने चिस्यान चाहिँ माटोमा हुनु पर्यो। त्यो हिसाबले एउटा किसानलाई आउने समस्या मुख्य त खडेरीकै कुरा हो, यसको वैकल्पिक बालीहरूको पनि, वैकल्पिक जात सँगसँगै नयाँ उन्नत जात सँगसँगै वैकल्पिक बालीहरूको पनि मैले कुरा गरेँ। त्यो बाहेक अर्को समस्या भनेको रोगिराग हो। रोगिराग चाहिँ ठ्याक्क सामान्यतया यो बालीमा यो रोग लाग्छ भन्ने कुरा थाहा छ। बिउ उपचार गरेर धेरै रोगहरू चाहिँ नियन्त्रण हुन्छन्। कतिपय अकस्मात आउने रोगहरूको लागि चाहिँ बेला बेलामा आफ्नो फिल्ड निरीक्षण गरेर किसानहरू चनाको बारे भन्नु पर्यो। केही आउने बित्तिकै सुसूचित आफू त्यसको बारेमा जानकारी लिने, सम्बन्धित प्राविधिकहरूलाई सम्पर्क गर्ने अथवा विज्ञहरूसँग सम्पर्क गर्ने, त्यसको उपायहरू खोज्ने काममा लाग्नु पर्यो। अब अरू व्यवस्थापन गर्न अब हामीले अनुसन्धानबाट भन्दा पनि अरू राज्यको तर्फबाट अब नीतिगत तवरबाट आउने सक्ने समस्याहरू छन्, त्यसको लागि अब नीतिगत पहल नै गर्नुपर्ने हुन्छ। अब समयमा मूल्यका कुराहरू होलान्, मूल्य निर्धारण गर्ने न्यूनतम समर्थन मूल्यका कुराहरू होलान् अथवा बजारीकरणका कुराहरू होलान्, अब गुणस्तरीय बिउ समयमा नपाउने समस्या पनि हुनसक्छ, अनि यी धेरै कुराहरू छन्। तराईको अहिले पनि बहुगुणी धान 2, हर्दीनाथ 6, त्यसपछि हर्दीनाथ 1 बिउहरू चाहिँ, अहिले पनि सुक्खा धान 3, यिनीहरूको चाहिँ प्रशस्त मात्रामा बिउ स्टक छ भन्ने लाग्छ। किसानहरूले अब यही कुराहरूमा अलिक ध्यान दिनुभयो भने पक्की पनि सहज हुनेछ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय बाली प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरे। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा
2: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562062452।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार। मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560078।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 9 बज्यो।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिश। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बलबीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा दक्षिण कोरिया र चेकिया बीचको पहिलो हाफ गोल रहित बराबरीमा। नेपाल खबरमा अब पूरा खबर। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले काम नगर्ने 38 जलविद्युत आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिश गरेको छ। सरकारको सयबुधे शासकीय सुधार कार्ययोजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको समेतमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनालाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया अघि बढ़ाउन भनिएको छ। 50% भन्दा बढ़ी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्नुपर्ने सूचीमा उल्लेख छ। त्यसै गरी समितिले चालू आर्थिक वर्षको बजेट वक्तव्य अनुसार 10 मेगावाट भन्दा कम क्षमताका 176 आयोजना कुल क्षमता 1164 मेगावाटको पहिचान गरी तिनीहरूको तत्काल पीपीए गर्नुपर्ने सुझाव समेत दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको बिरामीलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धताका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव देखिएकोले सहजीकरण गरिएको बताउनु भएको छ। उहाँका अनुसार जानकी अस्पताल नेपालगंज, पूर्वाञ्चल क्यान्सर अस्पताल बिरतामोड, विराट मेडिकल कलेज विराटनगर, बविना फर्मा पोखरा, पुनम फार्मेसी धरान, राजदूत प्राली भरतपुर, मल्ल फार्मास्युटिकल्स पोखरा, ताज नेपाल प्राली काठमाडौँ, डीकेएम फार्मास्युटिकल्स प्राली काठमाडौँ, सिजल फर्मा र अनमोल हेल्थ केयर काठमाडौँलाई औषधि सहजताका लागि सम्पर्क गर्न तोकिएको छ। भक्तपुर क्यान्सर अस्पताल, चितवन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवी शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको किमोथेरापी उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको छ। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँगको समन्वयमा अभाव भएको क्यान्सरको औषधि बिरामीलाई उपलब्ध गराइने बताउनुभयो। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नकली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कार्यवाही प्रक्रिया अघि बढ़ाउन पत्राचार गरिएको हो। शिक्षा मन्त्रालयका अनुसार काठमाडौँको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्धमा विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा अस्तर्गत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीका नाममा जारी गरिएका पत्र र त्यससँग सम्बन्धित आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिद समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास बहुद्देश्य सहकारीका 120 ऋणी रहेका छन्। समितिले गएको वैशाख 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बाल श्रम विरूद्ध दिवस मनाइँदैछ। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आह्वानमा सन् 2002 हरेक वर्ष जून 12 यो दिवस मनाउन शुरू गरिएको हो। बाल श्रम अन्त्यका लागि विगत 2 दशकमा उल्लेखनीय प्रगति भए पनि अहिले यसको गति पर्याप्त नभएको र सन् 2025 बाल श्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको आईओलोले जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इफानको नयाँ कार्यसमिति चयनका लागि चुनावी सरगर्मी बढ़ेको छ। इफानको विधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी स्वत अध्यक्ष बन्ने निश्चित भए पनि भावी नेतृत्वको लाइनमा रहने वरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्य पदका लागि 2 प्यानल चुनावी मैदानमा उत्रिएका छन्। यसपटकको चुनावमा वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामाले ऊर्जा क्षेत्रको नीतिगत सुधार र इपान भिजन 2029 को नारा सहित प्यानल घोषणा गर्नुभएको छ। भ्लोन नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन आफै चुनावी मैदानमा हुनुहुन्छ भने उपाध्यक्षहरूमा उत्तर कुमार श्रेष्ठ, त्यसै गरी विक्रम विष्ट, सुसन कर्माचार्य लगायत रहनु भएको छ। विदेशको खबर। सुडानको रणनीतिक शहर एल ओबेदामा भएको ड्रोन आक्रमणमा कम्तीमा 23 जनाको ज्यान गएको छ। सन् 2023 अप्रेलदेखि सुडानमा सेना र अर्धसैनिक रैपिड सपोर्ट फोर्स बीच शुरू भएको संघर्ष निरन्तर चर्कदै गएको हो। एएफपीका अनुसार ज्यान जाने मध्ये 2 बाल बालिका र 1 महिला पनि रहेका छन्। आक्रमणहरू आवासीय क्षेत्र, अन्त्येष्टि सभा तथा खाद्यान्न बोकेका ट्रकसम्म भएका छन्। अल अवेद शहरलाई अर्धसैनिक बलले महिनौदेखि घेराबन्दीमा राखेको छ। यो शहर डारफर क्षेत्रमा आरएसएफ नियन्त्रणमा रहेका क्षेत्र र सेना नियन्त्रित क्षेत्र बीचको मुख्य मार्गका रूपमा रहेको छ। राष्ट्रसंघका अनुसार यस वर्ष जनवरीदेखि अप्रेलसम्म मात्र सुडानमा भएका ड्रोन आक्रमणमा 880 भन्दा बढ़ी सर्वसाधारणको ज्यान गइसकेको छ। अब खेल खबर। फिफा विश्वकप 2026 समूह ए अन्तर्गतको दोस्रो खेलमा एसियाली देश दक्षिण कोरिया र युरोपेली टोली चेक रिपब्लिक, चेकिया, मेक्सिको ग्वादालाहारा रंगशालामा खेलिरहेका छन्। पहिलो हाफ पछिको 58 मिनटमा चेकियाले दक्षिण कोरिया विरूद्ध 1 गोल गरेको छ। पहिलो हाफ पूरा हुँदासम्म दुवै टोलीबाट चेकियाले 1 गोल गर्न सफल भएको हो। दक्षिण कोरिया लगातार 12 पटक र चेक रिपब्लिक सन् 2006 पछि पहिलो पटक विश्वकप खेलिरहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काम नगर्ने 38 जलविद्युत आयोजनाको अनुमति खारेज गर्न सिफारिस। 75 आयोजनालाई कार्यवाही र 176 आयोजनाको तत्काल पीपीए गर्न सुझाव। विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारण क्यान्सरको औषधि अभाव, औषधि सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सहजीकरण। अध्ययन भिसा प्रक्रियाबारे छानबिन गरी कार्यवाही गर्न गृह मन्त्रालयलाई पत्राचार। विदेशी विद्यार्थीका लागि जारी गरिएका कागजात शंकास्पद देखिएको शिक्षा मन्त्रालयको ठहर। सुडानमा ड्रोन आक्रमणमा परिकम्तीमा 23 जनाको ज्यान गयो। 3 वर्षदेखि सेना र अर्धसैनिक बल बीचको संघर्ष चर्कदै। र विश्वकप फुटबलमा चेकियाद्वारा दक्षिण कोरिया विरूद्ध 1 गोल प्रहार।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त
5: शुक्ला गण्डकी एफएम 97.6।
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
9: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98565391।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
12: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
13: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-70290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560-23128 र 98462-14726।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यतै मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो।
24: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
22: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
27: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
28: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206।
25: विगत लामो समयदेखि तपाईँहरूको मनसिक्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
29: आज पनि खाना काट्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
30: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
29: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, भन न, किचनको सामान किन्न कहाँ जाने।
30: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
31: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
29: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
32: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
33: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तरण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
34: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
35: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
34: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
36: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
35: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
25: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
36: ओम एम आभूषण सुनचाँदी दोकान।
34: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460769246, 98058800008।
5: शुक्ला गण्डकी FM 97.6।
37: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेला पाठ गर्दै
38: मन्दिर सन्तिनी वन पाखा
0: मौलिक लोक संस्कृतिको जगेर्नाको लागि कार्यक्रम गाउँ बेसीका भाका
37: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेना भूषण संचारी उद्योगले दिलेगौंडामा रहेको छ। गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाश डिजाइनका गरगना सेन्सर पत्तर राखिएका गरगनाहरू कम्प्युटर नाप्तल प्रणालीद्वारा नापिएका छापा औलसनका गरगनाहरू आवश्यक परेको छ भने पनि तपाईँ ओमेना भूषण सुनसादी उद्योगमा गएर ढुक्काका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suglagandagi.fm.com लगइन गर्नुका साथ हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ कि कस्तो छ तपाईँहरूकोतिर बसे पनि होइन। हाम्रो त्यहाँ बिहान मजाले पानी परेको थियो, अहिले मजाले घाम लागिराखेको छ है। तपाईँहरूकोतिर पनि पक्कै पनि घाम लागिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ। त्यसले गर्दा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला भन्न चाहन्छु है। आज शुक्रबारको बसाइमा छौ, शुक्रबारको बसमा तपाईँको माझमा मेरो रोजाइमा रहेको विविध सुमधुर लोकबाकारलाई कार्यक्रममा स्थान दिनेछु। लगभग 10 बजेसम्मको समय मैले सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। अब त केही छैन, नयाँ नव सधैँ जस्तो नै हो, पानी परिराखेको छ बिस्तारै बिस्तारै होइन। अब जेठको महिना पनि सकिँदैछ, सार लाग्दैछ, खेतहरूको काममा व्यस्त हुनुहुन्छ होला। धानको बिउ त राखिसक्नु भयो होला, अब कोदोको बिउ पनि राखिसक्नु भयो होइन। अब खेतको कामहरू आदि एकाल्ला गर्ने कामहरू गर्दै हुनुहुन्छ होला, खेत जोत्ने आदि खन्ने होइन, तिनै कामहरू व्यस्त हुनुहुन्छ होला। त्यसले गर्दा हुन्छ एकदम आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू गर्नुहोला। विदेशमा हुनुहुन्छ, सुदेशमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् होइन। गर्मी पनि निकै नै बढ्दैछ होइन, त्यही भएर गर्मीको मौसम पनि छ र आफ्नो ख्याल राखेर होइन चाहिँ कामहरू गर्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा कार्यक्रममा पहिलो लोक सांगीतिक कोशीले स्वरूप तपाईँको माझमा रात दिन तिम्रै याद आउँछ भाइ भनिरहेको छ। यसमा आवाज रहेको छ मौसम गुरुङ र दीपिका बयम्बु मगरको, लय शब्द ओम थिनाल र मौसम गुरुङको रहेको छ। यति बेलाको क्रममा भने सुमधुर भाका स्वीकार्नुहोस्।

हजुर, यसो मधुरबाट कमल तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा उनीहरू कस्तो मधुरभागलाई स्थान दिन्छु, मलाई अन्त नजर नलाए भनिरहेको छ। यसमा आवाज रहेको छ विमला शिरीष र बाबु कृष्ण पुरेको आवाजमा रहेको छ शब्द शिव कनौ जे म घरको रहेको छ। यसमा अन्य साथीहरू आवाज रहेको छ।

हजुर, यसो मधुरभागमा तपाईँको बासा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि तपाईँको मासमा अर्को सुमधुर भाषालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु भन्दै यति बेलाको क्रममा भने चिठी के पत्र भनिरहेको छ। यसमा आवाज रहेको छ नकुल ढकाल नवीन र नवीना ढकालको आवाज रहेको छ। नकुल ढकाल नवीन र बसन्त थापाको रहेको छ। यति बेलाको क्रम भने सुमधुर भाका स्वीकार्नु सन्देश तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु।

हजुर सुमधुरका कमल तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा पनि अर्को सुमधुर लुप्पाकालाई कार्यक्रममा स्थान दिन्छु। यसमा आवाज रहेको छ मिलन लामा र ज्ञानु परियारको लय सुद मिलन लामाको रहेको छ। यति बेलाको नसिकानुहोस् सुमधुर लाका।

हजुर, यो सुमधुर भाकामा तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने नै सुमधुर रूपभाकालाई कार्यक्रममा स्थान दिँदै अनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमिना भूषण सुन्चा देउदेलाई पनि मनदेखि आभार प्रकट गर्दछु। त्यस्ता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै र हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा फेरि पनि एक मोस्टर रूपमा ओमेना भूषण सुन्चाली उद्योगलाई मनैदेखि धेरै धेरै धन्यवाद दिँदै र सुदेश विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हरौँ पत्र नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा चाहिँ तपाईँको माझमा भने सानो मन नगर भन्ने रहेको छ कुलेन्द्र विश्वकर्मा र मेरो रहेको आवाज भनेको छ भन्दा सुधन नवराज पन्त र वसन्त थापाको रहेको छ। सुमधुर भाकालाई सुन्दै आजको श्रृङ्खलाबाट कार्यक्रम प्रस्तुता रिमा पनि जान्छु तपाईँको बाँकी पर्छु भने सुगन्धित समय सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
1: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
0: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
1: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
2: ओम एम आभूषण सुनचाँदी दोकान,
0: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656-75537, मोबाइल नम्बर 98-4-69-2-46, 98-0-58-00-8।
4: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देखो धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
7: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98-570-65-119 र 98-694-57-056।
7: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
9: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
0: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले, तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
11: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
10: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0656-70-225, मोबाइल 98-560-33-800, 98-4-61-56-58।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुले नोडा वाकिन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852634793 र 9852638073
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी चार, दुलेगौंडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 10 बज्यो।
4: घटना दुर्घटना,
5: कला संस्कृति,
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद,
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। अध्ययन भिसा सिफारिश प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन गृह मन्त्रालय पत्रचार गरेको छ। विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिशसँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाउन पत्रचार गरिएको हो। शिक्षा मन्त्रालयको अनुसार काठमाण्डको वाल्मीकि विद्यापीठको नामबाट एकाडेमिक अध्ययन भिसाका लागि सिफारिश सम्बन्ध विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिश गरिएको थियो, तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिश गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आमदानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययन सम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ। अनुगमनका क्रममा ती व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दावी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ। साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिदमा समेत शंकास्पद तथा नक्कली प्रकृतिको देखिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै क्रममा मन्त्रालयले त्यही विद्यापीठका नामबाट यसअघि प्राप्त अर्का पत्र समेत नक्कली रहेको पाइएको जनाएको छ। मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएका सिफारिश पत्र समेत खारेज गरिएको छ। मन्त्रालयले मन्त्रालयलाई पठाएको पत्रमा त्यस घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन आग्रह गरेको हो। साथै अध्ययन भिसा सिफारिश प्रक्रियाको दुरूपयोग रोक्न सम्बन्धित निकाय बीच थप समन्वय आवश्यक रहेको पनि औल्याइएको छ। नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिश गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना अध्ययन तथा शुल्क सम्बन्धी आधिकारिक कागजात आधारमा प्रक्रिया अगाडि बढ़ाइन्छ। अध्यागमन विभागले अध्ययन भिसा सिफारिश गर्दा विद्यार्थी वास्तविक रूपमा अध्ययनमा संलग्न रहेको सुनिश्चित गर्नुपर्ने व्यवस्था छ। त्यस्तै नेपाल सरकारले विभिन्न निकायले भिसा वा वैदेशिक अध्ययन सम्बन्धी कुनै पनि प्रक्रियामा गलत भ्रामक र नक्कली कागजात पेश गरेमा कानूनी कार्यवाही हुन सक्ने भन्दै समय समयमा सचेत गराउँदै आएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको सिसिया नदी करिडोर क्षेत्रमा संचालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विशोधन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषित नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानून तथा वातावरणीय मापदण्डको ऊर्जा पालना गर्न आग्रह समेत गरेको छ। उद्योग दर्ता क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी संचालन गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरणीय मापदण्डको पालन नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ाभन्दा कड़ा कार्यवाही गरिने विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि प्रयोग हुने औषधि सहज उपलब्ध गराउन सहजीकरण गरेको छ। औषधि व्यवस्था विभागले क्यान्सरको उपचारका लागि हुने कार्बोप्लाटिन औषधिको भिटामिनलाई सहज उपलब्धता गराउन सहजीकरण गरेको हो। विभागमा सूचना अधिकारी किरण सुन्दर भद्रचार्यले क्यान्सर अस्पतालमा कार्बोप्लाटिन औषधिको सहज उपलब्धका लागि सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकिएको जानकारी दिनुभयो। उहाँले विश्वव्यापी आपूर्तिमा देखिएको अवरोधका कारणले क्यान्सर उपचारमा प्रयोग हुने औषधि अभाव देखिएपछि सहजीकरण गरिएको बताउनुभयो। उहाँका अनुसार जानकी अस्पताल नेपालगंज पूर्वाञ्चल क्यान्सर अस्पताल बिरता मोड विराट मेडिकल कलेज विराटनगर बबिना फर्मा पोखरा पूनम फार्मेसी धरान रासुत प्राली भरतपुर मल्ल फार्मे टिकल्स पोखरा ताज नेपाल प्राली काठमाण्डौं डीएम फार्मेसिस्टिकल्स प्राली काठमाण्डौं सिजल फार्मा र अनमोल हेल्थ केयर काठमाण्डौंलाई औषधि संस्थाका लागि सम्पर्क गर्न तोकिएको छ। भरतपुर क्यान्सर अस्पताल चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वीर अस्पताल त्रिवी शिक्षण अस्पताल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा क्यान्सर रोगको थेरापी किमोथेरापीमा उपचारमा प्रयोग हुने औषधिको अभाव देखिएको हो। नेपाल औषधि आपूर्तिकर्ता संघका अध्यक्ष पवन आचार्यले विभागसँग संघको समन्वयमा अभाव भएका क्यान्सरका औषधि बिरामीलाई उपलब्ध गराउने बताउनुभयो। ऊर्जा जलस्रोता सिंचाई मन्त्रालयद्वारा गठित उच्च स्तरीय समितिले काम नगर्ने 38 जना विद्युत आयोजनाको लाइसेन्स खारेज गर्ने सिफारिश गरेको छ। सरकारको सय बुधे शासकीय सुधार कार्य योजना अनुसार ऊर्जा मन्त्रालयका सहसचिव मोहन साक्यको संयोजकत्वमा गठित समितिले मन्त्री विराज भक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा यस्तो सिफारिश गरेको हो। विद्युत खरिद सम्झौता पीपीएको पनि लामो समयसम्म निर्माणमा गई झोलामै लाइसेन्स राख्ने प्रबन्धकमाथि उक्त कदम चाल्न सिफारिश गरेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। समितिले शून्य प्रगति रहेका 1388 मेगावाट क्षमताका 38 जलविद्युत आयोजनाहरूको अनुमति पत्र लाइसेन्स रद्द गर्ने राय दिएको हो। समितिले 2076 सालभन्दा अघि अनुमति लिएरसम्म कुनै प्रगति नगरेका 169 मेगावाट तथा अन्य 11 आयोजनालाई पनि विद्युत ऐन 2050 बमोजिम तत्काल खारेज गर्न सिफारिश गरेको छ। यस्तै 4121 मेगावाट क्षमताका 75 आयोजनाहरूलाई समस्याग्रस्त घोषणा गर्दै कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन भनिएको छ। 50% भन्दा बढ़ी प्रगति गरेका 220 मेगावाटका 15 आयोजनालाई प्राथमिकता र 50% नजिक पुगेका 5642 मेगावाटका 131 आयोजनालाई प्रोत्साहन गर्न पर्ने सूचीमा राखिएको छ। काम भइरहेका तर विभिन्न कारणले ढिलाइ भइरहेका 1124 मेगावाटका 38 आयोजनाहरूलाई छिटो सम्पन्न गर्न सहजीकरण गर्ने भनेको छ। समितिले ऊर्जा क्षेत्रमा रहेको लाइसेन्स राजस अन्त्य गर्दै अबदेखि प्रतिस्पर्धात्मक आधारमा मात्र सर्वेक्षण अनुमति पत्र जारी गर्न सुझाव दिएको छ। प्रतिवेदनले अनुमति पत्र वितरणलाई पारदर्शी बनाउन नीतिगत सुधारका आवश्यकता उल्लेख भएको छ। विद्युत आयोजनाको अनुमति र लगानी स्वीकृतका सम्बन्धमा लगानी बोर्ड उद्योग मन्त्रालय र ऊर्जा मन्त्रालय बीच रहेको कार्यक्षेत्रको दोहोरोपन हटाउनु पर्ने सुझाव समितिले दिएको छ। यस्तै सर्वेक्षण अनुमति पत्र लिएको 5 वर्षसम्म संस्थापक शेयर बिक्री गर्न नपाउने व्यवस्था गरी वास्तविक लगानीकर्तालाई मात्रै प्रोत्साहन गर्न भनिएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास उद्देश्य सहकारी संस्था लिमिटेडका 132 ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। तीमध्ये हाम्रो नयाँ कृषि सहकारीको 12 र कृषि विकास उद्देश्य सहकारी 120 ऋणी छन्। समितिले गएको बैशाख 23 गतेको निर्णय अनुसार नामावली सार्वजनिक गरेको जनाएको छ। सम्पत्ति शुद्धिकरण विभाग र केन्द्र अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानमा रहेको दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत विरूद्ध एकै दिन 3 अदालतमा मुद्दा दायर गरिएको छ। हिजो जिल्ला अदालत काठमाण्डु उच्च अदालत पाटन र विशेष अदालतमा छुट्टा छुट्टै मुद्दा दायर भएको हो। जिल्ला अदालत काठमाण्डुमा बीमा 2079 अन्तर्गत आर्थिक हिनामिना गरेको अभियोगमा गोल्छा, भट्ट, अग्रवाल सहित 42 विरूद्ध मुद्दा दायर भएको छ। यसै गरी धितोपत्र सम्बन्धी 2063 अनुसारको कसुरमा 81 विरूद्ध पनि जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण विभागले भट्ट र अग्रवाल विरूद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। यसै गरी उच्च अदालत पाटनमा भट्ट, साहिल अग्रवाल, सुलभ र शंकरलाल अग्रवाल विरूद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेको छ। उनीहरू विरूद्ध नेपालको धितोपत्र बजारमा संगठित रूपमा कृत्रिमक कारोबार गरी मूल्यमा चलखेल गरेको अभियोग छ। प्रतिवादीमा दीपक भट्ट र सुलभ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा छन्। साहिल फरार छन् भने शंकरलाल अनुसन्धानकै क्रममा पक्राउपछि हाजिरी जमानीमा र गोल्छा सर्वोच्च अदालतको आदेशले बन्दी प्रत्यक्षीकरण रिटमा छुटेका छन्। गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 बजेट लेखन अन्तिम चरणमा पुगेको छ। मन्त्रालयलाई तोकिएको बजेट सिलिङ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गर्ने काम भइरहेको अति आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। चालू खर्चतर्फको प्रविष्टि भइसकेको र पूँजीगत तर्फको योजना तथा कार्यक्रम प्रविष्टिको अन्तिम चरणमा रहेको मन्त्रालयले बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख दिल्लीराम रिजालिया बताउनुभयो। आर्थिक विधेयक विनियोजन विधेयक मन्त्रालयगत प्रगति विवरण तयार भइसकेको छ भने बजेट वक्तव्य लेखनको काम भइरहेको छ। उहाँले भन्नुभयो चालू आर्थिक वर्षकै हाराहारीमा बजेट आउने सम्भावना छ। संघ सरकारको अनुदानमा हेरफेर भएकाले बजेटको आकार केही तलमाथि हुन सक्छ। प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31,97,99,00,00 बजेट ल्याएको थियो। प्रदेशले आन्तरिक स्रोत बढ़न नसक्दा वर्षेनी बजेट निर्माणमा प्रदेश सरकारलाई दबाव दिने गरेको छ। प्रदेशभित्रका स्थानीय तह निजी जिल्ला लगायत
1: सरकारवाला भएका पक्षहरूसँग प्री बजेट छलफल गरी प्राप्त सुझाव र परामर्शका आधारमा बजेट निर्माणलाई अगाडि बढ़ाइएको महासंघका प्रमुख रिजियालले बताउनुभयो। यसअघि आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 30 ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेको बेला गण्डकीमा पहिलो पटक उत्तर विद्या एकी परीक्षण थालिएको छ। प्रदेश सभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणका लागि कार्यविधिको मस्यौदा बनेको र प्रदेश सभा समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो। गण्डकीमा सामान्यतया निर्माण भएका 3 वर्ष पूरा भएका ऐनको उत्तर र विधायकी परीक्षण गर्ने तयारी छ। अहिलेसम्म बनेका विधेयक साल अब सालिखा र खारेजी ऐन घटाउँदा प्रदेशमा 55 कार्यान्वयनमा छन्। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचारकर्मीहरूसँग अन्तर्क्रिया तथा गोष्ठी गरिएको छ। बिहिबार तनहुँको दमौली डिभिजन वन कार्यालय तनहुँमा आयोजित मानव वन्यजन्तु द्वन्द न्यूनीकरण सम्बन्धी संचारकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको। सोही कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटे मानव र वन्यजन्तु बीचको सहअस्तित्व कायम राख्न सचेतना समन्वय र जिम्मेवार संचार आवश्यक रहेको बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने सहमति अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। उहाँले इरानमाथि गर्ने भनिएको थप सैन्य आक्रमण पनि रोकिएको बताउनु भएको छ। व्हाइट हाउसमा संचारकर्मीहरूसँग कुराकानी गर्दै ट्रम्पले सहमतिका लागि इरानले आणविक हतियार निर्माण नगर्ने सुनिश्चित गर्नुपर्ने समेत दोहोर्याउनु भएको बीबीसीले जनाएको छ। खेल समाचार। फिफा विश्वकपमा दक्षिण कोरियाले चेकिया विरूद्धको खेलमा जित निकालेको छ। 20 वर्षपछि विश्वकपमा पुनरागमन गरेको चेकिया दक्षिण कोरियासँग 2-1 पराजित भएको हो। खेलको पहिलो हाफमा कुनै पनि टोलीले गोल गरेका थिएनन्। दोस्रो हाफमा 56 मिनटमा चेकियाका कप्तान लेडिस क्लब क्रेस्कीले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। दक्षिण कोरियाका ह्वाङ इबुङले 67 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 80 मिनटमा ओ ह्युले गोल गर्दै दक्षिण कोरियाले अग्रता बढ़ाए। जीतसँगै दक्षिण कोरियाले 3 जोड़ेको छ। तपाई सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाई सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
2: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com
3: शुक्ला गण्डकी एफएम 97.6।
4: हाम्रो मोबाइल पसल धुनी गौडामा
5: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर। सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
4: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी। साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ। हम मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारिपट्टी। संपर्क 98560956996।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
7: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
8: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
10: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
11: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
10: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
11: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
13: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563380 98461568658।
14: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू,
15: बिरामी परीक्षण,
14: निशुल्क औषधि वितरण,
15: प्रयोगशाला सेवा,
14: पञ्चकर्म, पूर्व कर्म,
15: बस्ती कर्म,
14: शिरोधारा,
15: नस्य कर्म, जलनीति,
14: छार सूत्र सेवा,
15: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
14: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
15: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
14: अग्निकर्म, मर्म चिकित्सा,
15: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0658634383।
16: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
17: तर महँगो होला नि?
16: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
18: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
19: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
18: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
19: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028922938।
20: छ
17: सूचना यस तनहु सेवा हस्पिटल गुलेगौडा बिपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
20: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्लागण्डकी 4 बीपी चोक तनहु फोन 06564143770 मोबाइल नम्बर 98564443।
21: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड हरिनाश दुई स्याङ्जा।
22: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
23: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
22: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
23: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
22: प्रोप्राइटर रोशनी श्रेष्ठ।
23: मोबाइल नम्बर 98271036 र 98460945340।
24: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
4: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello. Hello.
5: Come on everybody. Hello, Shukla Gandaki.
4: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
6: प्रोग्राम हेलो शुक्ला गण्डकी, ओन्ली अन शुक्ला गण्डकी FM 97.6 मेगाहर्ट्ज।

हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरङ्ग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ फ्राइडेको एपिसोड रहेको छ। तपाईँले आफ्नो गायन प्रतिभा सँगसँगै गजल मुक्तक अनि शायरीहरू लगायत अब जोक्सहरू भन्न चाहनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ है। जसको लागि हाम्रो स्टुडियोको लाइन 98422 72 911 र 98 शून्य 66 36 11 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र अब तपाईँको ठाउँतिर मौसम के कस्तो छ सँगसँगै कामहरू के कस्तो चल्दैछ त्यसबारेमा जानकारी गराउन सक्नुहुन्छ है। स्टुडियोको लाइनको बारेमा जानकारी गराइने हाले अब चाहिँ कार्यक्रमको प्राइज स्पोन्सरको बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ जान्न सक्नुहुन्छ तपाईँ डोलेगौंडाको हेड पोस्ट चोकमा पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स यो पसल चाहिँ रहेको छ त्यहाँ गएर सेवा सुविधा चाहिँ दिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु चाहिने जो जिन्दगानीमा बोलको गीत चाहिँ रहेको छ। स्वीकार्नुहोस् है त।

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि चाहिने जो जिन्दगानीमा भुलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर।

0: हजुर दर्शन नमस्ते नमस्कार दिदी एकदमै सन्चै आरामै छु तपाईँको के छ खबर
1: मेरो नि ठिकै छ भन्नुपर्छ है सदा जस्तै यो भन्नुपर्छ नयाँ त केही नै छैन
0: हजुर अनि खाना खानुभयो त दिदीले
1: हजुर हजुर
0: खाना खानुभयो
1: हजुर खाना चाहिँ काटिएर आएको छ
0: हजुर खाना खानुभयो भनेको कि मैले
1: खाना त मेरो बाँकी नै छ भन्नुपर्छ हजुर त भयो कि नै
0: हजुर मेरो चाहिँ भइसक्यो है त
1: ए हजुर अनि के छ पनि तुलिगौरातिरको नयाँ नौलो खबर सुनाउनु

0: सबै ठिक ठाकै छ है यता दोलेगौडातिरको पनि। आज कता जाने हो त नि दिदी?
1: आज त म कतै पनि जाँदिन।
0: ल हुन्छ, अब चाहिँ साथीहरूलाई सम्झाउनुहोस् है त।
1: अब हजुरले एकदम भन्दा पनि एकदम स्वास्थ्यको ख्याल राख्नु है।
0: हस् हुन्छ।
1: अनि सत्र मात्र पानीहरू पिउनु पनि होला भन्न चाहन्छु। अब के अरे गाउन पाउँदैन यसो है, अब छुट्न पाएको कारणले यसो निम्पालन मात्रै गरिदिएको भन्छु। अनि हजुर नगाई सुखलाई पनि हुनेको लागि जति साथीहरू पनि म भन्दा अघि जति पनि म भन्दा पछि आउनुहुन्छ कति साथीहरूलाई कसैलाई बिर्सेको छैन बढीको माया भन्दैछ तिमी भाइ।
0: ओके भाइ भाइ, यति बेला भने फोन गर्नुभएको थियो रोसिका दिदी हुनुहुन्थ्यो, भन्ट्याङ खोलाबाट चाहिँ फोन गर्नुभएको थियो। अब दिदीले आफ्नो गायन प्रतिभा उजागर गरेर गइ नै सक्नु भएको छ र अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ। 9842 72 911 त्यस्तै गरी 9806636111 को बाटो भएर है। यति बेला भने कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ म चाहिँ उहाँलाई लिन्छु। हेलो नमस्कार हजुर। हजुर नमस्ते, गुड मर्निङ झोडले दाई, सन्चै आराम हुनुहुन्छ क्यारे अन्त? हजुर म पनि एकदमै ठिक ठाकै छु भन्नु पर्यो है त। हजुर अनि खाना त खाइसक्नु भयो होला कि कसो हुँदैछ, काम पानी पर्यो कि परेन, कसो छ?
2: खाना भर्खरै खाँदै गरेको, म अगाडिको आयो।
0: रोसिका दिदी आउनु भएको थियो है?
2: पानी आज बिहान त परेन।
0: ए बिहान परेन त्यता, यतातिर त फेरि बिहान परिरहेको थियो कि। हजुर हजुर ल ठिक छ, अब यो समयमा स्वास्थ्यको ख्याल चाहिँ राख्नु होला है। ल दाई आज चाहिँ के सुनाउनुहुन्छ? ल हुन्छ सुरु गर्नुहोस्।
2: एउटा कलेजमा पढ्ने सँगै खाने, एउटा दिन चाहिँ अब अलि गर्ने अत्यन्तै मिलनसार रहेछ नि त्यो दुईवटा स्यामेर सेरे। अनि सेरे चाहिँ तपाईँको धेरै दिन भयो क्याम्पस गइन्छ क्या, कलेजमा गइन्छ, अनि कार त्यो सेरे भन्छ स्यामेरले खोल्न थालेछ
0: क्या,
2: अनि खप्दै जाँदा अनि त्यो सेरे त भर्ना भएछ हस्पिटलमा भन्ने थाहा भएछ अरे है। अनि त्यहाँबाट भेट्लाहरूले गएछ हस्पिटल, त्यहाँबाट त्यो टाउकोमा चाहिँ तपाईँको त्यो पट्टी लगाएको रहेछ है। त्यहाँ सेरे सेरे के भयो तिमीलाई यो टाउका पट्टी लागेन भनेको, के भन्नु यहाँ गर्लफ्रेन्डलाई भेट्न गएको, गर्लफ्रेन्डले चाहिँ यसो फुलले खेलाउँछी गरेको, अनि फुलले हिर्काएको थियो मेरो टाउकामा पनि घाउ लाग्यो भएर भनेछ
0: है।
2: त्यहाँ स्यामेले त्यो फुलले हालेर कोही टाउका घाउ लाउँछ भनेर भनेछ क्या है, फुलले हालेर नि कोही टाउका घाउ लाउँछ। मलाई त्यहाँ त्यहाँ त ऊ पनि थियो क्या कमला पनि भनेछ अरे।
0: ल हजुरलाई धेरै धेरै धन्यवाद छ। अब फुलले हानेर चाहिँ घाउ लाउँछ भनेको त गमलाले हानिदिएको भएर चाहिँ घाउ लाएको रहेछ होइन त?
2: गमला पनि थियो क्या भनेछ।
0: ल हुन्छ दाइ, धेरै धेरै धन्यवाद छ है हजुरलाई फेरि पनि। अब साथीहरूलाई सम्झाउनुहोस् है त।
2: हुन्छ, फर्स्ट अफ अल तपाईँ अनि शुक्ला
0: हुन्छ। नमस्कार हजुर, यति बेला भने फोन गर्नुभएको थियो नरेन्द्र दाई हुनुहुन्थ्यो, स्याङ्जाबाट चाहिँ फोन गर्नुभएको थियो दाईले। अब दाईले चाहिँ जोक सुनाएर गइ नै सक्नुभयो, पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ 9842 72 911 र 9806636111 को बाटो भएर है। र यति बेला भने फेरि पनि कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाटको हुनुहुन्छ म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर।
3: नमस्कार
0: हजुर। नमस्कार, सन्चारमा हुनुहुन्छ?
3: हजुर सन्चै आर्मी छु म, हजुरलाई केही कस्तो छ?
0: हजुर म पनि एकदमै ठिक ठाकै छु है त।
3: हजुर हजुर ठिक हुनुभयो नि?
0: हजुर। अनि खाना खानुभयो कि क्यानु भएको नि?
3: हजुर मैले त खाना खाएँ, हजुरको के कसो भयो खाना?
0: हजुर मेरो पनि भइसक्यो है त।
3: हजुर
0: हजुर। अनि के गर्दै हुनुहुन्थ्यो अहिले, के कसो काम हुँदैछ हाम्रो आफू कसरीतिर लसुन आउनु?
3: ए अहिले त खेतको आली छली खन्नीमा दिन चाहिँ शीतल परेको छ, काम गर्न चाहिँ दिया छ,
0: काम गर्नलाई चाहिँ अहिले हल्का चाहिँ सजिलो चाहिँ भइरहेछ होइन?
3: धेरै सजिलो भयो नि घाममा भन्दा त, शीतलमा धेरै सजिलो हो, अस्ति हिजो आज ठिक छ
0: त्यही त नि
3: दिन त, अब गर्मी त गर्मी त्यहाँ हो, गर्मी भयो भने शीतल भएर सकिन्छ काम गर्न
0: हो। ल ठिक छ, अब स्वास्थ्यको ख्याल राख्दै काम चाहिँ गर्नु होला क्या रे। हजुर लाज चाहिँ के सुनाउनुहुन्छ?
3: अब अर्को त के जानु छ र गाउँठाउँमा भनिदिने केही छैन. आज चाहिँ एउटा सम्झनाको हो, पूर्वतिर भावि पहिला पल्टनमा हुँदाखेरि पूर्वको सांस्कृतिक गिराउनुहुन्थ्यो पूर्वेली भाषा, अनि काँठेले काँठे भाका गिराउनुहुन्थ्यो, अनि पश्चिमले पश्चिमी भाका गिराएर शुक्रबार शनिबार रमाइलो मादन सङ्गलन बजार गरिन्थ्यो क्या. अनि पूर्वेली सांस्कृतिक गिराउनुहुन्थ्यो, उहाँले गिटार हामी मन नपराउने, हामीले पसिनेको उनले मन नपार्ने हुन्थ्यो
0: क्या.
3: खुब गिराउनुहुन्थ्यो उहाँहरूले, तै पनि अब कहाँ कहाँ हुनुहुन्छ के के हुन्छ फोन गर्नु गर्नुहुन्छ, अब त्यही पनि पूर्वेली भाका एक चरण
0: ल हुन्छ.
3: जाइ कतेरैमा जाइ कतेरैमा आउँदैन रेला हो जन्मतरैमा, फुलभन्दा गोपी फुलभन्दा गोपी के म यहाँ लाउँछौ मुसोपी सोपी. ल यति नै है, आज त खराब काँठे भएको गाउँ ल
0: हुन्छ. हजुरलाई धेरै धेरै धन्यवाद छ है त.
3: हजुर यति नै
0: छ. अब साथीहरूलाई सम्झनुहोस्
3: सर्वप्रथम त हजुरलाई अब अघि नै आउनुभएको अब रस्तिका बहिनी, अब चाहिँ हाम्रो नरेन्द्रजी, खगीमाया बहिनी, दमाया बहिनी, तुपबाजी, करजी, हाम्रो समजदारजी, हाम्रो एकराज सम्पूर्ण भन्दै बिदा हुन्छ. एकमुष्ट
0: हुन्छ, अहिले चाहिँ छुट्टिन्छ. नमस्कार.
3: नमस्कार.
0: हजुर यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरीबाट, अब उहाँले पनि आफूलाई मनपर्ने भागा भनौँ है गुनगुनाएर गइ नै सक्नु भएको छ. पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ र अब स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले. कार्यक्रममा जोडिँदै गर्नुहोला. यति बेला भने तपाईँ सम्पूर्णको लागि गाइने दाजुले सारङ्गी रेड्डामा बोलको यो गीतमा राख्दैछु, अनि गीतसँगै जान्छु छोटो विश्राममा. श्यामसँगै जान्छु 11 बजेको टाइम चेकमा. टाइम चेक पछि म आउने नै छु. सुन्दै गर्नुहोला है त.

0: शुक्ला गंडकी एफएम 97.6
1: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ संघ सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल नम्बर 98560044343।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रत बन्द गरेर उम्काइदेऊ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगुडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
10: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
11: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
12: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: प्रसन्न, होमवर्क देखाउ त।
14: हस टीचर।
13: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
14: टीचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
13: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
15: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414484, मोबाइल 98560733484 र 98560667988।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शीतला गण्डकी चार पुरे गौड़ा वा इन डिपार्टमेंट भवन सदै मोबाइल 98562394 र 98562383।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
4: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
9: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
10: हो त, यहाँका सुनो नपर्ने सिङ्गो बनाइसका पनि हो।
11: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन गरौँ जतन। वनमा डरले लगाउनु कानूनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
12: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले,
14: चिया त पिएर जाऊ।
13: अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965705704, मोबाइल नम्बर 98460261268।
13: 98560261268।
17: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
18: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
17: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
19: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
20: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
19: सोनुक सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
20: पोखरा जाने बाटोतिर।
21: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
20: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
22: कृषि विकास कार्यालय तनहुको अनुरोध,
23: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
22: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
23: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
22: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
23: थप जानकारीको लागि 0 65 63 130।
22: कृषि विकास कार्यालय तनहु, दमौली।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, सँगसँगै तपाईँको प्रतिभालाई पनि कार्यक्रममा चाहिँ राखिराखेको छु। है, कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066 36111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र तपाईँले आफ्नो गायन प्रतिभा सँगसँगै गजल मुक्तक शायरीहरू भन्न चाहनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुन्छ। है, यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु गोठालो जाँदा बोलको गीत चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि गोठालो जाँदा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला म गीतलाई राख्दैछु हङकङ पोखरा बोलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है त।

0: ओके, यति बेला पनि तपाईँ सम्पूर्णको लागि हङकङ पोखरा बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार नानी, सन्चै?
0: हजुर सन्चै छु, तपाईँको के छ खबर?
1: हजुर ठिकै छ नानी।
0: हजुर, अनि खाना खानुभयो त?
1: खाना खाएर, नानीले पनि खाएर आएको होला नि? होइन
0: हजुर, खाइसके है मैले पनि।
1: अनि घरतिर सबै सन्चै हुनुहुन्छ?
0: हजुर सबैजना सन्चै हुनुहुन्छ। तपाईँको के छ घरतिर? सबैजना आरामै हुनुहुन्छ होला क्यारे? अन्त
1: भैरवतिर पनि सन्चै छ, इन्डियातिर पनि, काठमाडौँतिर, यता सबै सन्चै छ। परिवार ठुलो छ, अस्ट्रेलियासम्म छ परिवारहरू। अस्ट्रेलियातिर त कस्तो छ, यता यता चाहिँ सन्चै छ सबै।
0: हजुर ल ठिक छ, आज चाहिँ के सुनाउनुहुन्छ त नि?
1: आज के सुन्ने हो त, सुटकला सुन्ने हो कि गीत सुन्ने हो त?
0: गीतै सुनौ।
1: गीतै सुन्ने हो ल, त्यसो भए गीत सुन्ने भयो। अरू त त्यस्तै हो, रुगाले अलिक चोट त त्यति उठ्दैन।
0: हजुर,
1: के गीत सुन्नु भयो त अब? हे माटीको भाना,

0: 要不然呢谁弄你们把它拿来你们
1: ठीक है इसा भाई ने गाई सके सीधा भाई सके क्या
0: अली तो आर कोई गीत सोचे थे भी आना वाले आर को गाई सके त्योसर में से गीत में छक्के स्वर पुग नहीं होता लिया आते छक्के आओ तायरी में बहुत है ना जब पहले मुखाए ये गाओ तो अली की तरफ पड़े
1: अल्लाह ठीक सा अब आर को दिन गाने न तो सोचे को गीत फिर आए
0: आजर
1: अल्लाह हूँ सा साथी आ समझाने उस
0: मेरो प्यारी बहिनीलाई
1: हजुर धन्यवाद
0: अनि चाहिँ हाम्रो टिकाजी र हिमाजीलाई अनि हाम्रो सपनाजी र सावित्रजीलाई अनि हाम्रो यता चरेपरबाट आउनुहुन्छ सिर्जना म्याम आइन सर राजन उपेश्वर लगायत चुकलगन्दी होल युनिट अनि मेरो प्यारो साथी यता भानुबाट आउनुहुन्छ टेकुजी उहाँलाई चाहिँ नमस्कार सहित धेरै धेरै सम्झना अनि यता हाम्रो नरेन्द्र रिमलजीलाई झोलले नमस्कार है हजुर भन्न चाहे त्यतै मेरो सेलिना दिदी भेनाज्यू अनि भान्जा भान्जीहरू हुनुहुन्छ विराट थिए त्यतै उहाँ चाहिँ सेलिन दिदी बिस्तै मिठो गीत गाएर आउनुहुन्थ्यो अचेल भोलि किन कसो छोड्नुभयो दिदी भेनाज्यू डबल तिन पाकेर आउनुभयो होला त्यही बाटो होला त्यस्तो होला भन्न चाहे अनि त्यतै हाम्रो राधा राईजी हुनुहुन्छ कुबेर राई टिका राई अनि शान्ति साई र मोहम्मद मिया अनि दुईटी मधु बहिनीहरू अनि चेतना बहिनी प्रतिमा बहिनी जलमाया बहिनी लक्ष्मी बहिनी रोसिका बहिनी कविमाया बहिनीलाई धेरै धेरै सम्झना चाहे बहिनी भन्न चाहे अनि यतै हाम्रो अमृत तुलदासजी हुनुहुन्छ हाम्रो यता पोखरा बिजनेसतिर उहाँलाई झोर्ने नमस्कार छ अनि उतै रामजी रोहितजी हाम्रो ऋषिजी टोपजी कुन्दन सिंह गुरुङजी अनि हाम्रो सन्तोषजी चन्द्रजी आशिष भाइ अनि हाम्रो गाउँवासीहरू जति पनि बुवा आमा दाजुभाइ दिदीबहिनीहरू सुनिराख्नु भएको छ अझै यहाँ माथि पाइनी गाउँमा हाम्रो छविलाल थापाज्यू काजी थापाज्यू अनि यतै हाम्रो मिन सर लगायत अरू दाजुभाइ दिदीबहिनीहरू पनि हुनुहुन्छ अनि सम्पूर्णलाई भनेर बिदा चाहिँ हस्त भाइ भाइ नमस्कार शुभ दिन
1: हुन्छ नमस्कार शुभ दिन यति बेला भने फोन गर्नुभएको थियो ताराजी हुनुहुन्थ्यो पाथरदीबाट चाहिँ फोन गर्नुभएको थियो र उहाँले पनि आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नु भएको छ पालो तपाईँको रहेको छ आउन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु मैले है यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु लालीगुरा सजम्बरी बोलको गीत चाहिँ रहेको छ यति बेला भने यो गीत स्वीकार्नुहोस् है त

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि लालीगुरा सजम्बरी चम्पा चमेली बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु। यति बेला अब गीत रहेको छ तपाईँ सम्पूर्णको लागि भन्छन् कोही जिन्दगी हो बोलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेक पछि आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: शुक्ला गंडकी एफएम 97.6।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
8: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
9: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
10: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।

0: कतजना लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
0: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285587।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहना सँग नयाँ सात फेर,
0: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
7: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
8: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
9: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
7: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0656706676, मोबाइल 98560062676।
1: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0654140050, मोबाइल 98463-23811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560033398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
11: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
12: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
11: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
12: अध्यापन हुने विषयहरू
11: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट।

0: ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
1: विशेषताहरू
0: विषय विज्ञद्वारा अध्यापन गराइने
1: अत्याधुनिक प्रयोगशाला
0: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333
2: अरिणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
3: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरिणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू
3: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने
2: जिहिन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
3: पर्याप्त खेल मैदानको व्यवस्था
2: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था
3: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था
2: न्यूनतम शुल्कमा यातायातको व्यवस्था
3: उचित पुस्तकालयको व्यवस्था
2: थप जानकारीको लागि सम्पर्क
3: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु
4: सम्पर्क नम्बर
3: 0655711195 मोबाइल 98560-62112 र 98460-18171
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू
6: बिरामी परीक्षण
5: निशुल्क औषधि वितरण
6: प्रयोगशाला सेवा
5: पञ्चकर्म पूर्व कर्म
6: बस्ती कर्म
5: शिरोधारा
6: नस्य कर्म जलनीति
5: छार सूत्र सेवा
6: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
5: अग्निकर्म मर्म चिकित्सा
6: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेनटार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0658-63-483
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
8: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
9: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

राइट, एकैछिनको यो सर्ट कमर्सियल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु, सँगसँगै तपाईँको प्रतिभालाई चाहिँ कार्यक्रममा राखिराखेको छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने चाहिँ 98422791611 र 98066636611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन चाहिँ सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो, कार्यक्रममा जोडिँदै गर्नुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत राख्दैछु। गीत रहेको छ पानी मिठो मेरो हजुरी लाम बजारको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

0: ए दिदी, आज हामी पहिला सुरु कुन चाहिँ गीतमा नाच्ने हो?
1: निलम आङबुवाङले लेखेको, सञ्जीवनीले गाएको है त्यो गीत, पानी मिठो मेरो हजुर भन्ने, त्यसमा नाचौँ न है।
2: तर दिदी, त्यो त साह्रै पुरानो गीत भएन, नयाँ गीतमा नाचौँ न।
1: सदाबहार गीत कहिल्यै पुरानो हुँदैन, त्यो गीत त सबैको मुखमा झुन्डिएको छ, कति धेरै मान्छेहरू नाच्छन्, हामी पनि त्यसमै नाचौँ न है।
2: हुन्छ दिदी, त्यसमा नाचौँ।
3: होइन अघि राम्रो नाच्ने थियो त भैलिनी,
4: कहाँ चाहिँ गएको छ अहिले चाहिँ?
5: त्यो पर छेउकारको घरमा हो नि,
4: जुम होइन।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि कति गरी बाँधेको मन भोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ है सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ विशेष गरेर आजको यो श्रृंखलामा चाहिँ तपाईँको गायन प्रतिभालाई मैले कार्यक्रममा राखेँ अनि त्यसै गरी तपाईँको लागि मिठा मिठा गीतहरू पनि मैले कार्यक्रममा त राखेँ नै है र आजको एपिसोड भनेको चाहिँ जुन सन्डेबाट आजको एपिसोडभरिमा फोन गर्नुहुने कलरबाट चाहिँ हामीले एकजनालाई लकी ड्रमाको चाहिँ छनौट गर्नुपर्ने दिन अब विनरको नेम आज विनरको हुन्छ होला भन्ने चाहिँ भए पनि राखेको होला होइन र अब जुन यो कलरहरूको नेम लिस्ट छ त्यसलाई चाहिँ म लिन्छु पहिला अनि त्यस पछाडि चाहिँ लकी ड्र मार्फत चाहिँ नाम छनौट भइसके पछाडि चाहिँ विनरको नेम लिएर चाहिँ म आउने नै छु है र सन्डेको एपिसोडमा फोन गर्नुभएको थियो चन्द्रजी हुनुहुन्थ्यो खगिमा दिदी हुनुहुन्थ्यो ऋषिरामजी हुनुहुन्थ्यो रोसिका दिदी हुनुहुन्थ्यो त्यसै गरी नरेन्द्र दाई हुनुहुन्थ्यो मन्डेको एपिसोडमा ऋषिरामजी हुनुहुन्थ्यो लक्ष्मीजी हुनुहुन्थ्यो त्यस्तै गरी रोसिका दिदी हुनुहुन्थ्यो ट्युस्डेको एपिसोडमा नरेन्द्र दाई चन्द्रजी अनि रोसिका दिदी त्यस्तै गरी ऋषिरामजी हुनुहुन्थ्यो वेडनेसडेको एपिसोडमा नरेन्द्र दाई हुनुहुन्थ्यो खगिमा दिदी हुनुहुन्थ्यो त्यस्तै गरी रोसिका दिदी हुनुहुन्थ्यो अनि थर्सडेको एपिसोडमा फोन गर्नुभएको थियो रोसिका दिदी अनि ताराजी त्यस्तै गरी नरेन्द्र दाईले र फ्राइडेको एपिसोड या कि आजको एपिसोडमा फोन गर्नुभएको थियो रोसिका दिदी नरेन्द्र दाई त्यस्तै गरी ऋषिरामजी अनि ताराजी हुनुहुन्थ्यो पाथाजीबाट है र अब कार्यक्रममा सहभागिता जनाउनु हुने सबै सबैलाई चाहिँ धेरै धेरै धन्यवाद छ विनरको नेम लिएर म एकैछिनमा उपस्थित हुने नै छु यति बेला भने आगो बिना बेटी जल्दै नबलको यो गीत सुन्दै गर्नुहोला है त

टोकियो ढुकढुकी तिमी नै सास हो उपलको यो गीत ब्याकग्राउन्डमा बजिरहेको छ है। र आजको यस प्रोग्राममा चाहिँ लकी ड्र मार्फत छनौट गर्दाखेरि चाहिँ नाम पढ्न सफल हुनुभएको छ रोसिका दिदी हुनुहुन्छ वानटाङ खोलाबाट, दिदीलाई हार्दिक बधाई छ। त्यस्तै गरी कार्यक्रममा सहभागिता जनाउनुहुने सबै सबैलाई पनि धेरै धेरै धन्यवाद छ। अब रोसिका दिदीले चाहिँ तपाईँले अब आउने शुक्रबारभित्रमा चाहिँ तपाईँले आफ्नो नम्बर टिपाउनु होला है, र अब थप यससँग सम्बन्धित कुनै कुराहरू चाहिँ सोध्न मन लागेको छ भने तपाईँले अब अफलाइनमा गइसके पछाडि चाहिँ हाम्रो स्टुडियोको जुन कार्यक्रममा सहभागी हुनुहुन्छ त्यही लाइनमा चाहिँ तपाईँले फोन गर्नुपर्ने हुन्छ है। र अन्तिममा सबै सबैलाई मिस्टर रूपा धेरै धेरै धन्यवाद व्यक्त गर्दै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्सका प्रोपाइटर विनोद पोखरेलदाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै जुन यो ब्याकग्राउण्डमा बजिरहेको गीत छाड्दै आजको यस एपिसोडबाट म सुबिना विदा भए तपाईँ भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहालेँ,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ली। फोन नम्बर 0765709604, मोबाइल नम्बर 9840761268,
7: 9850602068।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856443443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
14: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
17: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
20: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
19: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
20: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
19: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022।
20: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
21: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
17: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
20: मोबाइल 98560055770।
0: शुक्ला गण्डकी FM 97.6।
22: शुक्ला गण्डकी टाइम चेक।
20: यति बेला मध्याहको ठिक 12 बज्यो।
23: पहाडी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही ठाउँमा पनि पछि वर्षाको सम्भावना छ। मेघ गर्जन, चट्याङ र ठूलो वर्षाको सम्भावना रहेकाले पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोलानाला आसपास बसोबास गर्ने र कृषि कार्यमा संलग्न नागरिकलाई आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। विशेष गरी कोशी प्रदेशका केही जिल्लामा ठूलो वर्षाको कारण आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अप्नाउन महाशाखाको सुझाव छ। हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5300 रूपियाँले बढ़ेको छ। यसअघि हिजो 5100 रूपियाँले घटेको सुनको भाव आज 5300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सन् 2026 शुरूमा पनि अत्यधिक बढ़ेको सुनको भाव पछिल्लो महिना लगातार घटेको हो। नेपाली बजारमा गएको माघ 15 गते सुनको भाव 3,39,300 रूपियाँ पुगेको थियो। यो भाव अहिलेसम्मकै उच्च हो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। हिजो 90 रूपियाँले घटेको चाँदीको भाव तोलामा आज 190 रूपियाँले बढ़ेर 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,650 रूपियाँ थियो। कैलालीको गोदावरी नगरपालिका चारमा बाढ़ीमा परि दुईजना महिलाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायक उपरीक्षक योगेन्द्र तिमिल सेनाका अनुसार गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमाला र 40 वर्षीय कल्पना साउतको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरले जनाएको छ। यता कर्णाली प्रदेशको प्रारम्भिक विपद मनसून पूर्व तयारी तथा प्रतिकारी योजना 2083 अनुमोदन गरिएको छ। प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय प्रतिबद्ध चरण 3 र सेभ द चिल्ड्रनको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा कार्यशाला गोष्ठी मार्फत योजना अनुमोदन गरिएको हो। विपद पूर्व तयारी तथा प्रतिकार योजना 2083लाई अन्तिम रूप दिई अनुमोदन गर्न जिल्ला तथा प्रदेश स्तरका सरकारवालासँगको समीक्षा परामर्श तथा प्राविधिक छलफल भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमले जानकारी दिनुभयो। सरकारवालाहरूसँग विपद पूर्व तयारी तथा प्रतिकारी योजना 2083को मसौदामाथि छलफल गरी प्राविधिक सहयोग र सुझाव संकलन गर्ने काम भएको उहाँको भनाई छ। गोष्ठीमा पालिका सरकार तथा गैर सरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपतकालीन कार्य संचालन केन्द्र, सूचना प्रविधि तथा संचार क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न उद्योग मन्त्रालयको निर्देशन, पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 0153519990 3551990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, कैलालीको गोदावरीमा बाढ़ीमा बगेर 2 महिलाको ज्यान गयो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजको सिर्सिया नदी करिडोर क्षेत्रमा संचालित उद्योगलाई प्रशोधन नगरी फोहोर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति निकालेर प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगमाथि कड़ा कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्रालयले उद्योगहरूलाई प्रचलित कानूनी तथा वातावरणीय मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेको छ। उद्योग दर्ता, क्षमता विस्तार तथा वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत गर्दा उद्योगहरूले अनिवार्य रूपमा फोहोर पानी प्रशोधन प्रणाली जडान गरी सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ। कुनै उद्योगले वातावरणीय मापदण्डको पालना नगरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ाभन्दा कड़ा कार्यवाही गर्ने विज्ञप्तिमा उल्लेख छ। पाल्पाका किसानहरू उन्नत जातका धान उत्पादनमा आकर्षित भएका छन्। निमै, सिमटारी, राई, मनुवा, अञ्जना, मनसुली, थापा, चिनी लगायत स्थानीय जातका धान लोप हुने क्रममा रहेका छन्। बढ़ी फल्ने वर्णशंकर जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका धान लोप उन्मुख अवस्थामा पुगेका हुन्। धानका जातहरूमध्येको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ। माडीफाटका 58 वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको चिउराको स्वाद आकर्षक हुने बताउनुहुन्छ। अब विदेशको खबर। मध्यपूर्वमा चलिरहेको इरान अमेरिका यौन द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोविड 19 महामारीपछिकै सबैभन्दा सुस्त वृद्धितर्फ जाने जोखिम बढ़ेको भन्दै विश्व बैंकले चेतावनी दिएको छ। विश्व बैंकले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक पर्सपेक्टिभ प्रतिवेदन सन् 2026 लागि विश्व आर्थिक वृद्धिदरको अनुमान 2.9% घटाएर 2.5% झरेको छ। ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋणको लागत बढ़नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख छ। विश्व बैंकका अनुसार मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति श्रृंखलामा गम्भीर असर पारेको छ। विशेष गरी इरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्ग मध्ये एक मानिने हर्मुज जलमार्ग बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भइरहेको छ। प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रति ब्यारेल 94 अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन गएको वर्षको औसत भन्दा 36% बढ़ी हो। मलखातको मूल्य पनि उल्लेख्य रूपमा बढ़ने प्रक्षेपण गरिएको छ। यसले खाद्यान्नको मूल्यमा थप दबाव सृजना गरेको छ। विश्व बैंकले विश्वव्यापी मुद्रास्फीति यस वर्ष 4% पुग्ने अनुमान गरेको छ। प्रतिवेदनमा द्वन्द थप चर्किएर ऊर्जा आपूर्तिमा अझ ठूलो अवरोध आए विश्व आर्थिक वृद्धिदर 1.3% झर्न सक्ने चेतावनी दिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबल 2026 अन्तर्गत समूह एकको दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई 2-1 गोल अन्तरले हराउँदै विजयी शुरूआत गरेको छ। मेक्सिको ग्वादालाहारा रंगशालामा आज बिहान सम्पन्न खेलमा दक्षिण कोरियाले पुनरागमन जित सहित महत्वपूर्ण 3 अंक जोड़ेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको 56 मिनटमा कप्तान लेडिस क्लाभा क्लेजीले हेड मार्फत गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। दक्षिण कोरियाका वाङ इबोनले 67 मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। 80 मिनटमा ओ हेन्यूले गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चित गरे। खेलभर चेक रिपब्लिकले केही राम्रो अवसर सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार बिहोर्नु पर्यो। लगातार 12 पटक विश्वकप खेलिरहेको दक्षिण कोरियाले प्रतियोगितामा सुखद शुरूआत गरेको छ भने चेक रिपब्लिक सन् 2006 पहिलो पटक विश्वकपमा सहभागी भएको हो। आयोजक मेक्सिकोले पनि दक्षिण अफ्रिकालाई हराउँदै विजयी शुरूआत गरेको छ। आज राति नेपाली समय अनुसार 1 बजे समूह बीमा क्यानाडा र बोस्निया एण्ड हर्ज गोवाना बीच प्रतिस्पर्धा हुनेछ। यस्तै भोलि बिहान 7 बजे समूह डी अन्तर्गत आयोजक अमेरिका र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज र भोलि कोशी प्रदेशमा ठूलो वर्षाको सम्भावना, केही दिन देशका विभिन्न ठाउँमा वर्षा र बदली कायमै रहने। सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,92,000 रूपियाँमा कारोबार। कैलालीको गोदावरीमा बाढ़ीमा बगेर दुई महिलाको ज्यान गयो। कर्णालीमा प्रारम्भिक विपद पूर्व तयारी प्रति कार्ययोजना अनुमोदन। मध्य पूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोविड पछिकै कमजोर अवस्थामा पुर्याउने। विश्व बैंकको चेतावनी, आर्थिक वृद्धि दर 1.3% झर्न सक्ने अनुमान। र विश्वकप फुटबलमा चेक रिपब्लिकलाई हराउँदै दक्षिण कोरियाको विजयी शुरूआत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: Shukla Gandaki FM 97.6.
1: लौनु नि दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त, एउटा सानो नपर्ने सिङ्गो बनिसका पनि हो।
3: हाम्रो बन, हाम्रो धन, डरलेबाट जोगाउन गरौँ जतन। वनमा डरले लगाउन कानुनी अपराध हो। डरले लागेको देखिमा तुरन्त नागरिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु हुँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी किते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
6: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
9: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नाचिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
9: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल,
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9956033878, 9841656958।
12: अरणीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
13: एसईई 2082 4 जीपीए ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अरणीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा विशेषताहरू:
13: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
12: जिम्मेदार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
13: पर्याप्त खेल मैदानको व्यवस्था,
12: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
13: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
12: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
13: उचित पुस्तकालयको व्यवस्था।
12: थप जानकारीको लागि सम्पर्क
13: अर्नीको आवासीय माध्यमिक विद्यालय, शुक्ला गण्डकी 7, खैरेनी टार, तनहु।
12: सम्पर्क नम्बर
13: 0655711195, मोबाइल 9856062112 र 9846018171।
14: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
15: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
16: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
15: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
16: शुद्ध सुन तथा चाँदीका गर गहना,
15: छापावाला सुन चाँदीका गर गहना,
16: राशि अनुसारका पत्थर,
15: कम्प्युटर तौल प्रविधि,
16: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
15: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
15: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
16: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807279142।
17: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको। यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
18: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
17: सपिङका लागि भनेर दुलेगौंडा झरेको। कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
18: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको अस्तिम अस्मी फेन्सी स्टोर जाउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
17: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
19: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

छाया छ क्या बुझेन।

0: वारेन्टी
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
0: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैंकको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
2: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। SEE 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
3: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
4: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0564142585, 98560354497 र 98560344585 सम्पर्क गर्नुहोस्।
5: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
6: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
7: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
8: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
6: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
7: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939849।
9: चिसापानी चिसापानी, आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गुबु बसबार पछाडि पट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
12: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
13: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
14: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलोट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
12: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला
15: शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया। संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 9850623128 र 9842614726।
16: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ। शेयर गर्दिन कि क्या हो?
17: पक्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौं। सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
16: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी चार दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103066 र 9840594543।
19: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो फेरि।
20: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
19: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
20: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
19: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
20: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी छ, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656-70-052, मोबाइल 98-560-28-587।
5: With mission into the future of learning.
6: Diamond Mavi Talsukku Varna Sambandhi Suchana.
5: 21st Shatabdi Sapekshya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishay Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
6: देखि तनहुको खैरेनी र साबिकको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
5: कम वान्स भिजिट द डिफरेन्ट
6: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की, फोन 0161-563-146, 98-560-63-152।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्किने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्युमिनियम, अब युपिभीसीको साथमा।
9: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही युपिभीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0656-414-411, मोबाइल 98-560-22938 र 98-028-22938।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
13: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: छोरी, तैँले जे गरिस् त्यो ठिक लागेन। त्यो सन्तोषसँग धेरै नजिक भएको राम्रो होइन।
1: किन र बा?
0: ऊ कहाँ छेत्रीको छोरो, त आरनेको छोरी। तेरो जवानीमा आँखा लगायो भन्दैन, माया गरेको नसम्झी।
1: त्यस्तो होइन के बा, उसले मलाई कति धेरै माया गर्छ।
0: चुप लागेर बस, गरिब उला तर आफ्नो इमान र स्वाभिमान गुमाएको छैन। यदि तेरो कारणले छेछर छुतु हुनु पर्यो भने हात खुट्टा भाँचेर राख्नु।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
3: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
4: सम्पर्क 0654142121 मोबाइल 98565391921
3: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
5: आहा, कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
7: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
8: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो
9: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई
8: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 मा कम्प्युटर साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला
9: हाम्रा विशेषताहरू
8: सुन्दर शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था
9: पुस्तकालयको व्यवस्था
8: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था
9: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था
8: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था
9: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन बेडरूम बाथरूम लन्ड्रीको व्यवस्था
8: थप जानकारीको लागि ज्ञान बगैंचा इङ्ग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी 5 सेरा टोल तनहुँ सम्पर्क 0655712198 र 98560001
10: पुन मोबाइल
11: होइन कति पुन मोबाइल भन्दै कराएको
10: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
11: कहाँ छ पुन मोबाइल
10: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ
11: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
10: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलेगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
11: प्रोप्राइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448 4800 होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
10: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
11: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
10: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा
11: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
10: फोन गर्नुहोस् 0665905511
12: ओइ वर्षा यी त सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
13: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नि जाउँ हिँड्दै
10: संस्कृति फ्रेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
0: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0625707744।
14: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
15: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
16: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
15: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
16: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
15: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन,
16: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
15: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
16: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
15: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0161433385
16: र मोबाइल नम्बर 98560380385।
17: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
18: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
19: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
17: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
19: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058426466 र 98467939849।
19: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
19: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
19: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
19: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
19: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
19: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
21: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 97.6
1: शुक्ला गंडकी FM 97.6
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलिङवडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
7: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
6: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्लागण्डकी 6, फोन नम्बर 0565702439, मोबाइल 9956063636।
8: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
9: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
8: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
9: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
8: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
9: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
8: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9956043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
11: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED टिभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
13: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9956062676।
14: कता हिँडेको हो आइफोन हातमा लिएर?
15: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका IT टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
15: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
0: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.naass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स, माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल, मास बेसी माग, नदीपुर। फोन 061-577-718, 98463-32836, 98562-29।
16: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: It's new galaxy time।
2: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स, म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
1: संस्थाका विशेषताहरू:
2: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
1: अध्ययन, अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
2: साइन्स, कम्प्युटर, टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू।
1: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनशिप विजेता,
2: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
1: प्रोजेक्ट वर्क, फिल्ड भिजिट, इन्टर्नशिप, ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
2: पढ़ाई तथा खेलकुदमा जेहिन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
1: विस्तृत जानकारीका लागि
2: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
1: नदीपुर पोखरा।
2: फोन 0615702110 र 5853077।
3: बी द ग्यालेक्सियन्स, फील द डिफरेंस, डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994।
4: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
5: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
4: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
6: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
5: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर।
7: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
5: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268027 र 9864435031।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
8: पुराना गरगहनासँग नयाँ साथ फेर,
9: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602699।
10: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
11: त्यही दुलेगौडा बजारमा छ नि दिर्गाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
10: ए त्यसो भए त म गइहाले,
11: चिया त पिएर जाऊ,
10: अहिले हतार छ, पछि आउँदै गरौँला है।
12: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता।
9: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
12: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9846061268
9: 9856602068।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
13: हजुर हजुर, सेरिदाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टी।
14: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
14: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0635414184, 98562210 र 98562345।
17: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
17: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141411178 98560078।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: ले ओ सवारी तेरिया, टी शर्ट पिछे क्यों रोनिया, मेरी अलमारी तेरिया, ऐवे निक्की निक्की गल पिछे गुस्से ना तू होया कर, टी शर्ट दिखी तू गल कर दी, नी मेरी हक ते से रख सोया कर, नी मेरी हक ते से रख।
1: शुक्ला गंडा की एफएम 97.6।
2: कृषि विकास कार्यालय तनहुको अनुरोध,
3: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
3: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
3: थप जानकारीको लागि 0-65-65-130।
2: कृषि विकास कार्यालय तनहुँ, दमौली।
4: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
5: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
6: ओमकार।
5: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
6: ओमकार।
5: अनि घरमा पूजा सामग्री पनि छैन भने
6: ओमकार।
5: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
6: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98550834।
7: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
8: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
7: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
8: अध्यापन हुने विषयहरू
7: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
8: विशेषताहरू
7: विषय विज्ञद्वारा अध्यापन गराइने
8: अत्याधुनिक प्रयोगशाला
7: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444, 543-333।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईहरुको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0564142121, मोबाइल 98560935।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
21: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
22: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
23: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
24: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
25: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
17: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
25: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
26: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
27: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
26: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
27: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
26: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171969902।
28: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
29: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
30: फिक्र तुम्हारा आ ही जाता है हमारी बातों में, हर शख्स जो हमसे मिलता है यही कहता है, बस तुम्हारा ही चेहरा नजर आता है हमारी आंखों में।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 62 827 र 98 644 35 031।
6: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भए सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 065-414-377, मोबाइल नम्बर 98-560-44-343।
7: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
8: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
7: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
8: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
7: सम्पर्क
8: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक पोखरा।
7: फोन नम्बर 061-578-053 र 525-515।
9: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
9: पुराना गरगहनासँग नयाँ साथ फेर,
11: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98-560-62-099।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
13: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
14: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले,
14: चिया त पिएर जाऊ,
13: अहिले हतार छ, पछि आउँदै गरौँला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460-61268
16: 98560-61268।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98463-23811।
20: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
20: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
20: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560-00778।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
23: Hey, please, it's

0: शुक्ला गण्डकी एफएम 97.6।
1: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
1: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
3: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
4: सूर्योदय इंग्लिस बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
5: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी छ भुरुङ्गी।
5: हाम्रा विशेषताहरू:
4: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
5: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
4: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
5: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
4: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 9850062065।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 3 बज्यो।
6: भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष: 12 देखि 13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आज बिहान भारतीय सीमा सुरक्षा बल एसएसबी सहितको टोली छिरेपछि स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच विवाद भएको छ। सीमा क्षेत्र पार गरेर नेपाली भूमिमा एसएसबीको टोली प्रवेश गरेको स्थानीय बासिन्दाले बताएका छन्। उनीहरूले त्यस क्रममा प्रतिकार समेत गरेका छन्। एक स्थानीय बासिन्दाका अनुसार सीमा क्षेत्रमा एसएसबी बिहान गस्ती गर्न आएका थिए। सुस्ता गाउँपालिका 5 थारू टोलमा एसएसबी प्रवेश गरेका हुन्। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले अहिले सुस्ताको अवस्था सामान्य रहेको बताउनु भएको छ। सुस्तामा भारतीय सुरक्षाकर्मीले बलमिचाई गरेको विषय आजको प्रतिनिधि सभा बैठकमा पनि उठेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्क राईले सुस्ताको नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी छिरेर नेपाली नागरिकमाथि हप्की दप्की गरेको र स्थानीयले त्यसको प्रतिकार गर्नु परेको भिडियो सार्वजनिक भएको भन्दै रक्षा मन्त्री कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुभएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले गएको जेठ सत्रमा प्रतिनिधि सभामा नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जानुको विकल्प नरहेको बताउनु भयो। उहाँले संसदमा दर्ता भइसके सकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले सांसद र संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 हेरफेर गरेकोमा मैले 7 हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठक पनि उठाउनु भएको थियो। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ। त्यस्तै नेपाली कांग्रेसका भरत बहादुर खड्काले राष्ट्र र राष्ट्रियताको विषयमा सत्ता पक्ष र प्रतिपक्ष एक हुनुपर्छ भन्दै नेपाल भारतबीचको सीमा समस्या यथाशक्य चाँडो हल गर्नुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले सुस्तामा भारतीय सीमा सुरक्षा बलबाट नेपाली नागरिक प्रभावित भएको सूचना प्राप्त भएकोले त्यहाँ अवांछित गतिविधि हुन नहुनेमा जोड़ दिनुभयो। एमालेका सांसद गुरूप्रसाद बरालले नेपाली भूमि लिम्पिया दुरा लिपुलेक र कालापानी क्षेत्रको विषय कूटनैतिक माध्यमबाट समाधान खोजी नेपालमा समाहित गर्नुपर्ने बताउनुभयो। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले नेपाल भारत सीमा विवाद चाँडोभन्दा चाँडो समाधान गर्न प्रभावकारी प्रयास हुनुपर्नेमा जोड़ दिनुभयो। राप्रपाको प्रमुख सचेतक समेत रहेकी ओलीले परराष्ट्र मन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव पनि दिनुभएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सी 31 गतेदेखि हुने भएको छ। हालै भारतको 3 दिने भ्रमण सकेर फर्किएका मन्त्री खनाल चीन जान लाग्नु भएको हो। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणबारे मन्त्रालयले आज औपचारिक जानकारी दिएको हो। मन्त्रालयले विज्ञप्ति मार्फत चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल पर्सी आइतबारदेखि असार 3 गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ़ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित हुनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिसँग पनि भेट गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्तिमा उल्लेख छ। परराष्ट्र मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुनेछ र नेपाली समुदायसँग अन्तर्क्रिया गर्नुहुने मन्त्रालयले जानकारी दिएको छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्किनुहुनेछ। यसअघि उहाँले गएको जेठ 22 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेक क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ। सर्वोच्च अदालतले बाल सैन्य दुरूपयोग मुद्दामा परमादेश जारी गरेको छ। द्वन्दकालमा पूर्व बाल सेनालाई अयोग्य वा बहिर्गमित जस्ता शब्द प्रयोग नगर्न सरकारका नाममा परमादेश जारी भएको हो। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले पूर्व बाल सेनाको आत्मसम्मानमा चोट पुग्ने गरी सरकारी अभिलेखमा त्यस्ता शब्द प्रयोग नगर्न र उनीहरूलाई तत्काल न्यायोचित परिपूरण अर्थात क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो। लेनिन विष्ट सहित 9 सर्वोच्चमा दायर गरेको छुट्टा छुट्टै रिटमाथि सुनवाई गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो। सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई सैन्य बलमा प्रयोग गर्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीतको युद्ध अपराध भएको उल्लेख गर्दै यसलाई दण्डनीय बनाउन कानून निर्माण गर्न समेत सरकारलाई निर्देश गरेको छ। साथै अदालतले पूर्व बाल सेनाहरूले भोगेको शैक्षिक अवसरको क्षति, शारीरिक र मानसिक स्वास्थ्यमा परेको असर तथा सामाजिक प्रतिष्ठामा पुगेको चोटलाई सम्बोधन गर्न केवल आर्थिक राहत मात्र पर्याप्त नहुने बताएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556493333 4935555।
6: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू भएको इप्पानको 26 साधारण सभा तथा 8 अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानका लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाइ छ। कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ। अब विदेशको खबर। अस्ट्रेलियामा भएको 1 दशक लामो अध्ययनले दैनिक 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेशन लगायतको मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेका पत्ता लगाएको छ। 12 देखि 18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले 1 वर्षपछि मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्यूट एमसीआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्वाले आएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यो प्रतिवेदनले मेलबर्नमा 9 देखि 19 वर्ष उमेर समूहका झण्डै 1,200 जना सहभागीका बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआईले सन् 2025 16 वर्ष मुनिका बाल बालिकाको लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। अनुसन्धानकर्ताहरूले उच्च स्तरको मानसिक स्वास्थ्य समस्या, साइबर बुलिङ र सामाजिक सञ्जाल प्रयोगसँग सम्बन्धित हानिकारक अनलाइन सामग्रीको सम्पर्कले व्यापक चिन्ता बढ़ाएको बताएका छन्। अध्ययनका अनुसार यसको प्रभाव 12 देखि 13 वर्ष उमेर समूहका किशोरीहरूमा सबैभन्दा धेरै देखिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरन्टो रंगशालामा नेपाली समयअनुसार राति पाउने 1 बजे शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 वटा खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। यस्तै बोस्निया एण्ड हर्जगोभिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 पटकको विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पराग्वेले खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा नेपाली समय अनुसार 7:15 शुरू हुनेछ। यसअघि उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, अहिले अवस्था सामान्य, बल मिसाईबारे आजको प्रतिनिधि सभामा पनि उठ्यो प्रश्न। राष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणपछि आइतबारदेखि हुने 4 दिने भ्रमणको कार्यतालिका औपचारिक रूपमा सार्वजनिक। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, तत्काल न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन आदेश। अत्यधिक सामाजिक सञ्जाल प्रयोगले किशोर किशोरीको मानसिक स्वास्थ्य उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, 12-13 वर्ष उमेरका किशोरीहरूमा प्रभाव अझै सबैभन्दा धेरै। र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया खेल्दै

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
3: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
4: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
2: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
4: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनु भएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
3: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739839।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
6: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
6: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
7: शुद्ध सुन तथा चाँदीका गर गहना,
6: छापावाला सुन चाँदीका गर गहना,
7: राशि अनुसारका पत्थर,
6: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
6: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
6: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625239।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
4: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन सेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
9: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
10: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा। सम्पर्क मोबाइल 9857065119 र 9964975056।
10: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
11: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
4: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
11: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
11: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
4: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9557062452।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Pune Australian Education and Visa Services, Shukla Gandaki Char Pule Mura, Watin Department Bowen Sunday, Mobile, Antalya Pansaki, Batis Trashi, Kiranabe, Antalya Pansaki, Atishina Tirata.
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 9856043952 र 9806656586।
3: कता हिँडेको आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
5: शुक्ला गण्डकी FM 97.6,
6: वेस्ट आर डिजिटल एंटरटेनिंग द नेशन।

गाउन छोडे त सपना पुरा नहुँदो रहेछ साथी। सुन त, किन्ने बेलामा आमाको आँखामा भएको आँसु पनि हेर्न सक्छ। मैले कहाँ आमा भाषण चाहिँ है, मेरो आमालाई भन्दे मेरो सपना पुरा नहुन्छ, बुढी नहुनु भन्नु ल।

न मान्छेको व्यवहार मान्छे जस्तो छैन, यहाँ घर पनि घर जस्तो। हामी गाउँबाट सहर आउँदा सोध्छौ नि, छैन सहर,

0: काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गुबु बसपार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गङ्गुबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
3: सुन, होमवर्क देखाउ त।
4: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
4: टिचर। मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर, शुक्लागण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 9856033484 र 9856067988।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
1: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
7: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
2: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
8: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम।

0: सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुत्ला गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9560231128 र 9462614726। हाम्रो मोबाइल पसल दुलेगौडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9850656996। तनहुँ सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
1: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443443 तनहुँ सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक। तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किन पैसा छैन?
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बफ ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-75-537, मोबाइल नम्बर 98460-69-246, 98-58-00-08।
15: सबैले दीप आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। होइन हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
17: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
16: 98560 62068।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला अपराह्नको ठीक 4 बज्यो।

सागरजीलाई खोज्नु भएको हो। सागरजीको त एक्सिडेन्ट भएर अहिले उहाँ यो संसारमै हुनुहुन्न। आफूले आफूलाई सम्हाल्नु।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
5: बिरामी परीक्षण,
4: निशुल्क औषधि वितरण,
5: प्रयोगशाला सेवा,
4: पञ्चकर्म, पूर्वकर्म,
5: बस्ती कर्म,
4: शिरोधारा,
5: नस्य कर्म, जलनेति,
4: छार सूत्र सेवा,
5: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
4: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
5: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
4: अग्निकर्म, मर्म चिकित्सा,
5: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0965706676, मोबाइल 9855062676।
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
10: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
9: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
10: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला।
10: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111796902।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था
11: सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ
11: मोबाइल नम्बर 9821552067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
14: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: है ब्रिजेश ज्वेलर्स
15: शुक्ला गण्डकी एफएम 97.6

0: मलाई कहिल्यै बुझ्ने प्रयास गर्यो तिमीले।
1: म गलत थिइन,
0: एकपटक मेरो
2: मलाई केही बुझ्नु पनि छैन र कसैको कुरा सुन्नु पनि छैन।

0: नेपाल पुलिस
1: समाचारमा स्वागत छ। चारजना युवाहरूको समूह लागू औषध सहित पक्राउ, अनुसन्धान जारी, कानून अनुसार कार्यवाही हुने प्रहरीको भनाई। युवाहरूमा बढ्दो लागू औषधको दुर्व्यसनी दिनानुदिन विकराल बन्दै

0: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दोलेगौंडा प्रस्तुत गर्दछ
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौंडा।

0: दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
1: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र सुकलागण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
2: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841-80-29। दमौली शाखाको लागि सम्पर्क 9807-13-425।
3: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
4: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
6: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
1: प्रोप्राइटर मिन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9846-69-246, 9800-58-00-8।
7: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
7: प्रोप्राइटर रोशनी श्रेष्ठ,
4: मोबाइल नम्बर 9827109066 र 9860904540।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
1: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
1: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0

0: 98604194 मोबाइल 98560206030।
1: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेको एन्ड डेकोरेसन।
2: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
3: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
2: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडिपट्टि।
3: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
4: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
2: होटल टाइटेनिक गोमगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461680, 98235 52763।

0: अब तपाईँको घर अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028922938।
5: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2 स्याङ्जा।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
7: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
7: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
8: चिकन ससेज, बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565700052, मोबाइल 98560285587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
7: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
7: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
5: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98563439952 र 98066656586।
3: एस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बिपी चोक तनहु, फोन 0564414377, मोबाइल नम्बर 98564433443।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614150।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। काभ्रेको नमोबुद्ध नगरपालिका 3 बुच्चाको स्थित बीपी राजमार्ग सड़क खण्डमा बस दुर्घटना हुँदा अर्चनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो 2 बजे बनेपाबाट रोशी सुगुरेतर्फ जाँदै गरेको 3 ख 8398 नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सड़कबाट करिब 300 मिटर तल खस्दा दुर्घटना भएको हो। 24 जना सवार मध्ये दुर्घटनामा 8 जनाको मृत्यु र 16 जना घाइते भएका छन्। घाइतेको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। पोखरामा कार दुर्घटना हुँदा पोखराका व्यवसायी रेशम थापाको मृत्यु भएको छ। बेगनासताल नजिक पचभैयामा उनी आफैले चलाएको कार दुर्घटना भएको थियो। साँझ दुर्घटना हुँदा गम्भीर घाइते उनको उपचारको लागि संक्रामक तथा सररोग अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनको शव अस्पतालमै राखिएको कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। मुस्ताङमा यात्रुवाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा 1 जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानी पौवाबाट पोखरातर्फ जाँदै गरेको G2X83 नम्बरको बसले थासाङ गाउँपालिका 2 कोखे 8 नजिकै टुकुचेतर्फ आउँदै गरेको G7P5020 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थासाङ गाउँपालिका 1 टुकुचे निवासी 28 वर्षीय प्रमार थकालीको प्रदेश अस्पताल जोमसोममा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो। मोटरसाइकलमा सवार टोकुचेकी 25 वर्षीय अपेक्षा थकालीको भने थप उपचार पोखरा स्थित मेट्रो सिटी अस्पतालमा भइरहेको छ। दुर्घटनापछि बस र बसका चालक पोखरा महानगरपालिका 33 बागमाराका सन्तोष विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारी विज्ञापन निजी संचार माध्यमलाई नदिने सरकारी निर्णय विरूद्ध नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन गर्न थालेको छ। केही दिन अघि हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री कार्यालयमा पठाइएकोमा शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङमा धरना दिने कार्यक्रम गरिएको छ। केन्द्रीय कार्यक्रम अनुसार बागलुङ शाखाले विभिन्न संचार माध्यमका संचालकको उपस्थितिमा प्रशासनमा 1 घण्टे धरना कार्यक्रम गरेको हो। उक्त अवसरमा महासंघका अध्यक्ष राम थापा अविरलले महासंघको देशव्यापी कार्यक्रम अन्तर्गत धरना दिएको बताए। सरकारले सरकारी विज्ञापनमा आम संचार माध्यममा रोक लगाएको छ। गोर्खा पत्रमा मात्र विज्ञापन छाप्ने नीतिले निजी संचार माध्यम तथा सामुदायिक संचार माध्यमहरू धरायसी बनेका छन्। राज्यले समान विज्ञापन नीति लिनुपर्नेमा विभेदकारी नीति लिएको भन्दै महासंघले उक्त निर्णय फिर्ताको लागि सरकारलाई दवाब दिएको हो। गण्डकी प्रदेश सभाले स्थापनाको करिब 9 वर्षमा 90 वटा ऐन बनाएको छ। पहिलो कार्यकालमा 59 र दोस्रो कार्यकालमा 31 वटा ऐन बनेका छन्। प्रदेश सरकारको प्रभावकारिता र ऐन कार्यान्वयन कमजोर भएको टिप्पणी भइरहेको बेला गण्डकीमा पहिलो पटक उत्तर विधायकी परीक्षण थालिएको हो। प्रदेश सभा सचिवालयका कानून उपसचिव आमोद दाहालले परीक्षणको लागि कार्यविधिको मस्यौदा बनेको र प्रदेश सभाका समितिका सदस्यसँग छलफल थालिएको बताउनुभयो। सामान्यतया निर्माण भएको 3 वर्ष पूरा भएको ऐनको उत्तर विधायकी परीक्षण गर्ने तयारी छ। अहिलेसम्म बनेका संशोधन साल बसाली र खारेजी ऐन घटाउँदा प्रदेशमा 55 वटा कार्यान्वयनमा छन्। प्रारम्भिक रूपमा उत्तर विधायकी परीक्षणको लागि 17 वटा ऐन सूचीकरण गरिएको छ। तीमध्ये पहिलो चरणमा 4 ऐनको परीक्षण गर्ने तयारी छ। समितिका सदस्यले सरकारवालासँग छलफल गर्ने आवश्यक परे उपसमिति निर्माण र विज्ञको सुझाव सल्लाह लिए ऐनमा आवश्यक परिमार्जनको लागि प्रतिवेदन दिने व्यवस्था छ। समितिले परीक्षण थालिएको 3 महिनाभित्र प्रतिवेदन दिनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ। तनहुको व्यास नगरपालिकाको कार्यपालिकाको 249 बैठक नगर प्रमुख वैकुण्ठ नेउपानेको अध्यक्षतामा बिहिबार बिहान सम्पन्न भएको छ। बैठकले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट प्रस्तुतिको लागि 4500 नगरसभा आह्वान गर्ने लगायतका विभिन्न महत्वपूर्ण निर्णय गरेको छ। नगर प्रमुख नेउपानेको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न मिति असार 10 गते बुधबार बिहान 11:30 नगरसभा कक्षमा 4500 नगरसभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। नगरसभा मार्फत आगामी वर्षको विकास प्राथमिकता नीति तथा बजेट सार्वजनिक गरिनेछ। सहकारी क्षेत्रको सुशासन र कर कानूनको पालनामा जोड़ दिँदै शुक्ला गण्डकीमा एक दिने कर सम्बन्धी तालिम सम्पन्न भएको छ। आन्तरिक राजस्व कार्यालय दमौलीका आयोजना तथा सहकारी व्यवस्थापक क्लब सीएमसी शुक्ला गण्डकीको समन्वयमा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डितले कर कानूनको पालना नगरे सहकारीको भविष्य जोखिममा पर्ने बताउनुभयो। तालिममा कर अधिकृत हिमलाल चापागाईले सहकारीमा लागू हुने कर प्रणाली र प्रक्रिया सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सहकारी कर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। तनहु जिल्लामा भूमि समस्या समाधान समिति गठन भएको छ। सरकारको निर्णय बमोजिम आज तनहुको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा समिति गठन गरिएको हो। समितिको सदस्यहरूमा प्रमुख जिल्ला अधिकारीले तोकेको जिल्लाभित्रका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत मध्येबाट व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्ला समन्वय समितिका समन्वय अधिकारी भूमि प्रशासन कार्यालयका प्रमुख भूमि प्रशासक डिभिजन वन कार्यालय तनहुका डिभिजनल वन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी रहेका छन् भने सदस्य सचिव नापी कार्यालयका नापी अधिकृत रहेका छन्। यसैबीच समितिको बसेको बैठकले नापी कार्यालयलाई सचिवालय तोक्ने निर्णय गरेको छ। यस्तै समिति गठन सम्बन्धमा जिल्ला समन्वय समिति व्यास नगरपालिका भूमि प्रशासन कार्यालय डिभिजन वन कार्यालय र नापी कार्यालयलाई जानकारी दिने निर्णय भएको छ। नवलपुर विनय त्रिवेदी गाउँपालिका एकको बहुवन र सिसेनी क्षेत्रमा हावाहुरी सहितको वर्षाले भित्राउने तयारीमा रहेका धानबालीमा ठूलो क्षति पुर्याएको छ। बहुवन र सिसेनी क्षेत्रमा 63 घर परिवार हावाहुरीबाट प्रभावित भएका छन् भने काटेर भित्राउने तयारीमा रहेको चैते धान खेतमै भिजेको छ। बगुवान क्षेत्रमा विगत 50 वर्षदेखि बसोबास गर्दै आएकी मीना विकले खेतमा काटेर भित्राउने तयारीमा राखेको धान भिज्नुका साथै हावाहुरीले घरको छाना उडाउँदा धान चामल र लत्ता कपड़ा समेत भिजेको बताएकी हुन्। जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ संजय ढकालका अनुसार बगुवान क्षेत्रमा करिब 7 बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ। अधिकांश किसानले धान भित्राइसके पनि करिब 30% धान अझै खेतमा रहेकोले त्यसमा क्षति पुगेको उनले बताएका छन्। मेर्दीको रघुगंगा गाउँपालिका 3 राहुघाटका भरत मल्लले पोर्चुगलको पीआर स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रा पालन गरेका छन्। विक्रमसम्म 2076 करिब 2080 पोर्चुगलमा बसेका 63 वर्षीय मल्लले जन्मथलो फर्किएर पुरानै बाख्रा पालन व्यवसायलाई निरन्तरता दिएका हुन्। छोराछोरी विदेशमै बसे पनि आफूलाई जन्मथलोकै व्यवसाय सम्मानजनक लागेर फर्किएको बताए। पहिले साउदीबाट आएर राहुघाटमा जग्गा किनेर बाख्रा र कुखुरा पालन गरेको थिए। उनले भने छोराछोरीले पोर्चुगल बोलाएपछि करिब 14-15 महिना त्यहाँ बसे, घुमे, पीआर कार्ड पनि बनाए। घर आएपछि फर्केर पोर्चुगल जान मन लागेन। सम्मान र सन्तुष्टिको लागि बाख्रा पालनलाई निरन्तरता दिएको हो। पोर्चुगल जानु अघि मल्लले 2068 रघुगंगा बाख्रा तथा कृषि फार्म स्थापना गरेर बाख्रा कुखुरा पालन मासु पसल सञ्चालन गर्दै आउनु भएको थियो। हालै 91 बाख्रा भएको मल्लको फार्मबाट वार्षिक 25-30 खसी बोका बिक्री हुने गर्छ। तनहुको शुक्ला गण्डकी नगरपालिका 5 बेलचौताबाट एक दुर्लभ चरीबाघ लियोपार्ड क्याटको बच्चाको उद्धार गरिएको छ। जंगलमा माउबाट छुटिएर स्थानीयको बारीमा आइपुगेको उक्त बच्चालाई स्थानीय बासिन्दाले देखेपछि डिभिजन वन कार्यालय तनहुलाई खबर गरेका थिए। स्थानीयको सूचनाको आधारमा वन कार्यालयको टोलीले सो चरिवाको बच्चालाई एकसाथ अघि नै उद्धार गरी कार्यालयमा लगेर संरक्षण गरिरहेको छ। संरक्षित वन्यजन्तुको सूचीमा पर्ने चरिवाको उक्त बच्चा निकै सानो छ। डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज राणा भाटले उद्धार गरिएको बच्चा एक महिना भन्दा कम उमेरको भएकोले तत्काल वनमा छाड्न नसकिएको जानकारी दिनुभयो। अहिले नै प्राकृतिक वासस्थानमा छाड्दा आफै शिकार गरेर खान नसक्ने र मर्ने जोखिम भएकोले उद्धार गरिएको हो। कार्यालयका अनुसार यो चरिवाको बच्चालाई केही ठूलो नहुन्जेल र आफै शिकार गर्न सक्ने सक्षम नबनुन्जेलसम्मको लागि कास्कीको पोखरा स्थित पचभैया प्राणी उद्यान केन्द्र जुलोजिकल पार्कमा पठाउने तयारी भइरहेको छ। पछिल्लो समय आधुनिकता र प्रविधिको तीव्र प्रभावको कारण गाउँघरमा परम्परागत वचन संस्कृतिमा कमी आउन थालेपछि यसको संरक्षणको लागि स्थानीयले पहल थालेका छन्। धार्मिक सांस्कृतिक तथा सामाजिक जीवनको अभिन्न अंगको रूपमा रहेको वचनलाई जोगाउन स्थानीय वचन समूह, युवा पुस्ता, आमा समूह तथा सांस्कृतिक संस्थाहरू एकीकृत रूपमा सक्रिय भएका छन्। तनहुँको व्यास नगरपालिका पाँच पत्तेनी स्थित जलेश्वर वचन समूहका अगुवा प्रसाद लामिछानेका अनुसार पछिल्लो पुस्तामा भजनप्रतिको आकर्षण घट्दै गएको चिन्ताका बीच संरक्षणका प्रयासलाई तीव्र बनाइदिएको छ। उनले भने भजन हाम्रो पहिचान हो, यसले गाउँघरको आत्मा बल्छ, तर पछिल्लो समय मनोरञ्जनका आधुनिक माध्यमहरू बढेसँगै भजन ओझेलमा पर्न थालेको छ। त्यसैले हामीले यसलाई निरन्तरता दिन विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं। उनले नियमित भजन अभ्यास, स्थानीय उत्सवहरूमा प्रस्तुति तथा नयाँ पुस्तालाई सिकाउने कार्यक्रम मार्फत भजनलाई जीवित राख्ने प्रयास भइरहेको बताएका छन्। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ सात बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौं। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in पि लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143778, इमेल neweshsukelagandaki@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पक्नुस् नानी, जे पाए त्यही कुरा सकिँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
7: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
8: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
6: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
8: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
9: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805426466 र 9847739।
10: कता हिँडेको आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन, के बनौ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
12: होइन, कति पुन मोबाइल भन्दै कराएको?
10: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
12: कहाँ छ पुन मोबाइल?
10: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
12: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
12: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
13: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
14: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
13: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
14: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
13: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
14: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556268027 र 9664453031।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
15: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
16: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
12: मोबाइल 9856060577।
17: ए नानीको बुवा, आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
18: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
17: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
18: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस सुक्ला गण्डकी चार पञ्चमुनी चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178 9560077778।
21: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
22: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
21: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
22: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
21: रामदाम सुनचाँदी पसल शुक्ला गण्डकी छ खैरनी चार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412414160 र 9840078022।
2: शुक्ला गण्डकी FM 97.6।

0: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
0: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
0: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
0: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
0: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
0: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
0: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
2: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
3: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
2: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
2: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
2: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौ, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98562609999।
4: वनमा त आगो लागेछ, निभाउन जाउ न।
5: हो त, एउटा सानो माछालाई सिनो बनाइ सका पनि हो।
6: हाम्रो वन, हाम्रो धन, डरेनबाट जोगाउन गरौँ जतन। वनमा डरेनो लगाउन कानुनी अपराध हो। डरेनो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
7: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
10: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
11: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
12: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
2: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, ओक।
12: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98562124474।
13: चिसा पानी आउनुहोस् यता हो यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ।

0: माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस्, बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो शुरू भएछ है दिदी, झन्नै सजिलो हुने भयो। अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
0: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
2: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461680, 98235-52763।

0: साथीना बा साथीना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा झेर्यो त्यस्तै, लोभेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702225, मोबाइल 9956033878, 9841656958।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाली पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124120 र 9846078022।
8: शुक्ला गण्डकी FM 97.6।

0: শুক্লা গন্ডকি এফএম 97.6
1: कृषि विकास कार्यालय तनहुको अनुरोध
2: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
1: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
2: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
1: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
2: थप जानकारीको लागि 0-65-563-130।
1: कृषि विकास कार्यालय तनहुँ, दमौली।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहुँ,
9: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0-65-75-970, मोबाइल नम्बर 98-60-61-268,
10: 98-60-62-68।
12: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
13: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
12: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
13: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
14: ल, त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
15: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98-460-67-645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि, व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
1: एस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4, बीपी चोक, तनहु, फोन 0-65-414-377, मोबाइल नम्बर 98-560-44-343।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: मन्त्रालयका अनुसार मन्त्री खनालले बेजिङमा आफ्ना चिनिया समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। साथै नेपाल चीन सम्बन्धलाई अझ सुदृढ पार्न र आपसी सहयोगलाई अगाडि बढ़ाउने पारस्परिक हितका विषयमा छलफल केन्द्रित रहनेछ। मन्त्री खनालले चीनका उच्च स्तरीय विशिष्ट व्यक्तिहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ। भ्रमणको क्रममा मन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्धन गर्न बेजिङमा रहेको नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा भाग लिनुहुनेछ। उहाँले चिनिया व्यापारिक समुदायसँग अन्तर्क्रिया गर्नुहुने विज्ञप्ति उल्लेख छ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कनुहुनेछ। यसअघि मन्त्री खनालले गएको जेठ 22 देखि 24 गतेसम्म 3 दिन भारत भ्रमण गर्नुभएको थियो। नेपाली भूमि लिपुलेख क्षेत्रबाट भारत र चीनले व्यापारिक मार्ग खोलेको विषय चीन भ्रमणको बेला नेपालको तर्फबाट एजेण्डा बन्न सक्ने अनुमान गरिएको छ।
3: आउँदो आर्थिक वर्षको विनियोजन विधेयकको विभिन्न मन्त्रालय अन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल आउँदो असार 1 गते सोमबारदेखि शुरू हुने भएको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले आउँदो असार 1 गतेदेखि 4 गतेसम्म छलफल गर्नका लागि समय तोकिएको जानकारी दिनुभयो। साथै उहाँले छलफलमा भाग लिने सांसदहरूले आफ्नो दलको पदाधिकारी मार्फत छलफल गर्ने दिन बस्ने बैठकभन्दा 1 घण्टा अघि नै संसद सचिवालयमा आफ्नो नाम टिपाउन पनि आग्रह गर्नुभयो। बैठकले विनियोजन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत पनि गरेको छ। आजको बजेट छलफलमा सांसदले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले सुनेको भरमा बजेटमाथि टिप्पणी गर्ने गरेको उल्लेख गर्नुभएको छ। यसैबीच प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विधेयकको विवाद समाधानका लागि छानबिन गर्न समिति संसदीय समिति गठन गर्नुपर्ने माग राखेका छन्। आजको बैठकको शुरूमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत आर्थिक विधेयकमा देखिएका कमजोरीलाई स्वीकार गरेर जान्नुको विकल्प नरहेको बताउनुभयो। उहाँले संसदमा दर्ता भइसकेको विधेयकमा कुनै पनि प्रकारको चलखेल गर्न नपाइने उल्लेख गर्दै त्यस सम्बन्धी विवादको छानबिन गर्न संसदीय संयन्त्र गठन हुनुपर्ने माग गर्नुभयो। सार्वभौम संसदको अवमूल्यन गर्न नपाइनेमा उहाँको जोड़ छ। पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले संसद र सांसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको टिप्पणी समेत गर्नुभयो। पुराना दलले 67 वटा हेरफेर गरेकोमा मैले 7 वटा हेरफेर गरे भन्ने हिसाबले अर्थमन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति समेत जनाउनु भएको छ। साथै पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाउनु भएको थियो। यस्तै कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संसद तर्क तथा विमर्श गर्ने थलो भएको बताउनु भएको छ।
4: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नव प्रवर्धन प्रतिको अपेक्षा र चुनौती बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेको बुच्चाकोटमा बस दुर्घटना हुँदा 8 जनाको ज्यान गयो, घाइते 15 जनाको उपचार चल्दै 52 सालमा रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी, नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई, परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी प्रसंग। सरकारले पहिलो पटक विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय स्थापना गरेको छ। यसअघि विभिन्न निकाय र मन्त्रालय अन्तर्गत छरिएर रहने गरेको विज्ञान तथा प्रविधि सम्बन्धी नीति कार्यक्रम र गतिविधिलाई एकीकृत रूपमा संचालन गर्ने उद्देश्य सहित यो मन्त्रालय गठन गरिएको हो। नेपालले डिजिटल रूपान्तरण, अनुसन्धान तथा विकास, नवप्रवर्धन कार्यक्रम, कृत्रिम बुद्धिमत्ता, हरित प्रविधि तथा ज्ञानमा आधारित अर्थतन्त्रको लक्ष्य लिइरहेका बेला नयाँ विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय गठन हुनुलाई यो क्षेत्र सरकारको प्राथमिकतामा पर्न थालेको रूपमा विश्लेषण गरिएको छ। तर सीमित बजेट, जनशक्ति अभाव र संस्थागत संरचना निर्माणको चुनौती तथा अनुसन्धानलाई उत्पादन र सेवासँग जोड्नु चुनौतीपूर्ण छ। साथी महेश केवारीले वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाललाई विज्ञान प्रविधि तथा नवपरिवर्तन मन्त्रालय स्थापनाबाट अब के कस्तो अपेक्षा गर्न सकिन्छ भनेर सोध्नु भएको छ।
8: विज्ञान र प्रविधि सधैँ ओझेलमा परिराख्यो, हामीले धेरै ढिलोबाट मात्रै यसको आवश्यकता अथवा औचित्य बुझ्न थाल्यौं। अनुसन्धानका पाटो, अनुसन्धानबाट निस्किएका नतिजालाई व्यवस्थापन गर्ने तौर तरिका र त्यसलाई उद्योगसँग जोड्ने मार्गचित्र हुने हो, त्यसमा राज्य करिब करिब अलमल लिएको जस्तो देखिन्थ्यो। आज सम्बन्धमा विज्ञान र प्रविधिको विकास बिना चाहिँ विकाससँग जोड्न सकिँदैन भन्ने लागेर नै यो मन्त्रालय गठन भएको भन्ने चाहिँ मेरो बुझाइ छ।
2: यसमा पनि यो मन्त्रालयले कुन कुन काम गर्ने अपेक्षा गरिएको छ?
8: विज्ञान र प्रविधिको कुनै पनि विधामा काम गर्नुपर्छ भन्ने लाग्छ। कसरी चलाउने, त्यसको आधारमा के हुने, अरू मन्त्रालय अन्तर्गतका रहेका केही अनुसन्धानका विभागहरू छन् तिनीहरूलाई कसरी हेर्ने, विश्वविद्यालयलाई कसरी जोड्ने र विश्वविद्यालयमा हुने अनुसन्धान र नास्ट नार्क जस्ता जुन अनुसन्धान केन्द्रहरूका हुने गतिविधिलाई कसरी जोड्ने विधाका कुरा गर्ने हो भने नेपाली नागरिकले कुन कुन विधामा समस्या भोगिराखेका छन् ती समस्याका समाधान गर्नको लागि अनुसन्धानमा जोड्नुपर्ने हुन्छ। नेपालको प्राकृतिक स्रोत र साधनलाई हामीले उपयोग गर्न सकिराखेका छैनौं र त्यसलाई उपयोग गर्ने मोडालिटीमा कुन कुन विधामा हात हाल्ने भन्ने कुरा चाहिँ मलाई लाग्छ राष्ट्रिय योजना आयोगदेखि लिएर कृषि मन्त्रालय भयो, स्वास्थ्य मन्त्रालय भयो, इनोभेसनमा इन्डस्ट्रीसँग जोड्ने माहौल मार्फत उद्योग मन्त्रालयसँग अलिक बढी समन्वय गर्दै अघि बढ्नुपर्ने हुन्छ जस्तो लाग्छ।
2: अहिलेको समयमा चाहिँ अब मन्त्रालय बनि पनि सकेको छ, अब स्रोत साधनदेखि लिएर कस्ता चुनौतीहरू चाहिँ हुन सक्लान अहिले
8: यो माहौललाई विचार म्यानेजमेन्ट गर्नको लागि एउटा ठूलो चुनौती चाहिँ छ। तर अहिले हामीसँग आएको पुँजीगत बजेट अथवा विकास बजेटको 1% मात्रै छ, त्यो रकम आफैमा एकदम थोरै हो। त्यो अनुसन्धान नवप्रवर्धन अथवा विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय एक्लैले गर्छु भनेर हुँदैन। उद्योग र यो एकाडेमिक सेन्टर्सहरू अथवा युनिभर्सिटीहरू, रिसर्च सेन्टरहरू जोडिएर काम गराउनको लागि त्रिपक्षीय मन्त्रालयको भूमिका अलि बढी आवश्यक रहन्छ भन्ने देखिन्छ। वैज्ञानिकहरूले गर्न सक्ने अनुसन्धानलाई हामी सपोर्ट गर्छौं, त्यसको सपोर्टको लागि आवश्यक पर्ने पर्यावरण अथवा वातावरण हामी निर्माण गर्न सक्छौं। एउटा सोच विकास हुनुपर्छ पहिलो काम। कानूनी संरचनामा कसलाई के जिम्मा दिने हो, कसले के हेर्ने हो भन्ने कुरा चाहिँ मन्त्रालय पहिला निर्क्योलमा पुग्नुपर्छ भन्ने लाग्छ। उद्योगमा जोडिनको लागि चाहिने वातावरण चाहिँ नेपाल सरकारले मिलाइदिनुपर्छ।
11: प्रभावकारी रूपमा काम गर्न सक्यो भने विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमा चाहिँ कस्ता उपलब्धि पाउन सक्छौ?
8: हामीले गर्नुपर्ने भनेको धैर्यता हो। वैदेशिक पलायनबाट नेपाली वैज्ञानिकहरूलाई रोक्न सकिराखेका छैनौ। बाहिर बसेर म नेपाल फर्कन्छु भनिराखेकाहरूलाई पनि हामीले राम्रो वातावरण दिन सकिराखेका छैनौ। यो लेभलको पर्यावरण अथवा वातावरण निर्माण गर्छौं, तपाईँहरू धैर्य भएर काम गरिदिनुहोस् भन्ने एउटा आश्वासन सहित काम गरियो भने त्यसले युवाहरूलाई रिटेन्सन गर्दै उहाँहरूलाई केही सपोर्ट सिस्टम बनाउन सक्यौं भने चाहिँ उहाँहरूबाट केही न केही स्टार्टअप इण्डस्ट्रीहरू खुल्न थाल्छन्। केही चार पाँच वर्षको भित्रमा चाहिँ हामीले थुप्रै त्यस्ता नतिजाहरू प्रोडक्टहरू निकालेर बजारसम्म जोड्ने माहौल चाहिँ बन्छ र यो मन्त्रालयले त्यसको लागि राम्रो वातावरण बनाउने काम गर्न सफल हुन्छ भन्ने चाहिँ लाग्छ।
2: उहाँ हुनुहुन्थ्यो वरिष्ठ वैज्ञानिक तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व सचिव रविन्द्र ढकाल। फेरि पनि खबरकै सिलसिला, नेपाल ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा एजेट 20 गते शुरू भएको सुनवाई आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तर दिन अस्वीकार गरेको हो। अदालतको आदेशसँगै ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो पनि खुलेको छ। नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको तर्फबाट अख्तियार प्राप्त अध्यक्ष भवानी दाहाल समेतले राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको थियो।
3: शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नकली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन गरिएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन गरिएको छ। समितिका सदस्यमा मन्त्रालयका कानून उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुरूराज भट्टाई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीको भूमिका तथा जिम्मेवारी बाहेक आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको मन्त्रालयले जनाएको छ। वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढ़ाइएको हो।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
12: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
13: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
12: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। कैलाली गोदावरी नगरपालिका चारको बाढ़ीमा परे दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी न्यायिक परीक्षक योगेन्द्र तिमिल सेनाका अनुसार गोदावरी नगरपालिका चारकी 55 वर्षीय महेश्वरी धमला र 40 वर्षीय कल्पना साउदको ज्यान गएको हो। आज बिहान च्याउ खोज्न जंगलतर्फ गएका उनीहरू नदीमा बगेका हुन्। उनीहरूको शव वनदेवी मन्दिर पछाडि फेला परेको प्रहरीले जनाएको छ।
2: आज र भोलि कोशी प्रदेशको विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा अन्य क्षेत्रको एक दुई ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। आज दिउँसो पनि देशका केही थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। भोलि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा अन्य भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान छ। ठूलो पानी पर्न सक्ने सम्भावना भएका पहाड़ी क्षेत्रमा यात्रा गर्ने, नदी तथा खोला आसपास बसोबास गर्नेलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नेपाल नजिक आइपुगेको मनसून पनि भित्रने तर्खरमा रहेको छ।
3: शेयर बजार लगातार दोस्रो दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4 अंकले घटेर 2724.03 बिन्दुमा झरेको छ। म्यूचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 167 वटा कम्पनीका शेयर घटेकोमा 91 वटाका बढ़ेका छन्। यस्तै 13 वटा कम्पनीका शेयर भने गड़बड़ भएका छैनन्। आज कालिचोक हाइड्रो पावरको शेयर 10.66% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र ओपलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्सी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.90 अर्ब करोड़को कारोबार भएकोमा आज 342 वटा कम्पनीका 98,56,000 किता शेयर 4.34 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
2: सरकारले अध्यादेशबाटै भए पनि सनसेट ल ल्याएर जलविद्युत क्षेत्रको विकास गर्न उत्पादकले माग गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा रहेको बताउनुभयो। काठमाडौँमा आजदेखि शुरू भएको पानको 26 औं साधारण सभा तथा 8 औं अधिवेशनमा बोल्दै अध्यक्ष कार्कीले ऊर्जा क्षेत्रका विद्यमान समस्या समाधानको लागि सरकारले घोषणा गरेको सनसेट ल संसदको लामो प्रक्रियामा लैजानुभन्दा अध्यादेश मार्फत तत्काल कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो। ऐन निर्माणमा समय खर्च गर्दा ऊर्जा क्षेत्रको गति प्रभावित हुने उहाँको भनाइ छ। अध्यक्ष कार्कीले सरकारले ऊर्जा उत्पादनको महत्वाकांक्षी लक्ष्य लिएको भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गर्नुभयो। बजेटमा घोषणा भएका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न कानूनी तथा नीतिगत सहजीकरण आवश्यक रहेकोमा उहाँको जोड़ छ।
3: हप्ताको अन्तिम कारोबार दिन आज सुनको भाव तोलामा 5,300 रूपियाँले बढ़ेको छ। हिजो 5,100 रूपियाँले घटेको सुनको भाव आज 5,300 रूपियाँले बढ़ेर तोलाको 2,92,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,86,700 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 190 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,840 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जाल मार्फत तीव्र रूपमा लोकप्रिय बनेको कक्रोच जनता पार्टी सीजेपीले बेरोजगारी, शिक्षा प्रणालीका कमजोरी र सरकारी जवाबदेहिताका मुद्दालाई केन्द्रमा राख्दै देशव्यापी युवा विरोध अभियान शुरू गरेको छ। अभियानको शुरूआत स्वरूप हिजो पश्चिमी भारतीय शहर पुणेमा 100 विद्यार्थी र युवा समर्थकहरू भेला भएका थिए। यो कार्यक्रमले पछिल्ला दिनमा तीव्र गतिमा फैलिरहेको युवा आन्दोलनलाई थप ऊर्जा र गति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ। गएको हप्ता नयाँ दिल्लीमा पहिलो ठूलो सड़क प्रदर्शन गरेको सीजेपीले यसपटक सावित्रीबाई फुले पुणे विश्वविद्यालय परिसरमा र्याली आयोजना गरेको हो। प्रदर्शनकारीहरूले विभिन्न सार्वजनिक परीक्षामा देखिएका अनियमितता, बारम्बार हुने प्रश्नपत्र चुहावर तथा शिक्षा क्षेत्रमा देखिएको व्यवस्थापकीय कमजोरीको विरोध गर्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। आन्दोलनले आउँदा दिनमा देशका अन्य प्रमुख शहरहरूमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई राजनैतिक वृत्तले निकै चासोका साथ हेरिरहेको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज मध्यराती र भोलि बिहान हुने फरक दुई खेलमा दुई आयोजक टोलीको खेल छ। सह आयोजक क्यानाडाले राति पाउने 1 बजे बोस्निया एण्ड हर्ज गोभिनासँग खेल्दैछ भने भोलि बिहान आयोजक अमेरिकाको भेट 16 वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेसँग हुँदैछ। समूह बीको सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोभिनासँग क्यानाडाको टोरन्टो रंगशालामा खेल्दैछन्। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडा ले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकपमा 6 खेल खेल्दा एक खेल पनि जित्न सकेको छैन। दुवै पटकसम्म चरणबाट बाहिरिएको क्यानाडाले 6 दुई गोल गरेको छ। यस्तै बोस्निया एण्ड हर्ज गोभिनाकोले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। यसपटक बोस्नियाले 4 विजेता इटालीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पाराग्वे खेल्दैछन्। यो खेल अमेरिकाले लस एन्जलस रंगशालामा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। यसअघि गए राती भएको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिका र आज बिहान भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
2: र न्यूजील्याण्डका ब्याटर केन विलियमसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। यससँगै उनको 16 अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको छ। 35 विलियमसन अन्तर्राष्ट्रिय क्रिकेटमा न्यूजील्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने खेलाड़ी हुन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा 19,326 रन बनाएका छन्। केन विलियम्सले सन् 2016 24 अवधिमा 3 फर्मेटमा न्यूजील्याण्डको कप्तानी गरेका थिए। उनको कप्तानीमा टोलीले आईसीसी एकदिवसीय विश्वकपमा 2 फाइनल र 3 सेमीफाइनल खेल्यो। त्यस्तै सन् 2021 न्यूजील्याण्डले पहिलो आईसीसी विश्व टेस्ट च्याम्पियनशीपको उपाधि जितेको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: काभ्रेको गुच्चा कोटमा बस दुर्घटना, 8 ज्यान गयो, घाइते 15 उपचार चल्दै।
2: 52 रावल आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद थप। बाल सैन्य दुरूपयोग मुद्दामा सर्वोच्चद्वारा परमादेश जारी।
3: नवलपरासीको सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेपछि स्थानीय बासिन्दाद्वारा प्रतिकार, आवश्यक कदम चाल्ने सरकारका प्रवक्ता पोखरेलको भनाई। परराष्ट्र मन्त्री शिशिर खनालको चीन भ्रमण पर्सि आइतबारदेखि हुने।
2: भारतमा कक्रोच जनता पार्टीद्वारा देशव्यापी युवा विरोध अभियान शुरू, बेरोजगारी, शिक्षा क्षेत्र तथा सरकारी जवाबदेहिताका मुद्दा केन्द्रमा।
3: र विश्वकप फुटबलमा आज राति क्यानाडा र बोस्निया तथा भोलि बिहान अमेरिका र पाराग्वे खेल्दै केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6 शुक्लागंध KFM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डा किचा, दुलेगौडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै थिएन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: धुलेगौडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, धुलेगौडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98568285।
10: हजुर, दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
11: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आठ तनहुँ।
13: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
14: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
16: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
13: है, ब्रिजेश ज्वेलर्स।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-5773।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT, सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
4: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
4: सम्पर्क मोबाइल 98570065119 र 98694557056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463823811।
6: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश 2, स्याङ्जा।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।

0: को इंटरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो। घटना दुर्घटना
3: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गणपति समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। डीपी राजमार्गको बुच्चाकोटमा बस दुर्घटनामा 7 जनाको ज्यान गयो, 17 जना घाइते। 31 वर्ष अघिको राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। भारतीय सीमा सुरक्षा फोर्स एसएसबी नेपाली भूमि सुरक्षामा प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार। परराष्ट्र मन्त्री खनाल आइतबार बेजिङ जाँदै। व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो। 25 वर्षमा प्रवेश गरेको अवसरमा पोखरा रेलद्वारा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न। दिनमा 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल चलाउने बाल बालिका मानसिक रोगको उच्च जोखिममा। र फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडा र बोस्निया एण्ड हर्जगोभिनिया खेल्दै। समाचार विस्तारमा सुन्नुहोस्। बनौताबाट रोसी 8 खार्पाचोक जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटना हुँदा घाइते भएका 17 जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। नमबुद्ध 2 सेल्फी डाँडामा रोसी जान लागेको 2398 नम्बरको बस दुर्घटना हुँदा 7 जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट निकालिएको छ। यस्तै घाइते 17 जनाको उद्धार गरी धुलीखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ। मृतक र घाइतेको पूरा विवरण आइसकेको छैन। दुर्घटनामा कम्तीमा 7 जनाको मृत्यु भएको जनाइएको छ। भारतीय सीमा सुरक्षा फोर्स एसएसबी नेपाली भूमि सुस्तामा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। आज बिहान 7 बजे सुस्ता गाउँपालिका 5 स्थित थारू टोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले हो हल्ला गर्दै आफ्नै भूमि जान भनेका थिए। नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न 17 जेठमा एसएसबी नेपाली भूमि प्रवेश गरेपछि यस क्षेत्रलाई नेपाली र भारतीय दुवै पक्षले थप निगरानीमा राखेका छन्। खेतमा काम गरिएको स्थानीयले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै भारतीय सुरक्षाकर्मीलाई फर्कन भनेका थिए। स्थानीयसँग केही समय सामान्य वाद विवाद गरेपछि एसएसबी भारततर्फ नै लागेका थिए। पश्चिम नवलप्रासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले नियमित गस्तीमा रहेको भारतीय सुरक्षाकर्मीको टोली सीमा नजिकै पानी जमेकाले त्यसलाई पार गर्न नेपालतर्फ आएको बताउँदै भन्नुभयो, तर लगत्तै नेपाली सुरक्षाकर्मी पुगेपछि सुस्ताको अवस्था सामान्य रहेको जनाइएको छ। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जायसवालले आज बिहान भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखेपछि स्थानीयले भारततर्फ जान र आफ्नो भूमिमा प्रवेश नगर्न भनेपछि केही समय विवाद भएको र पछि दुवै पक्षका सुरक्षाकर्मीको पहलमा समस्या समाधान गरिएको जानकारी दिनुभयो। विगत 31 वर्ष अघि सिफारिश भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग राहुल आयोगको प्रतिवेदन 2052 सरकारले कार्यान्वयनमा लैजाने भएको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शिरोधारी गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो। बैठकले सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख लगत राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषद बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्री परिषदको निर्णयसँगै 2021 सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वटा वडामा अतिक्रमण भएको सम्पूर्ण 1859 रूपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने बाटो खुलेको छ। साथै उल्लेखित सार्वजनिक तथा सरकारी जग्गाका अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाने हुनु भएको छ। चिनिया विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल जेठ 31 गते बेजिङ जाँदै हुनुहुन्छ। बेजिङ बसाईका क्रममा समकक्षी वाङ यी लगायत चीनिया अधिकारीहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल बेजिङ स्थित नेपाली दूतावासले आयोजना गरेको लगानी सम्मेलनमा सहभागी हुने र चीनिया व्यवसायीसँग अन्तर्क्रिया समेत गर्नुहुनेछ। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रपतिका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्र मन्त्री खनालको यो तेस्रो विदेश भ्रमण हो। राष्ट्रपतिको सरकार बनेपछि चीन आफ्ना परियोजनाहरू कसरी अगाडि बढ्छ भनेर सशंकित भइरहेको बेला परराष्ट्र मन्त्री खनालको भ्रमण हुन लागेको हो। चीनिया महत्वाकांक्षी परियोजना बीआरआई कार्यान्वयनको फ्रेमवर्कमा हस्ताक्षर भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकिरहेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजू राणाको उपस्थितिमा गत वर्ष बेजिङमा दुई मुलुकबीच बीआरआई कार्यान्वयन गर्न त्यसको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। चीन बीआरआई कार्यान्वयन होस् भन्ने पक्षमा छ, तर भू राजनैतिक जटिलताका कारण लामो समयदेखि बीआरआई परियोजना कार्यान्वयन भएको छैन। सम्पत्ति शुद्धिकरण कसुरमा 26 अर्ब 63 करोड़ भन्दा बढ़ी बिगो दावी गर्दै मुद्दा चलाइएका व्यवसायी दीपक भट्टको विशेष अदालतमा बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयान लिएको थियो। शुक्रबार भट्टको बयान पूरा नभएपछि पुनः सोमबार पनि निरन्तर हुनेछ। बयान सकिएपछि थुनचेक हुनेछ। त्यस्तै प्रतिवादी सुलभ अग्रवालको बयान शुक्रबार स्थगन गरिएको छ। बयानकै क्रममा उहाँ अस्वस्थ भएपछि बयान स्थगन गरिएको हो। अग्रवाललाई पनि न्यायिक हिरासतमा पठाइएको छ। अग्रवालको बयान स्थगन भएपछि दिउँसो 31 बजेबाट भट्टको बयान शुरू गरिएको थियो। सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका संचालक सुलभ अग्रवाल र शंकर लाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ। सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर 55 को अध्यक्ष हुनुहुन्छ। हिमालयन री इन्सुरेन्स सहितका कम्पनीहरूको रकम दुरूपयोग गरेर सम्पत्ति शुद्धिकरण गरेको कसुरमा उहाँहरू विरूद्ध मुद्दा दर्ता भएको हो। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गर्न दीपक भट्टलाई चैत 19 पक्राउ गरिएको थियो। शंकर ग्रुपका संचालक सुलभ अग्रवाल चैत 22 पक्राउ पर्नु भएको थियो। मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धिकरण बापत 26 अर्ब 63 करोड़ 27 लाख 71 हजार 59 पैसा बिगो दावी गरिएको छ। अदालतमा पेश भएको अभियोग पत्र अनुसार आर्थिक वर्ष 74-75 आफ्नो स्वामित्वमा रहेको घर तथा जग्गाको पुनः मूल्याङ्कन गरी थप 35 करोड़ 68 लाख 86 हजार 23 पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ। निजामती सेवामा दलीय ट्रेड युनियन खारेज गर्ने अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश हुनुपर्ने मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश डाक्टर नहकुल सुविदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल संलग्न संवैधानिक इजलासले शुक्रबार आज यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई खारिज गरेको छ। संविधानले ट्रेड युनियन खोल्ने, सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूति गरे पनि सरकारले अध्यादेश मार्फत रोक लगाएको दावी गर्दै निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले गत वैशाख 25 गते सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो। यसअघि सर्वोच्चले वैशाख 28 गते तत्कालका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अल्पकालीन अन्तरिम आदेश निरन्तरता दिने वा नदिने विषयमा सरकार र रिट निवेदक बीच शुक्रबार संवैधानिक इजलासमा छलफल भएपछि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। यसअघि तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद भुयाल, विनोद शर्मा र सारंग सुवेदीको संवैधानिक इजलासले छलफलबाट एउटा निष्कर्ष नआएसम्म अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हाम्रो मोबाइल पसल दुलेगौंडामा
17: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलक को व्यवस्था।
16: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
16: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
18: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
20: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
21: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
22: सम्पर्क 0564142121, मोबाइल 9856035921।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर। जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तरण दिनुहोस्। स्टिल टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा।
0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
0: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
0: मोबाइल 9856043952 र 9806656586।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीको संलग्नताका सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णयअनुसार समिति गठन भएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकतामा समिति गठन भएको हो। समितिका सदस्यमा मन्त्रालयका उपसचिव गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिएको जनाइएको छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना मागिएको छ। सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमालेबीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनैतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन। प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागि हो। नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्ण चन्द्र देवकोटाका अनुसार 31.97 अर्ब रूपियाँको चालू बजेट ल्याएको गण्डकी प्रदेश सरकारले झण्डै त्यत्रै आकारको बजेट ल्याउने क्रियाकार्य गरिएको छ। मन्त्रालयहरूलाई झण्डै झण्डै 29 अर्बको सिलिङ लिएको भए पनि बजेटको आकार चालुकै हारिमा पुग्ने नेताहरूको भनाइ छ। सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने असार 1 गते बजेट ल्याउने अन्तिम तयारी भइरहेको छ। बहुवर्षीय र स्रोत सुनिश्चितता भएका योजनामा वहन गर्नुपर्ने दायित्वका बीच दीर्घकालीन महत्व र आवश्यकताका आधारमा बजेट हाल्नुपर्नेमा सांसदहरूकै रूचि अनुसारका योजना आउने निश्चित जस्तै देखिएको छ। अघिल्लो वर्षमा प्रत्यक्ष र समानुपातिक सत्तापक्ष र प्रतिपक्ष सांसदका बीच फरक फरक बजेट दिने गरिएको भए पनि आगामी बजेटमा दामासा हिसाबले बाँडिएको हो। 36 निर्वाचन क्षेत्र रहेको गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदलाई बहुवर्षीय ठेक्का लगाउन सकिने गरी 1 करोड़ रूपियाँ बराबरको योजना दिन भनिएको छ। त्यो बाहेक सबै सांसदलाई 2 करोड़ 80 लाख रूपियाँ भित्रको योजना ल्याउन भनिएको हो।

0: भीमहाट नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य असार एक गतेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले आज सूचना जारी गर्दै कसेनी घाट, सिस्नेरी घाट, दबल्याङ घाट, झकास घाट, गेरुवा घाट लगायत अन्य सबै घाटमा असार एक गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने जनाएको हो। प्रमुख प्रशासकीय अधिकृत सुभाकर पोखरेलद्वारा जारी सूचनामा उक्त मितिपछि नदीजन्य पदार्थ उत्खनन वा संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने उल्लेख छ। त्यसै गरी पूर्व स्वीकृति लिएर विभिन्न स्थानमा स्टक गरिराखिएको नदीजन्य पदार्थ असार मसान्तभित्र नगरपालिकाबाट स्टक प्रमाणित गराउनु पनि व्यवस्था गरिएको छ। गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव ऋषि राज आचार्यले प्रदेशभित्र रहेका संचार माध्यमको सबलीकरणका लागि बजार व्यवस्थापनको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गतको प्रेस र स्टार कार्यालयद्वारा आज पोखरामा आयोजित बजार व्यवस्थापन तथा विज्ञापन कला तालिमको समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै आचार्यले भन्नुभयो, संचार क्रियालाई आर्थिक रूपमा सबल बनाउन र दिगो रूपमा टिकाउन दक्ष बजार व्यवस्थापनको खाँचो छ। यस्ता प्रकृतिका तालिमहरू मागका आधारमा जिल्ला तहसम्म लैजान आवश्यक छ। उहाँले गण्डकी प्रदेश सरकारले वार्षिक 50 लाख रूपियाँ भन्दा बढ़ी रकम लोक कल्याणकारी विज्ञापनको लागि विनियोजित गर्दै आएको स्मरण गराउँदै संचार माध्यमले सरकारी सहयोगका अतिरिक्त निजी क्षेत्रसंघको सहकारलाई अझ मजबूत बनाउन पर्नेमा जोड़ दिनुभयो। कार्यक्रमका अध्यक्ष एवं प्रेस स्टार विमला भण्डारीले वस्तु तथा सेवालाई उपभोक्तासम्म पुर्याउन संचार माध्यमले उद्यमी र व्यवसायबीच पुलको काम गर्ने धारणा राख्नुभयो। मीडियाका लागि विज्ञापन अक्षिण हो, भण्डारीले भन्नुभयो, उद्यमी व्यवसायले विज्ञापनलाई फजुल खर्च नभई लगानीका रूपमा लिनुपर्छ, जसले स्वदेशी पुँजीलाई स्वदेशमै राख्न मदत गर्छ। उहाँले अबका संचार माध्यमले परम्परागत शैलीलाई त्याग्दै डिजिटल मार्केटिङ र एआई जस्ता आधुनिक प्रविधिलाई आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभयो। आगामी वर्षहरूमा पनि बजार व्यवस्थापक लक्षित यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले गर्नुभयो। कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केबी राणा, पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पोखरा उद्योग वाणी संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धचार्यले समकालीन समयमा संचार क्षेत्रले संकट भोगेको बारेमा चर्चा गर्नुभयो। निजी क्षेत्र शिथिल भएको वर्तमान अवस्थामा सरकारले विज्ञापन कटौती गर्ने नीति लिँदा समग्र मीडिया क्षेत्र संकटको भूमिरीमा फँसेको भन्दै राज्यको ध्यान आकर्षण गराउनु भयो। तालिममा कान्तिपुर मीडिया ग्रुपका सीईओ महेश्वर, सफल मीडिया हाउस प्रणालीका अध्यक्ष एवं प्रमुख दुर्गा प्रसाद मगाई र आईटी इन्जिनियर विवेक घिमिरेले सहजीकरण गर्नुभएको थियो। मुस्ताङमा यात्रुवाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानी पौवाबाट पोखरातर्फ आउँदै गरेको G2KR3 नम्बरको बसले थाजाङ गाउँपालिका 2 कोखे ठाँटी नजिक टुकुचेतर्फ जाँदै गरेको G7P5020 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थाजाङ गाउँपालिका 1 टुकुचे निवासी 28 वर्षीय प्रमाण थकालीको प्रदेश अस्पताल जोमसोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीकारले मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिनुभयो। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पोखरामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न भएको छ। संस्था स्थापनाको 25 वर्ष प्रवेश गरेको अवसरमा वर्षभरि गरिने 25 कार्यक्रम मध्ये तेस्रो कार्यक्रमको रूपमा कास्की जिल्लामा कार्यरत 25 ठूलो कारोबार गरिएको सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको सहभागितामा नीति सम्वाद गोष्ठी गरिएको हो। गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालय पोखराका निमित्त रजिस्ट्रार नारायण प्रसाद ढकालले सहकारी क्षेत्रमा विद्यमान नीतिको उच्चतम प्रयोग र अभ्यास गर्दै अप्ठ्यारा परेको नीतिलाई अन्तर सम्वाद गर्दै संशोधनको बाटोमा अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष रूद्रकुमारी गुरूङको अध्यक्षतामा भएको नीति सम्वाद गोष्ठीमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बज्जी कुमार गोरागाईले वर्तमान सहकारीको अवस्था, नीतिगत चुनौती र भावी गन्तव्यबारे पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरूङले सहकारी संस्थाहरूको असल अभ्यास व्यवस्थापनले लिनुपर्ने रणनीति बारेमा सहजीकरण गर्नुभएको थियो। नीति सम्वाद कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठको सहजीकरणमा निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकाल, बैंकको सीईओ बद्री कुमार गोरागाई, जिल्ला सहकारी संघ लिमिटेड कास्की अध्यक्ष दीपक राज बास्तोला, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष शेरबहादुर कार्की, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहन अधिकारीले प्यानेलिस्टको रूपमा नीतिगत र संरचनागत अस्पष्टताको बारेमा कानूनमा सुधार गर्नुपर्ने, अभियानका तर्फबाट सच्याउनुपर्ने विषयहरूको बारेमा आफ्नो धारणा राख्नुभयो। कार्यक्रममा सहभागीहरूको तर्फबाट गेहेन्द्रेश्वर कोइराला, डम्बर बस्नेत, गणेश बहादुर थापा, विष्णु अधिकारी, महेन्द्र अधिकारी लगायतले बोल्नु भएको थियो। संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गुरूङले स्वागत र मुख्य प्रबन्धक मिलन ढकालले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। गोष्ठीमा 8 समूह मार्फत प्राप्त सुझावहरू समेटेर सहकारी अभियान स्वदेशी संस्थाहरू र नियामक निकायको तर्फबाट गर्नुपर्ने 10 प्रतिबद्धता समेत घोषणा गरेको संस्थाका सूचना अधिकारी मिलन ढकालले बताउनुभयो। शेयरबजार लगातार दोस्रो दिन घटेको छ। शेयरबजार परिसूचक नेप्से आज 4 घटेर 2724.03 बिन्दुमा झरेको छ। आज म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन्। आज 167 कम्पनीका शेयर घटेकोमा 91 बढ़ेका छन्। यस्तै 13 कम्पनीका शेयर भने गडबड़ भएका छैनन्। आज कालिचोक हाइड्रो पावरको शेयर 10.66% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रो पावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटी पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.90 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 98,56,000 किट्टा शेयर 4.34 अर्ब रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियामा भएको 1 लामो अध्ययनले दैनिक 2 भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। 12-18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले 1 मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट एमसीआरआईको प्रतिवेदनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस प्रतिवेदनले मेलर वनमा 9-19 वर्ष उमेर समूहका झण्डै 1,200 सहभागीको बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआईले सन् 2025 16 मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्ध लगाउनु अघि तथ्याङ्क संकलन गरेको जनाएको छ। खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति सह आयोजक क्यानाडाले र बोस्निया एण्ड हर्जोगोभिनासँग खेल्दैछ। समूह बीको यो खेल क्यानाडाको टोरन्टो रंगशालामा नेपाली समयअनुसार राति 12:15 शुरू हुनेछ। प्रतियोगितामा दुवै टोलीको यो पहिलो खेल हो। अन्तर्राष्ट्रिय फुटबल र विश्वकपमा क्यानाडा र बोस्नियाको यो पहिलो भेट हुनेछ। क्यानाडाले लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि सन् 1986 र सन् 2022 विश्वकपमा सहभागी भएको क्यानाडा अहिले आयोजकका रूपमा सिधै छनौट भएको हो। क्यानाडाले अहिलेसम्म विश्वकप 6 खेल खेल्दा 1 खेल पनि जित्न सकेको छैन। दुवै पटक समूह चरणबाट बाहिरिएको क्यानाडाले 6 2 गोल गरेको छ। यस्तै बोस्निया एण्ड हर्जोगोभिनाले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। यसअघि बोस्नियाले सन् 2014 पहिलो पटक विश्वकप खेलेको थियो। त्यति बेला बोस्नियाले 1 जित्दै र 2 हार्दै समूह चरणबाटै बाहिरिएको थियो। यसपटक बोस्नियाले 4 विजेता इटलीलाई पेनाल्टी सुटआउटमा हराउँदै विश्वकपमा छनौट भएको हो। फिफा विश्वकपमा भोलि बिहान आयोजक अमेरिका र पारागे खेल्दैछन्। यो खेल अमेरिकाको लस एन्जलस रंगशालामा नेपाली समयअनुसार 7:15 शुरू हुनेछ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। बीपी राजमार्गको बुच्चाकोटमा बस दुर्घटनामा 7 ज्यान गयो, 17 घाइते। 31 अघिको राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। भारतीय सीमा सुरक्षा फोर्स एसएसपी नेपाली भूमि सुस्तामा प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार। परराष्ट्रमन्त्री खनाल आइतबार बेजिङ जाँदै। व्यवसायी दीपक भट्टा र सुलभ अग्रवालको बयान सकिएन, न्यायिक हिरासतमा पठाइयो। 25 प्रवेश गरेको अवसरमा पोखरा रोयलद्वारा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न। दिनमा 2 भन्दा धेरै सामाजिक सञ्जाल चलाउने बालबालिका मानसिक रोगको उच्च जोखिममा। र फिफा विश्वकप फुटबलमा आज राति सहायक क्यानाडा र बोस्निया एण्ड हर्जोगोभिना खेल्दै। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
5: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको सावा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मसान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी सावा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
6: ओइ वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
12: तर महँगो होला नि?
11: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
13: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
13: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
14: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 9560228938 र 9908822938।
15: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय

0: जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
1: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
2: रसु बेबील्यान्ड शुक्ला गण्डकी सार दुलेगौडा।
0: मोबाइल 9856055770।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनु पर्छ है।
4: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: आज पनि खाना काँच्छ होइन कहाँ जान्छु कि तिम्रो ध्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ गतिलो सामान किनेर ल्याउने भए पो
0: ए मेरी तित गरेली त्यसरी नरिसाउन बरु भन न किचनको सामान किन्नु कहाँ जाने
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
3: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक एस तनहु सेवा हस्पिटल गुलेगौडा बिपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बिपी चोक तनहु फोन 065-4-14-377 मोबाइल नम्बर 98-5-60-44-343
5: दाजु बिहेको दिन त आइसक्यो त फ्रुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ अरू टेलर जस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98-4-61-80-29 दमौली शाखाको लागि सम्पर्क 98-0-67-13-425
9: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
10: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
9: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्डै सजिलो हुने भयो अब त
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडि पट्टि
10: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
11: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
9: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98-4-61-16-878 98-2-35-52-7-63
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
13: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ

0: कनेक्टेड गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 8 बज्यो।
5: जी नोटेटाङ जी मिठो जिंगु मातृभाषा सट्टाङ शुक्रबार बोहनी च्याउ बजे। झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी साथ पेटा अनुरुद्ध सुबया।
6: सकिस्ता जोजलपा जी ज्ञान नारायण श्रेष्ठ ख
5: जी बिन्दु श्रेष्ठ ख
7: जी राजेन्द्र श्रेष्ठ ख
8: जी इन्दु श्रेष्ठ ख
6: मातृभाषा आवाजको आवश्यकता आजको आदिवासी जनजाति पहिचान। आज हामी सदाको शुक्रबार बेलुकी 8 बजेको नेपाल भाषाको कार्यक्रम भन्दा भिन्न तरिकाले कार्यक्रम प्रस्तुत गर्दैछौ। कार्यक्रम प्रस्तुतता म ज्ञान नारायण श्रेष्ठ,
5: म रीता बिन्दु श्रेष्ठ,
7: म राजेन्द्र श्रेष्ठ,
8: म इन्दु श्रेष्ठ।
6: जिन नुवाटा अब जिमिटौं ठौ भ्याय ढ्याउ नपाई श्रृंखला छिपौं सकसला आप आप लसकुसड।
5: म पनि बोल्छु अब हाम्रै आफ्नो मातृभाषामा भन्ने श्रृंखलामा तपाईँहरू सबैलाई धेरै धेरै स्वागत छ।
6: ठो ज्याजा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपङ सहकार्य यहाँली डकाउ ख ठो कार्यक्रम सकने शुक्रबार बोनी च्याउ बजे शुक्ला गण्डकी एफएम गुनेको दशमलव खु मेगा हजुर प्रसारण ज्याचुन्न।
5: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीसँग सहकार्य गरेर तयार गरिएको हो। यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रसारण हुन्छ।
6: रेडियो ध्वनि तरंग नपा शुक्ला गण्डकी FM.com जिमी पात्र र नेपाली पात्र एफ सिंह वालिन जीवन विश्व राङ्गालिने फेना रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेको थपला खु मेगा हज र शुक्ला गण्डकी च्वाटी युट्युब च्यानल न छिपुसु मालुम बेलाई ठो कार्यक्रम गेन फेना ठो ज्याजय प्रायोजक असीम अस्मी फेन्सी स्टोर्स शुक्ला गण्डकी पेउ दुलेगुडा ख थाना फेन्सी काप सम्बन्धी सकटाङ ओस मोड हेवाई लुना छप उहाँली स्वाडिस।
5: रेडियो ध्वनि तरंगसँग शुक्ला गण्डकी FM.com हाम्रो पात्रो नेपाली पात्रो एप्समा गएर पनि हामीलाई विश्वभरिबाट सुन्न सकिन्छ। रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज र शुक्ला गण्डकीमा लेखिएको युट्युब च्यानलबाट पनि यहाँहरूले खोजेको बेलामा यो कार्यक्रम सुन्न सक्नुहुन्छ। यस कार्यक्रमको प्रायोजक असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा हो। यहाँ विभिन्न फेन्सी कपड़ा सुपथ मूल्यमा पाइन्छ।
6: भा संस्कृति संरक्षण र प्रवर्धन यात्रा शुक्ला गण्डकी नपाङ सहकारले ठो ज्यादा डकाउ ख
5: भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाएको हो।
6: ठोस्या छको हप्ता नपाए ज्याझै छिपुङ आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद ए आयोजनाई आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी ए छको हप्ता नेनु तले सञ्चालन जीव रेडियो भाषा कक्षा तालिम ए जीव ज्या सम्बन्धी खाँग यहाँ डिल थङ आदिवासी जनजाति ए मसिका र नेपाल ए सन्दर्भ ए आदिवासी जनजाति बारे ए खाँटेटा दिगाचङ यहाँली साथ बेटा इनापयाचङ।
5: यो भन्दा एक हप्ता अघिको कार्यक्रममा आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदको आयोजनामा सम्पन्न एक हप्ता 7 दिनसम्म सञ्चालन भएको रेडियो भाषा तालिममा भएका प्रशिक्षणको बारेमा सुनेर साथ दिनुभयो। आज आदिवासी जनजातिको परिभाषा परिचय र नेपालको सन्दर्भमा आदिवासी जनजातिको बारेमा प्रसारण हुँदैछ। सबैले सुनेर साथ दिनुहुन अनुरोध छ।
6: आदिवासी जनजाति ढाउ नोगु राष्ट्र वा राज्य सीमाङ्कन जेउसा आपा आपा नपा मसिगा छगु निश्चित भौगोलिक क्षेत्र ए ठ्याब्या छ्वेली बुवाचुङ पुङ्रा ठगुटुङ भ्या परम्परागत रीतिरिवाज विशिष्ट सांस्कृतिक पहिचान सामाजिक संरचना स्वाटु वा मचाटु इतिहास डौ समुदाय धैना
5: आदिवासी जनजाति भन्नाले आधुनिक राष्ट्र वा राज्यको सीमांकन हुनुभन्दा धेरै पहिलेदेखि कुनै निश्चित भौगोलिक क्षेत्रमा बसोबास गर्दै आएका र आफ्नै मातृभाषा परम्परागत रीतिरिवाज विशिष्ट सांस्कृतिक पहिचान सामाजिक संरचना लिखित वा अलिखित इतिहास भएका समुदायलाई जनाउँछ।
6: आदिवासी जनजाति ए मु विशेषता मसिका ठङ्गे द नेपालले कानून वा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन नेदरङ पी गाउ न आदिवासी जनजाति ढाउ ठगुटुम भए परम्परागत रीतिरिवाज विशिष्ट सांस्कृतिक पहिचान सामाजिक संरचना च्वाटु र मच्वाटु इतिहास डौ समुदाय जनना
5: नेपालको कानून अर्थात आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन 2058 आदिवासी जनजाति भन्नाले र आफ्नै मातृभाषा परम्परागत रीतिरिवाज विशिष्ट सांस्कृतिक पहिचान सामाजिक संरचना लिखित वा अलिखित इतिहास भएको जाति वा समुदायलाई परिभाषित गरेको छ।
6: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ सन्धि नम्बर 76 खुइनेउ न न ठाने परिभाषित याउ खा अनुसार टुङ आदिवासी जनजाति जनाटु ड
5: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 पनि माथि उल्लेख भएका परिभाषा अनुसारका जनजातिलाई नै आदिवासी जनजाति जनाउँछ।
6: नेपाली सन्दर्भ ये नेपाल देश आदिवासी जनजाति ए जनसंख्या कुल जनसंख्या ए तुलना ये छुई गाउँ प्रतिशत आपा ड स्वीकृत जाराचुङ आदिवासी जनजाति संख्या खुयु ड
5: नेपालको सन्दर्भमा आदिवासी जनजातिहरूको जनसंख्या कुल जनसंख्याको झण्डै 35% भन्दा बढ़ी रहेको छ। स्वीकृत आदिवासी जनजातिको संख्या 60 छ।
6: नेपाली आदिवासी जनजातीय सामाजिक आर्थिक अवस्था आधारै गाउँ समूह वर्गीकृत यहाँ ड
5: नेपालका आदिवासी जनजातिको सामाजिक आर्थिक अवस्थाको आधारमा 5 भागमा वर्गीकरण गरेको छ।
6: नौ आधार लोपोन्मुख राउटे कुसुन्डा बनकरिया आदि अति सीमान्तकृत चेपाङ सतार थामी आदि सीमान्तकृत मगर तामाङ थारू आदि सुविधा वञ्चित सुनुवार जिरेल आदि उन्नत जस्तै नेवार थकाली अधिकार र मान्यता विश्वभरि आदिवासी जनजातीय हकित संस्कृति संरक्षण याउ लागि संयुक्त राष्ट्र संघ राष्ट्रसंघीय आदिवासी अधिकार घोषणा पत्र जारी याटुट ठोङ आदिवासी पुन्टा ठौ भूमि अधिकार सांस्कृतिक अभ्यास सुशासन ये अधिकार सुनिश्चित याटुट
5: अधिकार र मान्यता विश्वभरका आदिवासी जनजातिको हक हित र संस्कृतिको संरक्षणका लागि संयुक्त राष्ट्र संघले संयुक्त राष्ट्र संघीय आदिवासी प्रतिष्ठान अधिकार घोषणा पत्र जारी गरेको छ। यसले आदिवासीहरूलाई आफ्नो भूमिमाथिको अधिकार सांस्कृतिक अभ्यास स्वशासनको अधिकार सुनिश्चित गरेको छ।
6: थप जानकारी वा नेपाल देशै सूचीकृत जाचुङ आदिवासीय सूची श्वेटा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानीय आधिकारिक स्रोत स्वेफिना
5: थप जानकारी वा नेपालमा सूचीकृत भएका जनजातिको सूची हेर्न आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आधिकारिक स्रोतमा हेर्न सकिन्छ।
6: आतले छिपुसुङ आदिवासी ढाउ छुख ठोए मसिका सामाजिक र आर्थिक अवस्था आधारित गाउँ वर्ग वर्गीकरण यौ र उखी छुछु जाति परिजन ढाउ न्याडिल आपा आपा सुभाय मिको हप्ताए ठङ्गेटु खा कैली वेगा
5: अहिलेसम्म तपाईहरूले आदिवासी जनजाति भनेको के हो यसको परिचय सामाजिक र आर्थिक अवस्थाको आधारमा 5 वर्गमा वर्गीकरण गरेको कुरा र आदिवासी जनजातिको हक हित र संस्कृतिको संरक्षणका लागि संयुक्त राष्ट्र संघले संयुक्त राष्ट्र संघीय आदिवासी अधिकार घोषणा पत्र जारी गरेको कुरा सुनेर साथ दिनुभएकोमा हार्दिक धन्यवाद। अर्को हप्तामा यस्तै कुरा लिएर आउँछौ। नेपाल भाषा बोल्न जागा हौ।
6: नेपाल भाषा जागा जेन्नु
5: सुवाया जोगलोपा।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: अर्लीको आवासीय मावि खैरेनी टारमा कक्षा 11 भर्ना खुल्यो।
4: एसईई 2082 4GPA ल्याउन सफल सुगम पोखरेल सँगै 98% विद्यार्थी उत्तीर्ण गराउन सफल अर्लीको आवासीय माध्यमिक विद्यालय खैरेनी टारमा भर्ना खुल्यो। शैक्षिक सत्र 2082-83 को लागि होटल म्यानेजमेन्ट, म्यानेजमेन्ट कम्प्युटर साइन्स, एजुकेशन विषयहरूमा कक्षा 11 भर्ना खुलेको सम्पूर्णमा सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
4: अंग्रेजी माध्यममा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्ययन अध्यापन गराइने,
3: जिहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: पर्याप्त खेल मैदानको व्यवस्था,
3: शुद्ध तथा चिसो तातो खाने पानीको व्यवस्था,
4: सुविधा सम्पन्न प्रयोगशालाको व्यवस्था,
3: न्यूनतम शुल्कमा यातायातको व्यवस्था,
4: उचित पुस्तकालयको व्यवस्था।
3: थप जानकारीको लागि सम्पर्क
4: अर्नीको आवासीय माध्यमिक विद्यालय शुक्ला गण्डकी 7 खैरेनी टार तनहु।
3: सम्पर्क नम्बर
4: 0655711195, मोबाइल 98506062112 र 98460181871।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
6: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौंडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।
8: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
9: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
6: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
6: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
6: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
6: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
10: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
6: मोबाइल नम्बर 98261052067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
11: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
6: है ब्रिजेश ज्वेलर्स।
12: खैरानी माध्यमिक विद्यालयमा कक्षा एघारमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
13: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
12: खैरानी माध्यमिक विद्यालयमा कक्षा एघारमा कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी छ, फोन नम्बर 0965702039, मोबाइल 9956603636।
14: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
17: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
18: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
17: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
18: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
19: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
13: बाल विद्या मन्दिर मावि BBM शुक्ला गण्डकी 4 दुलेगौडामा कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना। शुक्ला गण्डकी नगरपालिकामा होटल व्यवस्थापन विषय अध्यापन गराउने पहिलो विद्यालय बाल विद्या मन्दिर मावि BBM मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषयमा कक्षा 11 मा नयाँ भर्ना खुल्यो। एसईई 2081 मा संस्थागत तर्फ तनहुमै उत्कृष्ट नतिजा ल्याउन सफल प्रदेशकै केन्द्रबिन्दुमा रहेको यस विद्यालयमा नयाँ भर्ना चलिरहेको छ।
20: भर्ना फारम वितरण भइरहेको छ, समयमा नै सम्पर्क गर्नुहोला।
21: अन्य जानकारीको लागि बिहान 6 बजेदेखि अपराह 5 बजेसम्म विद्यालय प्रशासन कार्यालय वा फोन 0654142585, 9560534497 र 9560534485 सम्पर्क गर्नुहोस्।
22: प्रधान अध्यापक बाल विद्या मन्दिर माध्यमिक विद्यालय BBM शुक्ला गण्डकी 4 दुलेगौडा।
23: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! डरा ढेर त्यस्तै, लोभर ढेर त्यस्तै, सोफा, पर्दा, कार्पेट ढेर सबै त्यस्तै।
24: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक्क छ?
23: त्यसो नहुने मरी, म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
24: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
25: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
26: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बिपी चोक,
25: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0965702625, मोबाइल 9856338, 9641656058।
27: मेरिया मैनी, कस्तो राम्रो गहना!
28: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
27: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
25: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
24: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
25: शुद्ध सुन तथा चाँदीका गर गहना,
27: छापावाला सुनचादीका घर गहना,
25: राशि अनुसारका पत्थर,
27: कम्प्युटर तौल प्रविधि,
25: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
27: बिना रसायन 24 क्यारेटका घर गहनाको लागि सम्झने पर्ने ठाउँ,
25: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
27: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229,
25: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।

0: दिए भो के के भो
1: भन्नु भने यहाँलाई कत्रो पीडा भइरहेछ
0: मेरो पनि एउटा कुरो छ क्या दिदी एकछिन क्या
1: चौधरीमा एउटाले भेट्नु बोलाएर आउँदै आन
0: चौधरीमा
1: होइन मलाई झुक्क्याउने यही बजिया रोक्यो कि क्या हो पग्ला यस्तो भरे घर त आउला नि कम्ता चित्त दुखेको छ
2: अब त एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
3: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
2: मैले तिम्रो लागि भनेर चन्डिकालिका सुन चाँदी पसलमा बनाएको नि
3: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
2: पुराना गरगहनासँग नयाँ साथ फेर
3: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
2: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 9855602609
4: With mission into the future of learning.
5: Diamond Mavi Talchukko Bharna Sambandhi Suchana.
4: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talchukma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byawasthapan Ra Hotel Byawasthapan Bishayama Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
5: खरादेखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ
4: कम वान्स भिजिट द डिफरेन्ट
5: प्रिन्सिपल डायमन्ड मावी पोखरा 27 तालचोक कास्की फोन 0161563146 9856603152
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
7: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
6: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहालेँ चिया त पिएर जाऊ होइन हतार छ पछि आउँदै गरौँला है
8: दीर्घायु फर्निचर सोरुम
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
8: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
9: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
6: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ
8: प्रोप्राइटर लक्ष्मीराज वाग्ली फोन नम्बर 0665 मोबाइल नम्बर 9876061268
6: 9856062068
10: ए नानीको बुवा आज त नयाँ सम्धि सम्धिनीहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
11: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
10: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
11: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
10: होम डेलिभरीको पनि व्यवस्था छ
2: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9856600778
12: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूलमा कक्षा 11 को लागि नयाँ भर्ना खुल्यो
13: एसईई 2082 को परीक्षामा 4 जीपीए ल्याउन सफल प्रमिशा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई
12: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला
13: हाम्रा विशेषताहरू
12: सुन्दर शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था
13: पुस्तकालयको व्यवस्था
12: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था
13: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था
12: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था
13: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन बेडरूम बाथरूम लन्ड्रीको व्यवस्था
12: थप जानकारीको लागि ज्ञान बगैँचा इङ्ग्लिस इंग्लिश बोर्डिंग स्कूल शुक्ला गंडकी 5 सेराटोल तनहु संपर्क 0655712982 र 98560001
3: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डेनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333998 र 9845010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ

0: काल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
2: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी सूचना
3: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 मा विज्ञान व्यवस्थापन शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
2: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
2: योग्य तथा अनुभवी प्राध्यापक द्वारा पठन पाठन
3: सुविधा सम्पन्न पुस्तकालय ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल बास्केटबल भलिबल तथा फुटबल मैदान भएको
2: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ
2: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ फोन नम्बर 0161433385
3: र मोबाइल नम्बर 98560385
4: शुक्ला गण्डकी एफएम 97.6

पनि फेरि अवेर भयो। मेरो प्यारी बुढी, मेरो मुहान जुनकिरी, बिचरा अहिलेसम्म मलाई भात पर्खी बसेको होले। म बजा कस्तो खतम छु भने त्यसलाई झाड झगेर माचेर आएको कुक्को मलाई नि ला पस्किया। मेरो बुढी बुढी भन्दा रहेछ ओ डार्लिङ, आई लभ लभ आई लभ यु माई सातो पुत्र फ्लाइङ आफ्टर सी यु।

0: सुगे आमा ढोका खोल्न हो, बाहिर जाडो कति साह्रो मर्न लाग्यो।
1: के हो आज म ढोका खोल्दै खोल्दिन, एक दिन होइन दुई दिन होइन, जहिले मातेको छ मातेको छ, कति ढोक्न सकेको कुकुरको झोल।
0: अब साथी भाइ भेट्दाखेरि हल्का दिनु पर्यो, मैले खाएको कोदोको झोल तिमीलाई के भयो गुण गर्यो, गफ गफ गर्दै जाँदा दुई चार बोतल गयो, दुःख

0: शुक्ला गण्डकी एफएम 97.6
1: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेस एक्सको कारोबार न्यूयोर्कको स्टक मार्केटमा शुरू हुन लागेको छ, जसले यसलाई अमेरिकाको सबैभन्दा ठूलो कम्पनी बनाउने देखिएको छ। रकेट र एआई फर्मको उक्त भव्य प्रवेशले इलोन मस्कलाई विश्वकै पहिलो ट्रिलियनेयर अर्थात 10 खर्ब डलर सम्पत्तिको मालिक बनाउन सक्ने सम्भावना छ। टेक्सासमा कम्पनीको योजना सुनाउँदै मस्कले विज्ञान कथाबाट कथाको अंश हटाउन आफूले चाहेको र मंगल ग्रहमा कम्तीमा 10 लाख मानिसहरूको बसोबास गराउने बताए। राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। सम्झौतामा लेबनन सहित सबै मोर्चामा लड़ाई रोक्ने, रोक्का इरानी सम्पत्ति फुकुवा गर्ने र इरानको परमाणु कार्यक्रमबारे वार्ताका लागि 60 दिन छुट्याउने सहितका विषयवस्तु रहेको भनिएको छ। तर इरानले चुहाएका जानकारीहरूको लिखित रूपमा भएको सहमतिसँग कुनै सम्बन्ध नरहेको राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। एक वर्ष अघि आजका दिन भएको एयर इण्डिया विमान दुर्घटनाका अनुसन्धानकर्ताहरूले केही अध्यावधिक जानकारी दिएका छन्, तर त्यसमा थोरै मात्र विवरणहरू छन्। लन्डनतर्फ गइरहेको फ्लाइट 171 अहमदाबादमा दुर्घटना हुँदा जमीनमा रहेका सहित 260 जनाको ज्यान गएको थियो। भारतको हवाई दुर्घटना जाँच ब्यूरोले आफूले उल्लेख्य प्रगति गरिरहेको भन्दै काम सम्पन्न भएपछि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ। बीबीसीकी अर्चना शुक्ल भन्छिन्, हामीले धेरै परिवारका सदस्यहरूलाई भेटिरहेका छौं जसले के भएको थियो भन्ने बारे केही जानकारी पाउन सके मात्रै पनि मन बुझाउन सकिन्थ्यो र के गलत भएको थियो थाहा पाउन सकिन्थ्यो भनिरहेका छन्। उड्डयन सुरक्षाका हिसाबले पनि यस्ता दुर्घटना भविष्यमा रोक्नका लागि त्यो महत्वपूर्ण छ। बीबीसीकी अर्चना शुक्ल। दुर्घटना स्थलमा दीप प्रज्वलन गरेर पीड़ितहरूले आफन्तलाई सम्झिएका छन्। डिजिटल प्लेटफर्महरूमा आधारित श्रमिकहरूको सुरक्षा गर्ने एउटा महत्वपूर्ण विश्वव्यापी सम्झौतालाई अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले पारित गरेको छ। उक्त सम्झौताले खानेकुरा डेलिभरी र राइड सेयरिङ एप जस्ता प्लेटफर्म मार्फत काम गर्ने 10 लाख श्रमिकको सुरक्षा गर्ने लक्ष्य लिएको छ। र चिनियाँ सरकारले विदेशी गुप्तचरहरूले देशको समुद्रको निगरानी गर्न कछुवा र माछामा सेन्सरहरू जडान गरिदिएको आरोप लगाएको छ। सामाजिक सञ्जालमा राखिएको पोस्टमा राज्य सुरक्षा मन्त्रालयले चीनको तटीय प्रतिरक्षाका कमजोर बिन्दुहरू पत्ता लगाउन, पानी मुनिको भूभागको नक्सा कोर्न ठूला समुद्री जीवहरूको प्रयोग गरिएको बताएको हो। उसले सौर्य ऊर्जाबाट चल्ने ग्लाइडरहरू र तैरिने वस्तुहरू पनि विदेशी समूहहरूले तैनात गराएको र उनीहरूले भू उपग्रह मार्फत बाहिर तथ्याङ्कहरू पठाइरहेको बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: कार्यक्रममा तपाईंलाई स्वागत छ। परराष्ट्र मन्त्री शिशिर खनालले जेठ 31 गतेबाट चीनको 4 दिने भ्रमण गर्ने र त्यस क्रममा चीनिया समकक्षी वाङ यीसँग बेइजिङमा वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। दक्षिणी छिमेकी भारतको औपचारिक भ्रमणबाट फर्केको ठिक एक सातामै शुरू हुने गरी खनालको बेइजिङ भ्रमण तय गरिएको हो। परराष्ट्र मन्त्री खनाल चीनको पहिलो औपचारिक भ्रमणमा गइरहँदा विज्ञहरूले विश्वासको वातावरण बनाउन आपसमा भएका पुरानै सम्झौताहरूको कार्यान्वयनका विषय पेचिलो हुने बताएका छन्। नेपालको भारतसँगको सीमा विवादमा चीन जोड़िएको पक्षमा काठमाण्डुले कसरी आफ्नो कुरा राख्छ भन्ने विषय समेत चासोपूर्वक हेरिने उनीहरूले टिप्पणी गरेका छन्। सुनौ प्रदीप बस्यालको यो रिपोर्ट। नेपालले सन् 2017 नै चीनसँग बेल्ट एण्ड रोड बीआरआई सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे पनि त्यसको एक दशक पूरा हुन लाग्दा समेत हालसम्म उक्त परियोजना कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण निर्णय लिन सकेको पाइँदैन। अघिल्लो पटक द्विपक्षीय भ्रमणका क्रममा बेइजिङ पुग्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पारस्परिक सहयोगका लागि विभिन्न 9 वटा सहमति पत्रमा हस्ताक्षर गरेका थिए। चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर गरिसकेको अवस्थामा त्यसको निरन्तरताको विषयलाई चीनले महत्वसाथ हेरेको बताउँछन्। उक्त विषय परराष्ट्र मन्त्री खनालले उठाउनु पर्ने बताउँदै पूर्व राजदूत श्रेष्ठ भन्छन्,
3: मुख्यतः यो हामीले गर्ने कुन प्रोजेक्ट हुन सक्छन्, अब जस्तो यो रोड कनेक्टिभिटी, एयर कनेक्टिभिटी, ट्रान्समिसन लाइन कनेक्टिभिटी होइन, यो विषयमा राम्रै होमवर्क गरेर गएर तिनीहरूसित पनि त्यही एउटा कुराकानी गर्न सक्दा त्यो चाहिँ प्रोजेक्ट अगाडि बढेर जान्छ।
2: परराष्ट्र मन्त्री समेत रहिसकेका पूर्व राजदूत महेन्द्र बहादुर पाण्डे, परराष्ट्र मन्त्री खनालले नेपालका दुवै छिमेकीको भ्रमण गर्ने क्रममा विगतका सरकारका प्रतिनिधिसँग छलफल र परामर्श गरेको नदेखिएको भन्दै त्यसले यस अघिका सरकारले अघि बढ़ाएका कामको निरन्तरतामा संशय उत्पन्न गराउने ठान्छन्। उनले यस भ्रमणका क्रममा ऋण वा अनुदानलाई लिएर गम्भीर र खुलस्त छलफल गर्नुपर्ने बताए।
4: चिनियाहरूसँगै बसेर हाम्रो चाहिँ प्राथमिकतामा यो प्रोजेक्टमा चाहिँ तपाईँहरूको सहयोग आवश्यक छ र यो सहयोग चाहिँ हामीलाई यसरी चाहिँ गरिदिनुहोस् भन्ने कुरा, कुन एरिया अब यो सरकारले केमा चाहिँ प्राथमिकता दिने भनेको छ त्यो क्षेत्रमा चिनिया लगानीको निमित्त चाहिँ अभिप्रेरित गर्ने र विश्वस्त बनाएर उहाँ आउन सक्नुभयो भने त्यो पनि एउटा उपलब्धि हुन्छ भन्ने मन लाग्छ।
2: त्यस्तै चीनमा रहेको कैलाश मानसरोवर जान पाउने भारतीय तीर्थयात्रीका लागि यो वर्ष लिपुलेक पास प्रयोग हुने दिल्लीले बताएपछि पछिल्लो पटक पुनः सीमा विवाद तरंगित बनेको छ। काठमाण्डुसँग कुनै परामर्श नभइकन भएको उक्त निर्णयलाई लिएर नेपालले दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाएको जनाएको थियो। पूर्व राजदूत विष्णु पुकार श्रेष्ठ भन्छन्,
3: हाम्रो गोलमाथिको अतिक्रमण भयो हाम्रो, यसमा तपाईँहरूले रिकन्सिडर गर्नुपर्छ अथवा तपाईँहरूले त्यसलाई प्रयोग गर्नु भनेदेखि हाम्रा पनि स्वीकृति लिनु पर्यो भन्ने कुरो हो, होइन भने यो त उठाउनै पर्ने विषयभित्र पर्छ, भारतमा पनि उठाउनु पर्थ्यो, चीनमा पनि उठाउनु पर्छ।
2: पूर्व परराष्ट्र मन्त्री पाण्डेले कालापानी क्षेत्रको भूमिलाई लिएर त्यहाँ हुने हरेक गतिविधिमा नेपालको स्वीकृति लिनुपर्ने विषय प्रष्ट रूपमा उठाउनुपर्ने बताए। परराष्ट्र मन्त्री खनालको चीन भ्रमणका क्रममा नेपाल चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब अर्को विषय, नेपालको भूमि प्रवेश गरेका भारतीय सुरक्षाकर्मीलाई सुस्ताका बासिन्दाले प्रतिकार गरेपछि उनीहरूलाई फिर्ता पठाइएको र त्यहाँ शान्ति सुव्यवस्थाको अवस्था अहिले सामान्य रहेको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय भारतीय सुरक्षाकर्मी नेपाल र भारत दुवैले आफ्नो भूभाग दावी गरेका सुस्तामा प्रवेश गरेका विवरणहरू आइरहेका छन्। यसै सन्दर्भमा हामीले नवलपरासी बर्दाघाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीलाई सम्पर्क गरी शुरूमा आज त्यहाँ भएको के हो भनेर सोधेका छौं।
5: बिहान करिब 8:30 बजेतिरको समयमा भारतीय एसएसबीको 6 जनाको टोली चाहिँ नियमित उहाँहरूको भारतीय क्षेत्रको सीमा अनुगमन तथा पेट्रोलिङको कार्यक्रम अन्तर्गत सीमा अनुगमनको कार्यक्रममा हिँडिरहेको अवस्था रहेछ। सो क्रममा सुस्ता वडा नम्बर 5 को नेपाल भारत सीमा क्षेत्रमा एउटा कलबर्ट रहेको छ, त्यो कलबर्टको नजिक भारतीय क्षेत्रपट्टि नालाको पानी जमेको कारणले गर्दा उनीहरूले आफ्नो भूभागबाट पेट्रोलिङ गर्न अनुगमन गर्न नसकेको भन्ने कारणले गर्दा नेपाली भूभाग अलिकति उछेरको अवस्थामा नेपाली किसानको खेतको आदिबाट नेपाली भूमितर्फ छिरेर हिँडिरहेको अवस्थामा सोही क्षेत्रमा खेतबारीमा काम गर्ने उखु किसानहरूले देखेर भारतीय एसएसपीहरू चाहिँ नेपाली भूभागमा प्रवेश गर्न लाग्यो भन्ने भइसकेपछि त्यसपछि त्यहाँ हवल्ला भई सो क्षेत्रमा अलिकति केही समय चाहिँ भारतीय एसएसपी र नेपाली जनताको बीचमा अलिकति चर्काचर्की भएको अवस्था रहेछ। लगत्तै स्थानीयवासीले जो सुस्कामा रहेको जुन टोली छ सशस्त्र प्रहरी बलको उहाँहरूलाई चाहिँ खबर गरिसकेपछि यसै साफको कमान्डमा 10 जनाको टोली गएर भारतीय एसएसपी र स्थानीय जनतालाई सत्तर के हो भन्ने हिसाबले खोजबिन गरिसकेपछि भारतीय पक्षबाट यस्तो यस्तो भएको भन्ने जानकारी गराइसकेपछि उनीहरूलाई फेरि नेपाली भूमिमा प्रवेश नगर्ने गरी सर्चमा चाहिँ त्यहाँबाट पठाइएको र स्थानीयवासीलाई चाहिँ अब यो बर्खाको समय पानी जमेको कारणले गर्दा उनीहरू यहाँ बाध्यतावश आउनु परेको भन्ने हिसाबले कुरा भइसकेपछि स्थानीयवासीलाई पनि सम्झाइ बुझाइ गरी टोलीको ठाउँबाट फर्किएको।
2: अहिले चाहिँ अब त्यहाँको शान्ति व्यवस्थाको चाहिँ कस्तो छ, अवस्था के छ? अब
5: सामान्य छ, अहिले त्यहाँ स्थिति कुनै छैन। भारतीय एसएसपीको टोली तत्कालै फर्किसकेर अनि त्यसपछि यता काउन्टर पार्टतिर सशस्त्र प्रहरी बल हाम्रो जसले सीमा हेर्छ उसले पनि हाम्रो एसएसआरले 26 नम्बर गणको एसएसआरले पनि जानकारी गराइसकेपछि अहिले सामान्य छ स्थिति।
2: अब यो त फेरि दोहोरिन सक्ला नि त फेरि होइन
5: सुस्ता क्षेत्र चाहिँ अब हाम्रो अन्तर्राष्ट्रिय सीमा क्षेत्र पनि भयो, दुई तर्फकै पनि नियमित पेट्रोलिङ कार्यक्रम हुने र पेट्रोलिङ कार्यक्रम हुँदा सीमा अनुगमन तथा गर्दाखेरि कहिलेकाहीँ नेपाली भूभागमा आउने अथवा नेपाली पक्षबाट पनि भारतीय भूभाग स्थितिको लागि अब कहिलेकाहीँ हिँड्न मिल्दा नमिल्दा चाहिँ प्रयोग गर्ने स्थिति तयार हुन सक्छ। तर त्यसको लागि सम्बन्धित काउन्टर पार्टलाई जानकारी गराएर गराउनु पर्ने, दुई बीचमा अलिकति कोर्डिनेसन चाहिँ ग्याप भएको,
2: सूचनाको कमीका कारण भएको भन्ने तपाईँहरूको बुझाइ।
5: हामीले चाहिँ उनीहरूलाई चाहिँ त्यो विषयमा हाम्रो एसएसबी साहबहरूले यता सशस्त्र प्रयोग गर्ने सोच्दाखेरि चाहिँ अनुगमनमा आइहाल्यो, पानी जमेको कारणले पानीबाट हिँड्न कठिनाई भइसकेपछि नेपालको बाटो प्रयोग गरेर फर्केर फेरि भारतीय क्षेत्रमै जाने क्रममा स्थानीयलाई अवरोधले गर्दाखेरि चाहिँ भएको भन्ने उताबाट जानकारी।
2: भारतीय सुरक्षा कर्मीहरू चाहिँ अरू बेला पनि त्यसरी नेपाल छिर्ने गरेको भन्ने बेला बेला आइरहन्छ नि, यो विषयमा अलिकति उच्च स्तरमै कुरा हुनुपर्ने जस्तो आवश्यकता तपाईँहरूले ठान्नु भएको छ कि छैन, अथवा यसलाई के पहल भइरहेको छ त यो नदोहोरियोस् भनेर?
5: यसमा हामीले अब गृह मन्त्रालय मार्फत चाहिँ अब जानकारी चाहिँ बुझाएर चाहिँ गराइरहेको विषय हो। सुरक्षा क्षेत्रको विषय अब यो नेपाल भारत क्षेत्रकै सीमा चाहिँ यकिन नभइसकेको मान्नु पर्यो, दुईटाले आफ्नो आफ्नो क्लेम रहेको छ, त्यसले गर्दा दुई पक्षबाट कूटनीतिक पहलबाट नै समाधान गर्नु बस्ने विषय हो। तथापि जिल्ला स्तरमा अब यो इम्प्लिमेन्टेसन लेभलमा पनि अब उता डिएम साहब र यता हाम्रो प्रमुख जिल्ला अधिकारीज्यू कोर्डिनेसन लिएर केही कामहरू चाहिँ भइरहेको छ, तर अब यो दीर्घकालीन यसको समस्या समाधान त कूटनीतिक तौरबाटै सीमा निकुल गरेर नै समाधान गर्नुपर्ने हुन्छ।
2: अब तत्काल चाहिँ आज बिहानको जस्तो घटना दोहोरिँदैन भन्ने छ,
5: तत्काल चाहिँ अब एक किसिमको घटना चाहिँ नदोहोरिएला भन्ने विश्वास ल्याएको।
2: उनी थिए नवलपरासी बर्दाखाट सुस्ता पश्चिम जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारी। अब एउटा प्रसंग संक्षेपमा, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा आज दिउँसो एउटा यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको प्रहरीले जनाएको छ। कम्तीमा 16 जना घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको घटनास्थलबाट बीबीसीसँग कुरा गर्दै काभ्रेका प्रहरी उपरीक्षक रविन कार्कीले बताएका हुन्। बनेपाबाट रोसी गाउँपालिकाको खारपाचोक हुँदै सुंगुरे जाँदै गरेको बस नमोबुद्ध नगरपालिका 2 बुच्चाकोटमा दिउँसो करिब 2:30 बजेतिर दुर्घटनामा परेको थियो। अब अन्तिममा देश बाहिरको एउटा विषय, इरानले भनेको छ अमेरिकासँगको युद्ध अन्त्यका लागि हुने सम्झौतालाई लगभग अन्तिम रूप दिइएको छ, तर उसले आफ्नो सीमा रेखामा कुनै सम्झौता गर्ने छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि त्यस्तो सम्झौता हुन लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
6: राष्ट्रपति ट्रम्पले हस्ताक्षरका लागि सम्झौता तयार रहेको बताएपछि इरानका सरकारी संचार माध्यमहरूले इरान संयुक्त राज्य अमेरिका बीचको सम्झौताका बुदाहरू प्रकाशमा ल्याइरहेका छन्। संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले इरानले कहिल्यै पनि परमाणु अस्त्र हासिल गर्न नसक्ने किसिमको सम्झौता भएको बताए। उनले सबै दस्तावेजहरूले अन्तिम रूप पाएपछि त्यसलाई सम्भवत युरोपमा चाँडै हस्ताक्षर गरिने र हस्ताक्षर लगत्तै होर्मुज जलमार्ग खुल्ने उल्लेख गरेका थिए। एउटा अमेरिकी रिपोर्टमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछिल्लो छलफलमा समावेश नगराइएको जनाइएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ताले उक्त सम्झौताको अधिकांश भाषा तय भएको तर अमेरिकाले नयाँ अनुरोध र अत्याधिक मागहरू राखेको बताएका थिए। उनले आफ्नो देशले आफूले निर्धारण गरेका सीमा रेखाहरू पार गरेर सम्झौता नगर्ने पनि उल्लेख गरेका छन्।
2: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बस पार पछाडि पट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26-60 हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गोङगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-57763।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
7: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ, पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
6: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
7: मुख्य कार्यालय चिफले ढुङ्गा पोखरा,
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
7: फोन गर्नुहोस् 0635905511।
6: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहु जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स म्यानेजमेन्ट एजुकेशन कम्प्युटर साइन्स होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटेरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0635414184, 98562210 र 98562345।
8: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
10: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707444।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567 9787।
13: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
14: पंडित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
15: ओमकार
14: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
15: ओमकार
14: अनि घरमा पूजा सामग्री पनि छैन भने
15: ओमकार
14: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
15: रानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
14: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98560 5834।
16: माउन्ट अन्नपूर्ण मावि नदीपुरमा कक्षा 11 भर्ना सम्बन्धी सूचना यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 लागि म्यानेजमेन्ट होटल म्यानेजमेन्ट टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा दक्ष तथा दूरदर्शी व्यवस्थापन दक्ष तथा अनुभवी शिक्षकहरू उत्कृष्ट शैक्षिक नतिजा माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा फिल्ड भिजिट प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था विषय फ्युचर लिडर्स म्यानेजर्स होटल अन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स जोइन मस्ट सेप योर फ्युचर भर्ना फारम वितरण भइरहेको छ अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.naass.edu.np मा लगइन गर्न सकिनेछ फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बैसी माग नदीपुर फोन 061-577-718 98463-32836 98562-0900
17: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
18: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
19: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
17: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98560-62676।
20: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 नयाँ भर्ना खुल्यो।
21: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
20: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
21: हाम्रा विशेषताहरू
20: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
21: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
20: सुविधा सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
21: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
20: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635-71479 र 98562-62265।
0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चाहिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
22: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चाहिरहनु पर्ने झन्झट,
23: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
24: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
23: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
25: ऋण भुक्तानी तथा हिसाब मिलान सम्बन्धी सूचना। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडका सम्पूर्ण ऋणी सदस्य महानुभावहरूमा जानकारी गराइन्छ कि केही सदस्यहरूले लिएको ऋणको साभा तथा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको अवस्था देखिएको छ। सहकारीको वित्तीय अनुशासन तथा नियमित कारोबारलाई व्यवस्थित राख्नको लागि सम्बन्धित ऋणी सदस्यहरूलाई ज्येष्ठ मशान्तभित्र कार्यालयमा उपस्थित भए आफ्नो ऋण सम्बन्धी हिसाब मिलान गरी बाँकी साभा तथा ब्याज बुझाउन हुन अनुरोध गरिन्छ। निर्धारित अवधिभित्र हिसाब मिलान तथा भुक्तानी नगर्ने सदस्यहरूको हकमा सहकारी ऐन, नियमावली तथा संस्थाको विनियम बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाउन संस्था बाध्य हुने बेहोरा समेत जानकारी गराइन्छ। एसएमएस मार्फत सबै ऋणी सदस्यहरूलाई भुक्तानी गर्नुपर्ने किस्ता र ब्याजको रकम पठाइसकिएको छ। यस सम्बन्धमा थप जानकारी आवश्यक भए कार्यालय समयमा सहकारी कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेड, हरिनाश दुई स्याङ्जा।
26: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: दमौली तनहुँ फोन नम्बर 0-65-63-483
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
1: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुप्लागण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0-65-414-142 मोबाइल 98-560-23-128 र 98-462-14-726
3: हजुर दान गरौ
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
5: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
3: त्यसैले दान गरौं सकेको गरौं सबैले गरौं
4: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तनहुँ
6: कृषि विकास कार्यालय तनहुँको अनुरोध
7: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
6: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
7: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं
4: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं
7: थप जानकारीको लागि 0-65-563-130
4: कृषि विकास कार्यालय तनहुँ दमौली
8: It's new galaxy time.
9: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ
8: संस्थाका विशेषताहरू
9: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
8: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम
9: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टका आधुनिक ल्याबहरू
8: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता
9: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता
8: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ
9: पढ़ाई तथा खेलकुदमा जेहिन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था
8: विस्तृत जानकारीका लागि
9: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
8: नदीपुर पोखरा
9: फोन 0615702010 र 5853007
10: बी द ग्यालेक्सियन्स फील द डिफरेंस डेडिकेटेड टू एकेडेमिक एक्सलेंस सिन्स 1994
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
11: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट

0: सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
1: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
1: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
6: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
5: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
6: अध्यापन हुने विषयहरू
5: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
6: विशेषताहरू,
5: विषय विज्ञद्वारा अध्यापन गराइने,
6: अत्याधुनिक प्रयोगशाला,
5: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061-577-444, 543-333।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला, मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर,
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
2: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
10: सृजना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: सृजना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
10: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
11: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
10: सम्पर्क
11: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक, पोखरा।
10: फोन नम्बर 0161-578-053 र 525-515।
12: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही जेठ 30 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल र मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएका सम्बन्धित विशेषज्ञ सँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0564143477, मोबाइल नम्बर 98560443।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 98028013424 र 98560014175।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544।

0: नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई भाग दिएर योजना मागिएको छ। सबै दलका सांसदलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कांग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनीतिक सहमति नै भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालको अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन। देशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि संसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागिएको छ। नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्ण चन्द्र देवकोटाका अनुसार 31.97 अर्ब रूपियाँको चालू बजेट ल्याएको गण्डकी प्रदेश सरकारले झण्डै त्यत्रै आकारको बजेट ल्याउने गृह कार्य गरिरहेको छ। मन्त्रालयहरूलाई झण्डै झण्डै 29 अर्बको सिलिङ दिएको भए पनि बजेटको आकार चालुकै हारीमा पुग्ने नेताहरूको भनाइ छ। सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने असार 1 गते बजेट ल्याउने अन्तिम तयारी भइरहेको छ। बहुवर्षीय र स्रोत सुनिश्चितता भएका योजनामा वहन गर्नुपर्ने दायित्वका बीच दीर्घकालीन महत्व र आवश्यकताका आधारमा बजेट हाल्नुपर्नेमा सांसदहरूकै रूचि अनुसारका योजना ल्याउने निश्चित जस्तै देखिएको छ। अघिल्लो वर्षमा प्रत्यक्ष र समानुपातिक सत्ता पक्ष र प्रतिपक्ष सांसदका बीच फरक फरक बजेट दिने गरिएको भए पनि आगामी बजेटमा दामसाही हिसाबले बाँडिएको हो। 36 वटा निर्वाचन क्षेत्र रहेको गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई बहुवर्ष ठिका लगाउन सकिने गरी 1 करोड़ रूपियाँ बराबरको योजना दिन भनिएको छ। त्यो बाहेक सबै सांसदहरूलाई 2.80 करोड़ रूपियाँ भित्रका योजनाहरू ल्याउन भनिएको छ। मुस्ताङमा यात्रुवाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको रानी पौवाबाट पोखरातर्फ जाँदै गरेको G2X83 नम्बरको बसले थासाङ गाउँपालिका 2 कोखेठाटी नजिक टुकुचेतर्फ आउँदै गरेको G7P50 20 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थासाङ गाउँपालिका 1 टुकुचे निवासी 28 वर्षीय प्रमाण थगालीको प्रदेश अस्पताल जमसोमा उपचारको क्रममा सकले मृतक घोषणा गरेको जिल्ला प्रहरीले मुस्ताङका सूचना अधिकारी सन्तोष सबस्यालले जानकारी दिनुभयो। मोटरसाइकलमा सवा टुकुचे 25 वर्षीय अपेक्षा थकालीको भने थप उपचारका लागि पोखरा स्थित मेट्रो सिटी अस्पतालमा भइरहेको छ। भीमा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य असार 1 गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कसेनी घाट, सिस्नेरी घाट, दबल्याङ घाट, झकास घाट, गेरुवा घाट लगायतका अन्य सबै घाटहरूमा असार 1 गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत सुभाखर पोखरेलद्वारा जारी सूचनामा उक्त मितिपछि नदीजन्य पदार्थहरू उत्खनन वा संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही गरिने उल्लेख गरिएको छ। त्यसै गरी पूर्व स्वीकृति लिएर विभिन्न स्थानमा स्टक गरिराखिएको नदीजन्य पदार्थ असार मसान्तरभित्र नगरपालिकाबाट स्टक प्रमाणित गराउनु पर्ने व्यवस्था गरिएको छ। गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव ऋषि राजा आचार्यले गण्डकी प्रदेशभित्र रहेका संचार माध्यमहरूको सबलीकरणका लागि बजार व्यवस्थापनको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको प्रेस रजिस्ट्रारको कार्यालयद्वारा शुक्रबार पोखरामा आयोजित बजार व्यवस्थापन तथा विज्ञापन कला तालिमको समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो। प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै आचार्यले भन्नुभयो, संचार गृहलाई आर्थिक रूपमा सबल बनाउन र दिगो रूपमा टिकाउन दक्ष बजार व्यवस्थापनको खाँचो छ। यस्ता प्रकृतिका तालिमहरूमा का आधारमा जिल्ला तहसम्म लैजान आवश्यक छ। उहाँले गण्डकी प्रदेश सरकारले वार्षिक 50 लाख रूपियाँ भन्दा बढ़ी रकम लोक कल्याणकारी विज्ञापनका लागि विनियोजन गर्दै आएको स्मरण गराउँदै संचार माध्यमले सरकारी सहयोगका अतिरिक्त निजी क्षेत्रसँगको सहकार्यलाई अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रमकी अध्यक्ष एवं प्रेस रजिस्ट्रार विमला भण्डारीले वस्तु तथा सेवालाई उपभोक्तासम्म पुर्याउन संचार माध्यमले उद्यमी र व्यवसाय बीच पुलको काम गर्ने धारणा राख्नुभयो। मीडियाका लागि विज्ञापन अक्सिजन हो, भण्डारीले भन्नुभयो। उद्यमी व्यवसायहरूले विज्ञापनलाई फजुल खर्च नभई लगानीका रूपमा लिनुपर्छ, जसले स्वदेश पुँजीलाई स्वदेशमै राख्न मदत गर्दछ। उहाँले अबको संचार माध्यमले परम्परागत शैलीलाई त्याग्दै डिजिटल मार्केटिङ र एआई जस्ता आधुनिक प्रविधिलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। आगामी वर्षहरूमा पनि बजार व्यवस्थापक लक्षित यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य केवी राणा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तम मान बोद्धाचार्यले समकालीन समयमा संचार क्षेत्रले संकट भोगेको बारेमा चर्चा गर्नुभयो। निजी क्षेत्र शिथिल भएको वर्तमान अवस्थामा सरकारले विज्ञापन कटौती गर्ने नीति लिँदा समग्र मीडिया क्षेत्र संकटको भूमरीमा परेको भन्दै राज्यको ध्यानाकर्षण गराउनुभयो। तालिममा कान्तिपुर मीडिया ग्रुपका सीईओ महेश स्वारा, सफल मीडिया हाउस प्रालीका अध्यक्ष एवं प्रमुख दुर्गा प्रसाद हुमागाई र आईटी इन्जिनियरिङ विवेक घिमिरेले श्रोता व्यक्तिका रूपमा प्रशिक्षण दिनु भएको थियो। पोखरा रोयल बचत अधिकारी सहकारी संस्था लिमिटेडको आयोजनामा पोखरामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न भएको छ। संस्था स्थापनाको 25 वर्षमा प्रवेश गरेको अवसरमा वर्षैभरि गरिने 25 कार्यक्रम मध्ये तेस्रो कार्यक्रमको रूपमा कास्की जिल्लामा कार्यरत 25 ठूला कारोबार गरिरहेको सहकारीका अध्यक्ष र व्यवस्थापकहरूको सहभागितामा नीति सम्वाद गोष्ठी भएको हो। गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखरा का निमित्त रजिष्ट्रार नारायण प्रसाद डकारले सहकारी क्षेत्रमा विद्यमान नीतिको उच्चतम प्रयोग र अभ्यास गर्दै अप्ठ्यारा परेका नीतिलाई अन्तर सम्वाद गर्दै संशोधनको बाटोमा अगाडि बढ़ाउनु पर्ने धारणा व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष रूद्र कुमारी गुरूङको अध्यक्षतामा भएको नीति सम्वाद गोष्ठीमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बुद्धि बद्री कुमार गुरागाईले वर्तमान सहकारीको अवस्था, नीतिगत चुनौती र भावी गन्तव्यबारे र पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरूङले सहकारी संस्थाहरूको असल अभ्यास र व्यवस्थापनले लिनुपर्ने रणनीति बारेमा सहजीकरण गर्नुभएको थियो। नीति सम्वाद कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ पत्रकार दिवेन्द्र श्रेष्ठको सहजीकरणमा निमित्त रजिस्ट्रार नारायण प्रसाद ढकाल, बैंकको सीईओ बद्री कुमार गोरागाई, जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष दीपक राज पास्तोला, कास्की बद्धचार्य सहकारी संघका अध्यक्ष शेरबहादुर कार्की, को अपरेटिभ म्यानेजर स क्लब कास्कीका अध्यक्ष मोहन अधिकारीले प्यानलिस्टको रूपमा नीतिगत र संरचनागत अस्पष्टताको बारेमा कानूनमा सुधार गर्नुपर्ने र अभियानका क्षेत्रमा सच्याउनुपर्ने विषयको बारेमा आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा सहभागीहरूको तर्फबाट गहेन्द्र स्वर कोइराला, डम्बर बस्नेत, गणेश बहादुर थापा, विष्णु अधिकारी, महेन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो। संस्थाका उपाध्यक्ष चन्द्र प्रसाद गुरूङले स्वागत र मुख्य प्रबन्धक मिलन डकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। गोष्ठीमा 8 समूह मार्फत प्राप्त सुझावहरू समेटेर सहकारी अभियान सदस्य संस्थाहरू र नियामक निकायको तर्फबाट गर्नुपर्ने 10 बुझे प्रतिबद्धता समेत घोषणा गरिएको संस्थाका सूचना अधिकारी मिलन ढकालले बताउनुभयो। तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। तिनजेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग अझ्याल ढोकाको चुकु लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWS SSUKL. AGANDEKI@gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्लगणदेखि टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840604530।
3: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डित बहादुर सुन, फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 9856050834।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
1: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
1: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डेनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
8: शुक्ला गण्डकी एफएम 97.6
9: घटना दुर्घटना
10: कला संस्कृति
9: स्थानीय राष्ट्रीय
11: अन्तर्राष्ट्रिय खेलकुद
10: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 60554।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्म 2083 साल जेठ महिनाको 30 गते शनिबार, अधिक ज्येष्ठ कृष्ण पक्षको त्रयोदशी तिथि, अंग्रेजी मिति अनुसार जून 13 तारीक सन् 2026, नेपाल सम्मत 1146, सूर्योदय बिहान 5:08 भयो भने सूर्यास्त साँझ 7:01 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

बीपी राजमार्गको बुच्चाकोटमा बस दुर्घटनामा 7 जनाको मृत्यु 17 जना घाइते 30 वर्ष अघिको रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारको निर्णय भारतीय सीमा सुरक्षा फोर्स एसएसबी नेपाली भूमि सुस्तामा प्रवेश गरेपछि स्थानीयद्वारा प्रतिकार परराष्ट्र मन्त्री खनाल आइतबार बेजिङ जाँदै व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान सकिएन न्यायिक हिरासतमा पठाइयो 25 वर्षमा प्रवेश गरेको अवसरमा पोखरा रोयलद्वारा अन्तर सहकारी नीति संवाद गोष्ठी सम्पन्न दिनमा 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल चलाउने बाल बालिका मानसिक रोगको उच्च जोखिममा र फिफा विश्व कप फुटबलमा बास्निया र क्यानाडाको खेल बराबरीमा टुंगियो।

0: समाचार विस्तारमा सुन्नुहोस्। बनेपाबाट रोसी आठ खारपा चोक जाँदै गरेको बस बीपी राजमार्गको बुच्चाकोटमा दुर्घटना हुँदा घाइते भएका 17 जनालाई उद्धार गरी अस्पताल पठाइएको छ। नवबुद्ध दुई सेल्फी डाँडामा रोसी जान लागेको बा 3 ख 8398 नम्बरको बस दुर्घटना हुँदा 7 जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मृतकको शव घटनास्थलबाट निकालिएको छ। यस्तै घाइते 17 जनाको उद्धार गरी धुलीखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। मृतक र घाइतेहरूको विवरण आइसकेको छैन। दुर्घटनाको कारण समेत अहिलेसम्म नखुलिसकेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ। भारतीय सीमा सुरक्षा फोर्स एसएसबी नेपाली भूमि सुस्तामा प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्। शुक्रबार बिहान करिब 7 बजे सुस्ता गाउँपालिका 5 स्थित थारूटोलमा एसएसबी प्रवेश गरेपछि स्थानीयले हो हल्ला गर्दै आफ्नै भूमि जान भनेका थिए। नारायणी नदीमा निर्माणाधीन तटबण्डको काम रोक्न 17 जेठमा एसएसबी नेपाली भूमि प्रवेश गरेपछि यस क्षेत्रलाई नेपाली र भारतीय दुवै पक्षले थप निगरानीमा राखिरहेका छन्। खेतमा काम गरिरहेका स्थानीयले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै भारतीय सुरक्षाकर्मीलाई फर्कन भनेका थिए। स्थानीयहरूसँग केही समय सामान्य वाद विवाद गरेपछि एसएसबी भारततर्फ नै लागेका थिए। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज घिमिरेले नियमित गस्तीमा रहेको भारतीय सुरक्षाकर्मीको टोली सीमा नजिकै पानी जमेको त्यसलाई पार गर्न नेपालतर्फ आएको बताउँदै भन्नुभयो। तर लगतै नेपाली सुरक्षाकर्मी पुगेपछि सुस्ताको अवस्था सामान्य छ। सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले शुक्रबार बिहान भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखेपछि स्थानीयले भारततर्फ जान र आफ्नो भूमिमा प्रवेश नगर्न भनेपछि केही समय विवाद भएको र त्यसपछि दुवै पक्षका सुरक्षाकर्मीहरूको बलमा समस्या समाधान गरिएको जानकारी दिनुभयो। विगत 31 वर्ष अघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 सरकारले कार्यान्वयनमा लैजाने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी गरेको निर्देशनात्मक आदेशलाई शिरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो। बैठकले सर्वोच्च अदालतको आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख लगत राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि गरेको छ। मन्त्री परिषद बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्री परिषदको यो निर्णयसँगै 2021 सालको नापीका आधारमा रावल आयोगले प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वटै ओडाहरूमा अतिक्रमण भएको सम्पूर्ण 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने बाटो खुलेको छ। साथै उल्लेखित सार्वजनिक तथा सरकारी जग्गाका अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अघि बढ़ने भएको छ। परराष्ट्र मन्त्री सुशील खनाल आइतबार चीन भ्रमण जानुभएका छन्। चिनिया विदेश मन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल जेठ 31 गते बेजिङ जाँदै हुनुहुन्छ। बेजिङ बसाइका क्रममा समकक्ष वाङ यी लगायत चिनिया अधिकारीहरूसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनाल बेजिङ स्थित नेपाली दूतावासले आयोजना गरेको लगायत सम्मेलनमा सहभागी हुने र चिनिया व्यवसायीहरूसँग अन्तर्क्रिया समेत गर्नेछन्। मन्त्री खनाल असार 3 गते स्वदेश फर्कने कार्यक्रम छ। राज्यसभाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्र मन्त्री खनालको यो तेस्रो विदेश भ्रमण हो। राज्यसभाको सरकार बनेपछि चीनमा आफ्ना परियोजनाहरू कसरी अगाडि बढ्छ भनेर सशंकित भइरहेका बेला परराष्ट्र मन्त्री खनालले यो भ्रमण हुन लागेको हो। चिनिया महत्वाकांक्षी परियोजना बीआरआई कार्यान्वयनको फ्रेमवर्कमा हस्ताक्षर भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकिरहेको छैन। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजू राणाको उपस्थितिमा गत वर्ष बेजिङमा दुई मुलुकबीच बीआरआई कार्यान्वयन गर्न त्यसको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो। चीन बीआरआई कार्यान्वयन होस् भन्ने पछिमा छ, तर भूराजनीतिक जटिलताका कारण लामो समयदेखि बीआरआई परियोजना कार्यान्वयन भएको छैन। प्रतिशुद्धिकरण कसुरमा 26,63 करोड़ भन्दा बढी बिगोदाबी गर्दै मुद्दा चलाइएका व्यवसाय दीपक भट्टको विशेष अदालतमा बयान नसकिएपछि न्यायिक हिरासतमा पठाइएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला, विदुर कोइरालाको हिजो लासमा बयान लिएको थियो। शुक्रबार भट्टको बयान पूरा नभएपछि पुनः सोमबार पनि निरन्तर हुनेछ। बयान नसकिएपछि थुन्चेको हुनेछ। त्यस्तै प्रतिवादी सुलभ अग्रवालको बयान शुक्रबार स्थगित गरिएको छ। बयानकै क्रममा उनी अस्वस्थ भएपछि बयान स्थगन गरिएको हो। अग्रवाललाई पनि न्यायिक हिरासतमा पठाइएको छ। अग्रवालको बयान स्थगन भएपछि दिउँसो 1:30 बजेबाट भट्टको बयान शुरू गरिएको थियो। सम्पत्ति शुद्धिकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका संचालक सुबल अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचल अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ। सन्दीप चाचल ब्रोकिङ कम्पनी दलाल नम्बर 55 को अध्यक्ष हुन्। हिमालयन रि इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरूपयोग गरेर सम्पत्ति शुद्धिकरण गरेको कसुरमा उनीहरू विरूद्ध मुद्दा दर्ता गरेको। सम्पत्ति शुद्धिकरण मुद्दा अनुसन्धान गर्न दीपक भट्टलाई 17/19 पक्राउ गरिएको थियो। शंकर ग्रुपका संचालक सुलभ अग्रवाल 22/22 पक्राउ परेका थिए। मुद्दामा प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धिकरण बापत 26,63 करोड़ 27,71,59 रूपियाँ 68 पैसा विगोदाबी गरिएको छ। अदालतमा पेश भएको अभियोग पत्र अनुसार आर्थिक वर्ष 2074-75 आफ्नो स्वामित्वमा रहेको घर जग्गाको पुनः मूल्यांकन गरी थप मूल्य 35,68,86,23 पैसा जोडेर सम्पत्तिमा कायम गरेको आरोप लगाइएको छ। निजामती सेवामा दलीय ट्रेड युनियन खारेज गर्ने अध्यादेशको व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश हुनुपर्ने मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीश डाक्टर नकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेल संलग्न संवैधानिक इजलासले शुक्रबार जेठ 29 गते यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई खारेज गरेको छ। संविधानले ट्रेड युनियन खोल्ने, सहभागी हुने तथा सामूहिक दाबाजी गर्ने हकको संवैधानिक वर्तापूर्ति गरे पनि सरकारले अध्यादेश मार्फत रोक लगाएको दावी गर्दै निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहालले गत वैशाख 25 गते सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। यसअघि सर्वोच्चले वैशाख 28 गते तत्कालका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेशको दफा 10 कार्यान्वयन नगर्न नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सरकार र रिट निवेदकहरूबीच शुक्रबार संवैधानिक इजलासमा सफल भएपछि अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो। यसअघि तत्कालीन कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रिग्मी, हरिप्रसाद फुयाल, विनोद शर्मा र सारङ्ग सुवेदीको संवैधानिक इजलासले सफलबाट एउटा निष्कर्ष आएसम्म अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका विषयमा कर्मचारीहरूको संलग्नता सम्बन्धमा छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। अध्ययन भिसा सिफारिशका सम्बन्धमा पेश गरिएका पत्र तथा कागजात नक्कली भएको बारेमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न मन्त्री स्तरीय निर्णय अनुसार समिति गठन भएको हो। मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको समय जगतमा समिति गठन भएको छ। सदस्यहरूमा मन्त्रालयकै उपसचिव कृष्ण गोपी रेग्मी र शाखा अधिकृत गोडाराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका र तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश छ। गण्डकी प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदहरूलाई भाग दिएर योजना मागिएको छ। सबै दलका सांसदहरूलाई समान बजेट दिएर योजना माग गरिएको हो। नेपाली कंग्रेस र नेकपा एमाले बीच आगामी बजेटमा सांसदहरूका योजना राख्न राजनीतिक सहमतिले भएको छ। प्रदेश सरकारको दोस्रो कार्यकालले अन्तिममा आइसकेको भए पनि अहिलेसम्म बजेट निर्माण र योजना छनौटको कुनै प्रभावकारी संयन्त्र वा मापदण्ड अनुसार काम गर्न सकेको छैन। प्रदेशका प्राथमिकता र आवश्यकताका आधारमा भन्दा पनि सांसदका रूचिका योजना हालेर अघिल्ला वर्षहरूमा जस्तै यसपटक पनि बजेट ल्याउन लागि छ। नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्ण चन्द्र देवकोटाका आगामी देवकोटाका अनुसार 31,97,00,00,000 रूपियाँको चालू बजेट ल्याइएको गण्डकी प्रदेश सरकारले झण्डै 33 आकारको बजेट ल्याउने गृह कार्य गरिरहेको छ। मन्त्रालयलाई झण्डा झण्डै 29,00,00,000,00 सिलिङ दिइएको भए पनि बजेटको आकार चालू केही हाराहारीमा पुग्ने नेताहरूको भनाइ छ। सरकारले निजी कार्यक्रम पारित भइसकेको छ भने असारे गते बजेट ल्याउने अन्तिम तयारी भइसकेको छ। बहुवर्षीय स्रोत सुनिश्चितता भएका योजनाहरूमा वहन गर्नुपर्ने दायित्वका बीच दीर्घकालीन महत्व र आवश्यकताका आधारमा बजेट हाल्नुपर्नेमा सांसदहरूकै रूची अनुसार योजना आउने निश्चित जस्तै देखिएको छ। अघिल्लो वर्षमा प्रत्येक र प्रत्यक्ष र समानुपातिक सत्तापक्ष र प्रतिपक्ष संवाद संसदका बीच फरक फरक बजेट दिने गरिएको भए पनि आगामी बजेटमा दामशाही हिसाबले पारिएको 36 निर्वाचन क्षेत्र रहेको गण्डकीमा प्रत्यक्ष निर्वाचित सांसदलाई बहुवर्ष ठेक्का लगाउन सकिने गरी 1 करोड़ रूपियाँ बराबरको योजना दिन थनिएको छ भने त्यो बाहेक सबै सांसदलाई 2,80,00,000 रूपियाँ भित्रका योजना ल्याउन भनिएको छ। मुस्ताङमा यात्रुवाहक बसले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। प्रसिद्ध धार्मिक स्थान मुक्तिनाथको रानी पगवाबाट पोखरातर्फ जाँदै गरेको G2X83 नम्बरको बसले थासाङ गाउँपालिका 3 कोखेठाटी नजिक टुकुचेतर्फ आउँदै गरेको G7P5020 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा चालकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका थासाङ गाउँपालिका 1 टुकुचे निवासी 28 वर्षीय प्रमाण थकालीको प्रदेश अस्पताल जनसंघ उपचारको क्रममा चिकित्सकहरूले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष पसियालले जानकारी दिनुभयो। मोटरसाइकलमा सवार टुकुचे 25 वर्षीय अपेक्षा थकालीको भने थप उपचार पोखरा स्थित मेट्रो सिटी अस्पतालमा भइरहेको छ। भीमा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्य असारे गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै खसेनी घाट, सिस्नेरी घाट, दबल्याङ घाट, झकास घाट, गेरुवा घाट लगायतका अन्य सबै घाटहरूमा असारे गतेदेखि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने जनाएको हो। प्रमुख प्रशासकीय अधिकृत शोभा खर पोखरेलद्वारा जारी सूचनामा उक्त मितिपछि नदीजन्य पदार्थ उत्खननमा संकलन गरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने उल्लेख गरिएको छ। त्यसै गरी पूर्व अस्वीकृति लिएर विभिन्न स्थानमा स्टक गरिराखिएको नदीजन्य पदार्थ असारमा 17 भित्र नगरपालिकाबाट स्टक प्रमाणित गराउनु पर्ने व्यवस्था गरिएको छ। गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव श्री ऋषि राज आचार्यले प्रदेशभित्र रहेका संचार माध्यमहरूको सबलीकरणका लागि बजार व्यवस्थापनको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गतको प्रेस रजिस्टरको कार्यालयद्वारा शुक्रबार पोखरामा आयोजित बजार व्यवस्थापन तथा विज्ञापन कला तालिमको समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको। प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै आचार्य भन्नुभयो, संचार गृहलाई आर्थिक रूपमा सफल बनाउन दिगो रूपमा टिकाउन दक्ष बजार व्यवस्थापकको खाँचो छ। यस्तो प्रकृतिका तालिमहरूमाका आधारमा जिल्ला तहसम्म लैजान आवश्यक छ। उहाँले गण्डकी प्रदेश सरकारले वार्षिक 50,00,000 रूपियाँ भन्दा बढ़ी रकम लोक कल्याणकारी विज्ञापनका लागि विनियोजन गर्दै आएको स्मरण गराउँदै संचार माध्यमले सरकारी सहयोगका अतिरिक्त निजी क्षेत्रसँगको सहकार्यलाई अझ मजबूत बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रमकी अध्यक्ष एवं प्रेस रजिस्ट्रार विमला भण्डारीले वस्तु तथा सेवालाई उपभोक्तासम्म पुर्याउन संचार माध्यमले उद्यमी र व्यवसाय बीच पुलको काम गर्ने धारणा राख्नुभयो। मीडियाका लागि विज्ञापन अक्सिजन हो, भण्डारीले भन्नुभयो, उद्यमी व्यवसायहरूले विज्ञापनलाई फजुल खर्च नभई लगानीका रूपमा लिनुपर्दछ, जसले स्वदेशी पुँजीहरूलाई स्वदेशमै राख्न मदद गर्दछ। उहाँले अबका संचार माध्यमले परम्परागत शैलीलाई त्याग्दै डिजिटल मार्केटिङ र एआई जस्तो आधुनिक प्रविधिलाई आत्मसात गर्नुपर्ने बताउनुभयो। आगामी वर्षहरूमा पनि बजार व्यवस्थापन लक्ष्य जस्ता यस्ता क्षमता अभिवृद्धि कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता उहाँले गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केबी राणा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तम मान बुद्धाचार्यले समकालीन समयमा संचार क्षेत्रले संकट भोगेको बारेमा चर्चा गर्नुभएको थियो। निजी क्षेत्र शिथिल भएको संकटको भूमरीमा फसेको भन्दै राज्यको ध्यानाकर्षण गराउनुभयो। तालिममा कान्तिपुर मीडिया ग्रुपका सी CEO महेश सवार, सफल मीडिया हाउस प्रालीका अध्यक्ष एवं प्रमुख दुर्गा प्रसाद हुमागाई र आईटी इन्जिनियरिङ विवेक घिमिरेले स्रोत व्यक्तिका रूपमा प्रशिक्षण दिनुभएको थियो। पोखरा रोयल बत तथा रेल सहकारी संस्था लिमिटेडको आयोजनामा पोखरामा अन्तर सहकारी नीति सम्वाद गोष्ठी सम्पन्न भएको छ। संस्था स्थापनाको 25 वर्ष प्रवेश गरेको अवसरमा वर्षभरि गरिने 25 कार्यक्रम मध्ये तेस्रो कार्यक्रमको रूपमा कास्की जिल्लामा कार्यरत 25 ठूलो कारोबार गरिरहेका सहकारीहरूका अध्यक्ष र संस्थापकहरूको व्यवस्थापकहरूको सहभागितामा नीति सम्वाद गोष्ठी भएको। गोष्ठीलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका निमित्त रजिष्ट्रार र नारायण प्रसाद ढकालले सहकारी क्षेत्रमा विद्यमान नीतिहरूको उच्चतम प्रयोग र अभ्यास गर्दै अप्ठ्यारा परेको नीतिलाई अन्तर सम्वाद गर्दै संशोधनको बाटोमा अगाडि बढ़नुपर्ने धारणा व्यक्त गर्नुभयो। संस्थाका अध्यक्ष रुद्र कुमारी गुरूङले अध्यक्षतामा भएको नीति सम्वाद गोष्ठीमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले वर्तमान सहकारीको व्यवस्था अवस्था नीति चुनौती र भावी गन्तव्यबारे र पोखरा रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भीम गुरूङले सहकारी संस्थाहरूको असल अभ्यास र व्यवस्थापनले लिनुपर्ने रणनीति बारेमा सहजीकरण गर्नुभएको थियो। नीति सम्वाद कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ पत्रकार दिपेन्द्र श्रेष्ठको सहजीकरणमा निमित्त रजिष्ट्रार नारायण प्रसाद ढकाल, बैंकको सीईओ बद्री कुमार गुरा गाई, जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष दीपक राज वास्तोला, कास्की बचत कार्य सहकारी संघका अध्यक्ष शेरबहादुर कार्कीको अपरेटिभ म्यानेजर्स क्लब कास्कीका अध्यक्ष मोहन अधिकारीले प्यानलिस्टको रूपमा नीतिगत र संरचनागत अस्पष्टताको बारेमा कानूनमा सुधार गर्नुपर्ने र अभियानका तर्फमा सच्याउनुपर्नेमा विषयहरूको बारेमा आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा सहभागीहरूको तर्फबाट गेहेन्द्र सोर कोइराला, डम्बर बस्नेत, गणेश बहादुर थापा, विष्णु अधिकारी, महेन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो। संस्थाका सदस्य चन्द्रबहादुर प्रसाद गुरूङले स्वागत र मुख्य प्रबन्धक मिलन ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। गोष्ठीमा 8 समूह मार्फत प्राप्त सुझावहरू समेटेर सहकारी अभियान सदस्य संस्थाहरू र नियामक निकायहरूको तर्फबाट गर्नुपर्ने 10 बुँदे प्रतिबद्धता समेत घोषणा गरेको संस्थाका सूचना अधिकारी मिलन ढकालले बताउनुभयो। ज्ञानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्, अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि।
3: हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
6: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0658 590 511।
7: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
8: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ।

0: 4142 065 414345।
1: वर्षा यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 065-570-744।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 065-414-050, मोबाइल 98463-23811।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
9: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 98141111178, 98560-007178।
11: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
12: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत। अब बाँकी रहेका खबरहरू। समय र प्रविधिको गतिसँगै स्थानीय तहको कार्य सम्पादन र सार्वजनिक सेवालाई आधुनिक बनाउने उद्देश्यले तनहुँको व्यास नगरपालिकाले नयाँ प्रयास शुरू गरेको छ। नगरपालिकाले नगरको समग्र विकास र डिजिटल सुशासनमा युवा शक्तिलाई चरी गराउने नीति अन्तर्गत स्थानीय स्तरमै कृत्रिम बौद्धिकता सम्बन्धी नवीन प्रविधिको उपयोगलाई प्राथमिकतामा राखेको हो। सोही नीति अन्तर्गत व्यास नगर खेलकुद समितिको समन्वयमा नगरका 14 वडाका 70 जना युवाहरूलाई कार्यथलोमै प्रविधिको व्यावहारिक प्रयोग गराउने उद्देश्यले 2 दिवसीय विशेष क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ। जेठ 28 र 29 गते आयोजित सो कार्यक्रममा प्रत्येक वडाबाट 5-5 जना युवाहरूलाई सहभागी गराई एआईका आधारभूत सिद्धान्तदेखि दैनिक कार्य सम्पादन र सेवा प्रभावमा यसको प्रयोगबारे प्रयोगत्मक जानकारी दिएको छ। अस्ट्रेलियामा भएको 1 दशक लामो अध्ययनले दैनिक 2 घण्टा भन्दा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीहरूले डिप्रेसन लगायतका मानसिक रोगको उच्च जोखिमको सामना गर्ने गरेको पत्ता लगाएको छ। 12-18 वर्षको उमेरमा उच्च सामाजिक सञ्जालको प्रयोगले 1 वर्षपछि मानसिक स्वास्थ्य समस्या वृद्धि भएको देखिएको अस्ट्रेलियाको मर्डोक चिल्ड्रेन रिसर्च इन्स्टिच्युट MCRIको प्रतिवेदनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिंहाले जनाएको छ। अस्ट्रेलियाको मेडिकल जर्नलमा प्रकाशित यस प्रतिवेदनले मेलबर्नमा 9-19 वर्ष उमेर समूहका झण्डै 1200 जना सहभागीको बीचमा अध्ययन गरेको थियो। अध्ययनका लागि एमसीआरआई